नमस्कार अनि शुभ प्रभात। म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरो साथमा हुनुहुन्छ मेरा प्रसारण सहयोगी प्रतिमा अनि प्राविधिक मित्र सचिन। आकाशवाणी खरसाङ सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हामी सम्पूर्णको तर्फबाट न्यानो स्वागत अनि अभिवादन छ। आज दिनाङ्क 2 अगस्त 2026 हो भने नेपाली मिति विक्रम सम्वत 2083 साल श्रावण 17 गते हो। अहिले स्टुडियोमा समय भएको छ 6:25 अनि 50 सेकेन्ड। यो आकाशवाणी खरसाङ हो। यो प्रसारण हो आकाशवाणी खरसाङको 103.5 मेगाहर्जको। दार्जिलिङका श्रोताहरूले यस कार्यक्रमलाई सुन्न सक्नुहुनेछ आकाशवाणीको 102.2 मेगाहर्जको तरङ्गमा।

ईश्वरको नाम अनि रूप बेग्ला बेग्लै भए पनि ईश्वर एउटै छन्। हामी चाहे उनलाई राम भनौँ या कृष्ण, बुद्ध भनौँ या ईसा मसीह, या त भनौँ अल्लाह या महावीर, ईश्वर एउटै छन् अनि विभिन्न धर्महरू एउटै पुस्तकका विभिन्न अध्यायहरू हुन्। हामी बेग्ला बेग्लै धर्म मान्छौँ, तथापि सबै धर्मले सिकाउने तथा पुर्याउने गन्तव्य एउटै हो भने धर्म गुरुहरू हामीलाई गन्तव्यसम्म डोर्याउने मार्गदर्शक हुन्। त श्रोताहरू, यही भनाइलाई आत्मसात गर्दै सुरु गरौँ अब बिहानीको भक्ति कार्यक्रम अर्चना।

असफलता अन्त्य होइन, सफलतामा पुग्ने एउटा सिकाइ हो। नमस्कार आदरणीय श्रोता, यो महान वाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङको बिहानीको प्रस्तुति कार्यक्रम अर्चनामा।

आदरणीय श्रोता, हामी मानवले कुनै पनि काम कुरालाई हतारमा गर्ने र चाँडै प्रतिक्रिया दिने प्रवृत्तिबाट टाढा रहनुपर्छ। आफूलाई चित्त बुझेकै छैन भने पनि सहनशीलताका साथमा सकारात्मक भएर आफ्नो यात्रामा अघि बढिरहने व्यक्ति नै प्राय सफल बन्दछ। सहिष्णुता भएको व्यक्ति अरूभन्दा भिन्नै भएर पनि सधैँ मिलेर बस्न सक्ने प्रवृत्तिको हुन्छ। आज यस्तै विषयलाई समेटेर आकाशवाणी खरसाङको स्टुडियोमा आफ्नो आध्यात्मिक चिन्तनलाई प्रस्तुत गर्न हेतु उपस्थित हुनुहुन्छ डाविल निवासी अमृता छेत्रीज्यू, र उहाँले प्रस्तुत गर्नुहुने विषय रहेको छ सहिष्णुता मानिसको निम्ति सुरक्षा कवच। त आउनु श्रोता, अब सुनौ उहाँको प्रस्तुति।

आध्यात्मिक कार्यक्रम अर्चना सुनेर बस्नुहुने समस्त श्रोतागणमा म अमृता छेत्रीको तर्फबाट सुप्रभात साथै न्यानो अभिवादन। र आजको मेरो विषय रहेको छ सहिष्णुता मानिसको निम्ति सुरक्षा कवच। सहिष्णुता मानिसको निम्ति एउटा सुरक्षा कवच जै हो। यो कवचको पहिरनले हामीले सबै प्रकारको कठिनाइहरू विपदहरू पीडाहरूको सामना गर्न सक्छौँ। सहिष्णुता हाम्रो निम्ति मुख्य स्वभाव हो। हामीले विकास गर्नुपर्ने प्रथम र सर्वोत्तम गुण नै सहिष्णुता हो। श्रोता, यो आन्तरिक गुण कुनै किताबको अध्ययन गरेर प्राप्त गर्न सकिन्न। यसलाई त हामीले निरन्तर अभ्यास गरेर अनि प्रत्येक दिन आफ्नो जीवनमा धैर्य र सदाचारको मार्ग अनुसरण गरेर मात्र प्राप्त गर्न सकिन्छ। मानव जीवन अति अमूल्य र पवित्र छ। यो एउटा लामो यात्रा हो अनि यसलाई सत्यको मार्ग अनुसरण गरेर मात्र पूर्ण गर्न सकिन्छ। यो पुण्य मार्गमा सहिष्णुताको विशेषता अति आवश्यक छ। कठिनाइहरूले नै सहिष्णुताको विशेषता विकसित गर्न सहयोग गर्छ। सन्तापले हाम्रो मानवीयता व्यक्त गर्छ। हाम्रो जीवनको अनुसन्धान जे भए तापनि हामीले मानवीयता त्याग्नु हुँदैन। श्रोता, पाण्डवहरूलाई पनि विपत्ति पर्दा उनीहरूले सहिष्णुताको मार्गलाई छोडेनन् र उनीहरूको विपत्तिको समयमा सहिष्णुता नै रक्षा कवच बन्यो। हामी कतिपय दुःख कठिनाई तथा कलेशको दबाउमा परेका छौँ भने पनि हामीले सहिष्णुता मूल्यलाई कायम राख्नपर्छ। तर आज मानिसको जीवन दुःख कष्ट र कठिनाइहरूले परास्त भएको छ अनि उसले उसको आत्मीय स्वभावहरू हराइपठाएको छ। अचेल मानिसहरूमा कृतज्ञताको भावना नै छैन। ऊ पूर्णतया स्वार्थपरता र स्वार्थमा डुबेका हुनाले ऊ अनेक कठिनाइहरूको शिकार भएको छ। मानिसले आफ्नो स्वार्थपन्ताको सीमा निर्धारण गर्नुपर्छ अनि मनलाई नियन्त्रण राख्न पनि सिक्न पर्छ। यदि हाम्रो हृदय पवित्र छ भने ईश्वर दर्शन गाह्रो छैन। वास्तवमा ईश्वर दर्शन अति सुलभ छ। हामीमा पवित्रताको कमी हुनाले हामी ईश्वर छेउ पुग्न असमर्थ छौँ। सूर्यको तेजिलो उज्यालो प्रकाश हेर्नलाई हामीले हाम्रा आँखा उघार्न पर्छ अनि सूर्य आकाशमा भए तापनि हामीले आँखा बन्द गर्यौँ भने सूर्यलाई कसरी देख्न सक्छौँ? बन्द आँखाले सूर्यलाई हेर्ने हो भने हाम्रो अन्तर्दृष्टिलाई पवित्र पार्न पर्छ अनि मात्र सर्वत्र ईश्वर दर्शन हुनेछ। तर आज मानिसको हृदय घृणा ईर्ष्या अहम अनि आडम्बरले पूर्ण छ। ईश्वर निर्गुणम निरञ्जनम निकेतनम नित्य शुद्ध बुद्ध मुक्त अनि निर्मल स्वरूप हुनुहुन्छ। तर हामी हाम्रा आफ्नै भावनाहरूद्वारा भ्रमित भएका छौँ।

सहिष्णुता हाम्रा ऋषि मुनिहरूको मुख्य स्वभाव हो। त्यो नै उहाँहरूको वास्तविक सौन्दर्य थियो र पनि सहिष्णुताको अभावमा कतिपय ऋषि मुनिहरूले उनीहरूको आध्यात्मिक प्रयासमा अधोपतनको सामना गर्नु पर्यो। उनीहरूले वर्षौंदेखि गरेर आइरहनु भएको तपस्याको शक्ति हराई पठाउनु पर्यो। त्यसरी अनेकौं सम्राट राजाहरूले उनीहरूको राज्य पनि गुमाउनु पर्यो। श्रोता, हामीले सहिष्णुतालाई पूर्ण संरक्षण दिने शक्तिको रूपमा मान्न पर्छ। समस्त कठिनाईहरूको माझमा पनि हामीले सहिष्णुता र क्षमा चाहिँ त्याग्नु हुँदैन, तर हामीले क्षमा गर्दा चाहिँ समय र स्थिति अनुसार कार्य गर्नुपर्छ। क्षमा गर्ने विषयमा हामीले कसलाई कहिले किन क्षमा गर्दैछौँ त्यस विषयमा पनि विचार विवेचना गरी सावधान हुनपर्छ। प्राचीन कालमा मोहम्मद घोरीले पृथ्वीराजमाथि आक्रमण गर्दा मोहम्मद घोरीलाई पृथ्वीराजले पूर्ण रूपले पराजित पारेका थिए, तर पृथ्वीराजको हृदय विशाल थियो। उहाँले मोहम्मद घोरीलाई क्षमा गरेर निरापद छोडिदिए। श्रोता, तर मोहम्मद घोरीले फेरि पृथ्वीराजमाथि आक्रमण गरेर तिनलाई पराजित परास्त गरेर बन्दी बनाई अन्धा बनाइदिए। पृथ्वीराज प्रतिको कृतज्ञता जसले तिनलाई निरापद छोडिदिएका थिए, मोहम्मद घोरी कतै पनि कृतज्ञ थिएनन्। सहिष्णुताको नैतिक गुण विकास गर्ने हो भने हामीले हाम्रो इन्द्रियहरूलाई नियन्त्रण र ईश्वरमा समर्पण नितान्त आवश्यक छ। ईश्वरमा समर्पण बिना, ईश्वर प्रतिको प्रेम बिना, ईश्वरको अनुग्रह बिना सहिष्णुताको विकास सम्भव छैन। सहिष्णुता सत्य हो, सदाचार हो, भनौँ भने यथार्थमा ईश्वर हो, सत्य ईश्वर हो, प्रेम ईश्वर हो। हाम्रोमा प्रेमको विकास हुँदा सत्य र सहिष्णुता स्वतः प्राप्त हुनेछ। एउटा छोटो कथा भन्न लागिरहेछु। सकुबाईले दिनरात पूर्ण विश्वासको साथमा पाण्डुरङ्गा भगवानको ध्यान गर्थिन्। पाण्डुरङ्गा भगवानको नाम जप गरिरहन्थिन्। तिनले पाण्डुरङ्गा भगवानलाई नै तिनको जीवनको लक्ष्य ठान्थिन्। दुःख सुख पीडाहरू सबै कार्यहरू पाण्डुरङ्गा भगवानले दिनुभएको भन्ने ठान्थिन्। उनकी पति र सासु चाहिँ असल मानिस थिएनन्। तिनलाई धेरै सताउने गर्थे, यथेष्ट यातना पीडाहरू दिन्थे। सकुबाईलाई सताउने यातना दिने उद्देश्यले धेरै दण्डहरू दिन्थे। यस्तो पीडादायक स्थितिमा सहिष्णुता नै तिनको महान शक्ति बन्यो। सहिष्णुताले तिनलाई धीर शान्त बनाएको थियो। सकुबाईले ईश्वरमा पूर्ण विश्वास समर्पणको भाव राखेर सम्पूर्ण कार्यहरू शान्त स्वभावले गर्थिन्। उनले हरेक समय भगवानलाई खुसी पार्ने रिजाउने कार्यहरू गर्थिन्। आफ्ना सबै पीडाहरू भगवानलाई भन्थिन् अनि निरन्तर प्रार्थना गर्थिन्। हरेक कार्य गर्दा भगवानको भजन गाउँथिन्, जप गर्दै सबै कार्यहरू गर्थिन्। एक दिन उनकी सासूले उनलाई जाँतोमा अनाज पिस्न लगाइन्। भजन गाउँदै अनाज पिस्दै थिइन्। तिनी दिनभरि कार्यले गर्दा ज्यादै थकित भएकी थिइन्। अनाज पिस्दा पिस्दै तिनी बिहोश भएर त्यही नै मुर्चा परेर लडिन्। तर तिनमा पाण्डुरङ्गा प्रतिको अटुट विश्वास थियो। यद भावम तद भवति, अर्थात् जस्तो भावना त्यस्तै परिणाम। हाम्रोमा जस्तो भावना हुन्छ त्यस्तै स्वभावहरू हुन्छ, जस्तो कर्म उस्तै फल। ईश्वर सम्बन्धी विषयमा हामी निरर बनाऊ, यस्तो आँट र दृढ विश्वासले सहिष्णुताको विकास हुन्छ। सकुबाईले पाण्डुरङ्गा समक्ष मनको पीडा पोख्दै प्रार्थना चढाइन्। म यदि तपाईँको साँचो सेवक हो भने मलाई किन यस्तो विघ्न पीडा भोग्न पडेको? मेरोमा धेरै त्रुटिहरू होला, मैले केही पाप गरेकी हुनपर्छ। अन्तत मेरो मुक्तिको निम्ति तपाईँको आगमनमा ढिलो भयो। हे पाण्डुरङ्गा, कृपया मेरोमा भएको खोट त्रुटिहरू मलाई बताइदिनुहोस् ताकि म आफूलाई सुधार्न सकु। सकुबाईको यस्तो उत्तम विचार देखेर त्यति नै खेर पाण्डुरङ्गा सकुबाई समक्ष प्रकट हुनुभयो।

श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुनिरहनु भएको छ सहिष्णुता मानिसको निम्ति सुरक्षा कवच विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ अमृता छेत्रीज्यूले।

ईश भाष्यम इदम जगत अर्थात संपूर्ण जगत भगवान ईश्वर द्वारा व्याप्त छ। ब्रह्माले संपूर्ण विश्व संसार अर्थात जगतलाई परिव्याप्त पार्नु भएको छ। ईश्वरसित नभएको कुनै नाम र स्वरूप नै छैन। ब्रह्मामा अनेकौं शिरहरू, आँखाहरू र पावहरू छन्। भगवानले अनेकौं रूपहरू धारण गर्नुहुन्छ। पाण्डुरङ्गाले सकुबाईको रूप धारण गरेर सकुबाईले गर्नुपर्ने घर धन्दाहरू सबै गरिदिनुभयो। सकुबाईको पाण्डुरङ्गा प्रतिको अथा माया र विश्वासको अगाडि पाण्डुरङ्गालाई पनि आफ्नो भक्तको अघि आउन बाध्य बनायो। एकजना मानवमा सहिष्णुता हुन अति महत्वपूर्ण छ। हामीसित स्थिति जस्तो सुकै होस्, हामीले सधैँ धैर्यता र सहिष्णुता पालन गर्न सिक्नुपर्छ। अत्तालिने हतारिने काम गर्नु हुँदैन। अत्तालिँदै छिटो गर्नाले क्षति गराउँदछ, क्षतिले पिरोल्छ। त्यसै कारण अत्तालिने हतारिने काम नै छैन। सधैँ शान्त र धीर बनाऊ। हामी शान्त भएर शान्त मनले काम गरौँ भने हामीले जे पनि प्राप्त गर्न सक्छौँ। शान्तिलाई कायम राखौँ। शान्ति र स्थिरता बिना हामी आनन्द पनि हासिल गर्न सक्दैनौँ। त्यसै कारण स्थिर बनाऊ, हतारिएर केही पनि नगरौँ। विशेष अहिले हाम्रो विद्यार्थीहरू, युवा पिँढीहरूको निम्ति सहिष्णुता नितान्त आवश्यक छ। उनीहरूले सहिष्णुता विकास गर्नुपर्छ। तिनीहरू सबै प्रकारको परीक्षणको निम्ति तयार बस्नुपर्छ। अरूहरूले केही भने, अपशब्द बोले भने पनि तिनीहरूले धैर्य धारण गर्न सिक्नुपर्छ। उसले यसो भन्यो मलाई, म पनि भन्छु, किन भन्दिनँ भनेर आलोचनाको प्रतिकार गर्नेपट्टि लाग्यौँ भने हामीले सहिष्णुताको मूल्यवान गुण गुमाउनेछौँ। अरूहरूले तिम्रो प्रति नराम्रो सोच राख्छन्, तुच्छ शब्दहरू बोल्छन्, अभिप्राय शून्य कुराहरू गर्छन् भने तिमी पनि आवेशमा आएर रिस देखायौ भने तिमीले तिम्रो धैर्यता गुमाउनेछौ र आवेशमा आएर आफ्नो धैर्यतालाई गुमाउन हुँदैन। धैर्यताको कमीले गर्दा अहिले मानिसहरू साना साना कुरामा जीवन खेर फालिरहेका हुन्छन्। एक एक छिनमा रिसाउने क्रुद्ध बनिन्छन्। क्रोध गर्नु महाठुलो पाप हो। समाजमा यस्ता मानिसहरू पनि छन्।

आफै कुनै कारणवश रिसाएको छ भने ऊ अरूहरूसँग पनि क्रुद्ध स्वरमा नै रिसाएर नै बोल्छन्। उदाहरणको निम्ति भनौँ भने हामी कतै पूजा स्थलमा कहीँ सत्सङ्ग अर्थात् भगवानको भजन कीर्तनमा बसेका छौँ र हामीसँग छेउमा बस्ने अर्काले हामीलाई बस्न पर्याप्त

हामी समाजमा पनि शान्ति रूपी ज्योतिको उज्यालो फैलाउनु पर्छ। यही नै समाजप्रति हाम्रो हरेक व्यक्तिको कर्तव्य हो। अतएव हामीहरूले सहिष्णुतालाई जीवन तत्व ठानेर यसको अधिकतम विकास गर्नुपर्छ। यो हाम्रो सहिष्णुताको सुरक्षाको कवचलाई बिर्सिएर सांसारिक अनि क्षणिक सन्तुष्टि खोज्नपट्टि लाग्यो भने हामी स्वयंलाई असहनीय कठिनाइमा पार्नेछौँ। धन्यवाद।

0: श्रोता, आजको अर्चना कार्यक्रममा हजुरहरूले सुन्नुभयो सहिष्णुता मानिसको निम्ति सुरक्षा कवच विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ डाविल निवासी अमृता छेत्रीज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, हजुरहरू सबैको आजको दिन मंगलमय रहोस् भन्ने कामना ईश्वरकी राख्दै कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
1: श्रोताहरू, अबको केही समय आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारण
2: वाचक जतिन शर्मा।

फसलको अवशेष, जीवाणु मल अनि रासायनिक मलहरूको सन्तुलित अनि एकीकृत रूपमा प्रयोग गरिन्छ। सर्वप्रथम उपलब्ध भएका मल खाद्यको स्रोतहरूलाई खुट्याई प्रयोगमा ल्याउन सकिने किसिमका उपायहरू खोजी निकाल्न जरुरी हुन्छ, किनकि माटोको स्वास्थ्यलाई ठिक राखी धेरै उपज पाउन त्यति सजिलो काम होइन। त्यसैले हाम्रो आजको कृषि कर्ममा सुधार ल्याउन जरुरी छ। एकीकृत व्यवस्थापनका केही उपायहरू। सर्वप्रथम कुनै पनि फसल लाउनुभन्दा अगाडि माटोको स्वास्थ्य परीक्षण गर्नु जरुरी हुन्छ, जसद्वारा माटोमा के कति प्राकृतिक खाद्यहरू छन् साथै माटोमा अमिलोपन अथवा नुनिलोपन छ भन्ने कुरा चाल पाएपछि माटो प्रयोग गर्ने खाद्यको निर्धारण गर्न सकिन्छ। साधारणत पहाडी अञ्चलको माटोमा अमिलोपनको मात्रा हुनाले प्रत्येक एक या दुई वर्षपछि डोलोमाइट 800 केजी प्रति एकर वा कृषि चुना एग्रिकल्चरल लाइम 400 केजी प्रति एकर साथै सुहागा 4 केजी प्रति एकर फसल लाउनको एक महिना अगाडि जमिनमा प्रयोग गर्न अति आवश्यक हुन्छ। रासायनिक मलको प्रयोग एकीकृत व्यवस्थापनको एउटा अभिन्न अङ्ग भए तापनि यसको प्रयोग सन्तुलित रूपमा प्रायजसो नभएको नै पाइन्छ। फसलको 60% मात्र प्रयोग गरेको रासायनिक मलकै उपयोग गर्न सक्छ, रहल परिणामले माटो र परिवेशलाई प्रदूषित बनाउँदै नष्ट हुने गर्दछ। असन्तुलित रासायनिक मलको प्रयोगले फलन बढ्नुको सट्टा फसलमा रोग र किराहरूको उपद्रव बढ्दछ। यसैले गर्दा रासायनिक मलको प्रयोग सन्तुलित ढङ्गमा साथै अरू जैविक खाद्यहरूसँग एकीकृत गरी प्रयोग गर्नु अति आवश्यक हुन जान्छ। जैविक मलको प्रयोग भन्नाले विशेष रूपमा गाई गोरु बाख्रा कम्पोस्ट आदि मलहरू आउँदछन्। यस्ता मलहरूले माटोलाई उर्वरक बनाई फसललाई खाद्य बनाउन खाद्य उपलब्ध गराउँछ। यति मात्र नभएर यस्ता मलहरूले माटोमा रहेको परोपकारी किसिमका जीवाणुहरूको जनसङ्ख्यामा वृद्धि गराई माटोमा भएका खाद्य मललाई फसलले चुस्ने बनाइदिनाले अधिक फसलको उत्पादन पाउन सकिन्छ।

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ नेपाली भजन महेश्वर तामाङको स्वरमा।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमले नशामुक्त युवा विकसित भारत संकल्प अभियानको सुरुवात गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जगत प्रकाश नड्डाले नीट पीजी 2026 तयारीको समीक्षा गर्नुभएको छ। केन्द्र सरकारले राज्यहरूलाई कर हस्तान्तरणको अतिरिक्त किस्ताको रूपमा 1,09,019 करोड रुपियाँ जारी गरेको छ। युरोपीय संघले मंगलबारको दिन सेउटामा अवैध अप्रवासनमाथि चर्चाका लागि आपतकालीन बैठक गर्नेछ र ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा

0: भारत 13 स्वर्ण 17 रजत र 9 काश्य पदकहरू सहित कुल 39 पदकहरूको साथ चौथो स्थानमा पुगेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमले नशामुक्त युवा विकसित भारत संकल्प अभियानको शुरूआत गर्नुहुनेछ। नशाको लत विरूद्ध 100 हप्तासम्म चल्ने यस अभियानमा देशभरिको 10,000 भन्दा अधिक स्थानहरूबाट युवाहरूले भाग लिनेछन्।
1: इस अभियान में माई भारत के स्वयंसेवक, राष्ट्रीय सेवा योजना के स्वयंसेवक, युवा क्लब, स्कूल, कॉलेज, विश्वविद्यालय, गैर सरकारी संगठन, उद्योग संगठनों के युवा प्रकोष्ठ और 125 से अधिक सहयोगी आध्यात्मिक संगठन भी वर्चुअल माध्यम से शामिल होंगे। देश भर में प्रत्येक रविवार को साप्ताहिक गतिविधियों का आयोजन किया जाएगा, जिनका उद्देश्य नशा मुक्त समाज के निर्माण के प्रति जागरूकता फैलाना और जन भागीदारी को बढ़ावा देना है। इन गतिविधियों में खेल प्रतियोगिताएं, वॉकाथॉन, ध्यान सत्र, सांस्कृतिक कार्यक्रम, जन जागरूकता अभियान, नुक्कड़ नाटक, परिचर्चाएं, कला प्रतियोगिताएं और सामुदायिक सहभागिता कार्यक्रम शामिल होंगे। इस पहल का उद्देश्य युवाओं को नशे से दूर रहने के लिए प्रेरित करना और उन्हें अपने अपने समुदायों में सकारात्मक सामाजिक परिवर्तन का अग्रदूत बनने के लिए प्रोत्साहित करना है। सौम्या के साथ सकलेन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जगत प्रकाश नड्डाले राष्ट्रिय स्नातकोत्तर पात्रता सह प्रवेश परीक्षा नीट पीजी 2026 तयारीको समीक्षा गर्नुभएको छ। हिजो बैठकको अवधि परीक्षालाई सुचारू, सुरक्षित, पारदर्शी र उन्नत प्रौद्योगिकीको माध्यमबाट सञ्चालन सुनिश्चित गर्नमाथि व्यापक विचार विमर्श गरिएको थियो। यो परीक्षा यसै महिनाको 30 तारिक आयोजित गरिनेछ। श्री नड्डाले राष्ट्रिय चिकित्सा विज्ञान परीक्षा बोर्ड, प्रौद्योगिकी भागीदारहरू र परीक्षा सञ्चालनमा संलग्न अन्य सरकारवालाहरूको तयारीहरूको आकलन गर्नुभयो। उहाँलाई परीक्षा व्यवस्था, उम्मेद्वारहरूको सुविधाको उपाय, सुरक्षा ढाँचा र नेट पीजी 2026 लागि शुरू गरिएको प्रौद्योगिकी आधारित उपायहरू बारेमा जानकारी दियो। श्री नड्डाले सत्यनिष्ठा र सुरक्षाको उच्च मापदण्डलाई कायम राख्दै निष्पक्ष, पारदर्शी र उम्मेद्वार मैत्री परीक्षा सुनिश्चित गर्न हरसम्भव प्रयास गरिनुपर्नेमा जोड दिनुभयो। श्री नड्डाले उम्मेद्वारहरूलाई अफवाहहरूबाट टाढा रहन र एनबीईएमएस र स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको आधिकारिक जानकारीमा मात्र भर पर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, प्रश्नपत्र परीक्षा शुरू हुनुभन्दा ठिक अघि अत्यन्त सुरक्षित, एन्क्रिप्टेड र समयबद्ध प्रक्रियाको माध्यमबाट अन्तिम रूप दिन्छ, जसमा प्राविधिक र परिचालन सुरक्षाका धेरै तहहरू छन्, जसले परीक्षा शुरू हुने निर्धारित समयसम्म यसको गोपनीयता सुनिश्चित गर्दछ। श्री नड्डाले परीक्षाका लागि गरिएको विस्तृत सुरक्षा व्यवस्थाको पनि समीक्षा गर्नुभयो। उहाँले सबै सम्बन्धित निकायहरूलाई राम्रो समन्वय कायम गर्न पनि निर्देशन दिनुभयो, ताकि प्रत्येक उम्मेद्वारले सहज, सुरक्षित र झन्झटमुक्त परीक्षा प्रक्रियाको अनुभव गर्न सकुन्। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय अनुसार नीट पीजी 2026 लागि कुल 2,73,183 उम्मेद्वारहरूले पञ्जीकरण गराएका छन्, जुन पछिल्लो वर्षको तुलनामा 12.5% भन्दा अधिकको वृद्धि हो। परीक्षा लगभग 340 सहरहरू र 1,300 भन्दा अधिक परीक्षा केन्द्रहरूमा एकै सिफ्टमा सञ्चालन हुनेछ। केन्द्र सरकारले राज्यहरूलाई कर हस्तान्तरणको अतिरिक्त किस्ताको रूपमा 1,09,019 करोड रुपियाँ जारी गरेको छ। यो राशि 10 अगस्तमा हुने नियमित मासिक हस्तान्तरणको अतिरिक्त हो। वित्त मन्त्रालयले बताएको छ, यस अतिरिक्त किस्ताको उद्देश्य राज्यहरूलाई पुँजीगत र विकास कार्यहरूमा खर्च बढाउनका लागि अधिक धन उपलब्ध गराउनु हो। वित्त मन्त्रालयद्वारा जारी राज्यवार विवरण अनुसार उत्तर प्रदेशलाई सबैभन्दा अधिक 19,208 करोड रुपियाँ प्राप्त भएको छ। यसपछि बिहारलाई 10,845 करोड र मध्यप्रदेशलाई 8,010 करोड रुपियाँ आवन्टित गरिएको छ। पश्चिम बङ्गाललाई 7,866 करोड र महाराष्ट्रलाई 7,022 करोड रुपियाँ प्राप्त भएको छ। यसका साथै साना राज्य र केन्द्र शासित प्रदेशलाई पनि आफ्नो हिस्सा दिएको छ, जसमा सिक्किमले 365 करोड, गोवाले 398 करोड र नागाल्याण्डले 524 करोड रुपियाँ प्राप्त गरेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। उज्बेकिस्तानका विदेश मन्त्री सैदोब बख्तियार आदिलोभिच आजदेखि 4 दिवसीय भारत यात्रामा रहनुहुनेछ। विदेश मन्त्रालयले बताए अनुसार

0: यात्रा अवधि उहाँले राष्ट्रपति द्रौपदी मुर्मूसित राष्ट्रपति भवनमा भेट गर्नुहुनेछ। साथै विदेश मन्त्री डाक्टर एस जयशंकरसित द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ। यूरोपीय संघले मंगलबारको दिन सेउटामा अवैध अप्रवासनमाथि चर्चाका लागि आपतकालीन बैठक गर्नेछ। यो बैठक स्पेन अनि केही अन्य सदस्य देशहरूबीच बढ्दो घुसपैठको घटनाहरू भएपछि भइरहेको छ। मोरोक्कोसित लगभग 60,000 मानिस स्पेनमा अवैध रूपले पसेको छ। त्यसपछि युरोपियन संघको 22 देशहरूले मिलेर यस सम्बन्धमा निर्णय लिए अनि सीमाहरूमा कडा निगरानी राख्ने माग गरेको छ। यसैबीच इटलीले स्पेनसित मुक्त आवाजाहीसित जोडिएको सेङ्गेन सम्झौतालाई अस्थायी रूपले निलम्बित गरेको छ। यो कदमलाई फिनल्याण्ड अनि डेनमार्कको पनि समर्थन प्राप्त भएको छ, जसमा स्पेनले प्रतिक्रिया दिँदै यसलाई विभाजनकारी निर्णय बताएको छ। अधिकारीहरूले बताए अनुसार 30 जुलाईमा सेउटामा दाखिल भएका लगभग सबैजना फर्किएका छन्। सीमा पार गर्ने यस कोशिशमा 67 जनाको मृत्युको खबर छ। युरोपीय संघका देशहरूले चेतावनी दिएको छ, अवैध घुसपैठले संघको साझा अप्रवासन नीति प्रभावित हुन सक्नेछ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भन्नुभयो, स्पेनले आफ्नो सीमाहरूमा नियन्त्रण बहाल गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध सैन्य कार्यवाही तीव्र गर्ने चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, जबसम्म इरान समुद्री जहाजहरूमाथि हमला बन्द गर्दैन अनि बातचितका लागि तयार हुँदैन, तबसम्म अमेरिकी हमला जारी रहनेछ। यसैबीच अमेरिकी विदेश विभागले पश्चिम एसियामा रहेका आफ्नो नागरिकहरूलाई क्षेत्र छोड्ने या स्थिति बिग्रिए त्यहाँबाट निस्कनका लागि तयार रहने सल्लाह दिएको छ। ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा भारत 13 स्वर्ण, 17 रजत र 9 काँस्य पदक सहित कुल 39 पदकहरूको साथ चौथो स्थानमा पुगेको छ। भारतीय मुक्केबाज जैस्मिन लेम्बोरिया, प्रीति पवार, साक्षी चौधरी, प्रिया घंगास, अरुन्धती चौधरी, सचिन सिवास र अंकुश पंघालले आआफ्नो फाइनल प्रतिस्पर्धाहरूमा उत्कृष्ट जित हासिल गर्दै स्वर्ण पदक जितेका छन्। भारतीय मुक्केबाज सचिन सिवासले पनि पुरूषहरूको 60 किलोग्राम भार वर्गको फाइनलमा नामिबियाको ट्राइगेन मार्निङ एन्डेवेलोलाई पराजित गरेर स्वर्ण पदक जितेका छन्। एथलेटिक्समा 5,000 मिटरमा भारतीय धावक गुलबीरले काँस्य पदक जितेका छन्। भारतले प्यारा एथलेटिक्समा पनि ऐतिहासिक उपलब्धि हासिल गरेको छ र पुरूषहरूको सर्ट फुट F57 वर्गमा सोमन राणाले स्वर्ण पदक जितेका छन्। अन्य एथलेटिक्स स्पर्धाहरूमा ट्रिपल जम्पर प्रवीण चित्रवेलले रजत पदक र सेल्वा प्रभुले काँस्य पदक जितेका छन्। जुडो म्याटमा उन्नति शर्माले न्यूजील्याण्डकी कोना क्रिस्टीलाई पराजित गरेर महिला 63 किलोग्राम वर्गको सेमी फाइनलमा प्रवेश गरेकी छन्। करणजीत सिंह मानले न्यूजील्याण्डको इलियट कानालीलाई 3:29 इपोनलाई पराजित गरेर पुरुष 90 किलोग्राम वर्गको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्गो राष्ट्रमण्डल खेलमा 51 किलोग्राम महिला बक्सिङ स्पर्धामा स्वर्ण पदक जितेकोमा साक्षी चौधरी अनि प्रिया घंगासलाई बधाई दिनुभयो। सोशल मिडिया पोस्टमा राष्ट्रपति मुर्मूले भन्नुभयो, यो ऐतिहासिक जित भारतको गौरवशाली खेल परम्परालाई अझ समृद्ध गर्दछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमले नशामुक्त युवा विकसित भारत संकल्प अभियानको शुरूआत गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री श्री जगत प्रकाश नड्डाले नीट पीजी 2026 तयारीको समीक्षा गर्नुभएको छ। केन्द्र सरकारले राज्यहरूलाई कर हस्तान्तरणको अतिरिक्त किस्ताको रूपमा 1,09,019 करोड रुपियाँ जारी गरेको छ। युरोपीय संघले मंगलबारको दिन सेउटामा अवैध अप्रवासनमाथि चर्चाका लागि आपतकालीन बैठक गर्नेछ र ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा भारत 13 स्वर्ण, 17 रजत र 9 काँस्य पदकहरू सहित कुल 39 पदकहरूको साथ चौथो स्थानमा पुगेको छ। आकाशवाणीबाट समाचार पूरा भयो, फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9 बजी सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई। अबको क्रममा सुनाइरहेका छौं केही आधुनिक गीतहरू।

गत 1 अगस्त 2026 आगामी 7 अगस्त 2026 वर्ल्ड हेल्थ अर्गनाइजेसनको तत्वधानमा विश्वभरि नै अन्तर्राष्ट्रिय स्तनपान सप्ताह पालन गरिरहेको छ, जसको स्लोगन दिगो जीवनको सशक्त सुरुवातका लागि स्तनपान राखिएको छ।

0: श्रोताहरूलाई अहिले सुनायो सफल थापाको स्वरमा रहेको योगी, जसको सङ्गीत शब्द रहेको थियो पुष्कर पराजुलीको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, वाचन तथा अनुवाद आरती ठकुरी, विषय छ संरचनात्मक र प्रतिस्पर्धी समर्थक सुधारहरूको लागि विश्वव्यापी वरियतामा भारत 82 स्थानबाट 57 स्थानमा पुगेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारतले 2010 र 2023 बीच संरचनात्मक र प्रतिस्पर्धी समर्थक सुधारहरूमा उल्लेखनीय प्रगतिलाई प्रतिबिम्बित गर्दै विश्वव्यापी वरियतामा 25 स्थान अघि आएको छ, जुन 2010 र 2023 बीचको कम्पिटियर फाउन्डेशनद्वारा जारी गरिएको इन्डियाज नेक्स्ट ग्रोथ फ्रन्टियर रिड्युसिङ एन्टी कम्पिटेटिभ मार्केट डिस्टर्सन टु बिल्ड अन इन्डियाज 2010-2023 रिफर्म प्रोग्रेस रिपोर्ट अनुसार हो। रिपोर्टले 2010 र 2023 बीचको देशको सुधार प्रक्षेपणको जाँच गर्दै यसको बजार विकृति प्रदर्शन सूचकाङ्क अन्तर्गत भारतको प्रदर्शनको मूल्याङ्कन गर्दछ र बजार विकृतिहरू कम गर्न र प्रतिस्पर्धात्मकतालाई बलियो बनाउन निरन्तर प्रयासहरूलाई सुधारको श्रेय दिन्छ। यो रिपोर्ट भारतको सुधार मार्ग, बजार विकृति र वृद्धि अनि प्रतिस्पर्धाको लागि अर्को सीमा विषयको छलफलको क्रममा सार्वजनिक गरिएको थियो, जुन केन्द्रीय व्यापार र लगानी कानून सिटीआईएल, भारतीय विदेश व्यापार संस्थान आईआईएफटी द्वारा नयाँ दिल्लीमा कम्पिटियर फाउन्डेशन

फर ट्रेड एण्ड कम्पिटिसन पोलिसी संघको सहकार्यमा आयोजना गरिएको थियो। छलफल भारतको संरचनात्मक सुधार यात्रा, प्रतिस्पर्धात्मकता बढाउन नीतिगत उपायहरू र विकसित हुँदै गइरहेको विश्वव्यापी व्यापार वातावरणमा वृद्धिलाई दिगो बनाउन आवश्यक सुधारहरूको अर्को चरणमा केन्द्रित थियो। रिपोर्टले तीन व्यापक स्तम्भहरू सम्पत्ति अधिकार संरक्षण, घरेलु प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बजार विकृतिहरूको मूल्याङ्कन गर्दछ। यसले वस्तु तथा सेवाकर जीएसटी, दिवालियापन तथा दिवालियापन संहिता आईबीसीको कार्यान्वयन, नियामक वातावरणमा सुधार र व्यापार सहजीकरण प्रणालीको आधुनिकीकरण जस्ता सुधारहरूलाई हाइलाइट गर्दछ। यसले प्रतिस्पर्धा, लगानी अवस्था, डिजिटल बजार र अन्तर्राष्ट्रिय व्यापारमा भारतको प्रतिस्पर्धात्मकता र सहभागितालाई असर गर्ने बाह्य नियामक अवरोधहरूसँग सम्बन्धित विकासहरूको पनि जाँच गर्दछ। उद्घाटन सत्रको शुरूआत व्यापार तथा लगानी कानून केन्द्र सिटीआईएलका प्राध्यापक तथा प्रमुख डाक्टर जेम्स जे नेदुम्पाराको स्वागत मन्तव्यबाट भएको थियो, जसले विश्वव्यापी प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा भारतको सुधार मार्गको मूल्याङ्कनको महत्वमाथि प्रकाश पारेका थिए। केन्द्र शासित प्रदेश लद्दाखका राज्य निर्वाचन आयुक्त तथा भारत सरकारका पूर्व सचिव श्री सुधांशु पाण्डेले मुख्य भाषण दिनुभयो। यसपछि व्यापार तथा प्रतिस्पर्धा नीतिका लागि कम्पिटियर फाउन्डेशनका चेयरम्यान तथा अध्यक्ष श्री शंकर सिंघमले रिपोर्टका प्रमुख निष्कर्षहरूमा प्रस्तुति दिनुभयो। रिपोर्टले प्रतिस्पर्धा नीतिमा प्रमाण आधारित र प्रभाव उन्मुख दृष्टिकोण कायम राख्ने, उपभोक्ता कल्याणकारी परिणामहरूको प्रकाशमा क्षेत्र विशिष्ट लगानी प्रतिबन्धहरूको समीक्षा गर्ने र अन्तर्राष्ट्रिय बजारहरूमा नियामक अवरोधहरूलाई सम्बोधन गर्न समान विचारधारा भएका व्यापारिक साझेदारहरूसँगको सहकार्यलाई सुदृढ पार्ने महत्वलाई पनि जोड़ दिन्छ। एक प्यानल छलफलले भारतको सुधार अनुभव, प्रतिस्पर्धा नीति, लगानी वातावरण, बजार विकृति र अन्तर्राष्ट्रिय व्यापारमा उदीयमान चुनौतीहरूमा छलफल गर्न कानूनी, उद्योग, शैक्षिक र नीति समुदायका विज्ञहरूलाई एकसाथ ल्यायो। कार्यक्रम अन्तर्क्रियात्मक प्रश्नोत्तर सत्रको साथमा समाप्त भयो। यस कार्यक्रमले भारतको प्रतिस्पर्धात्मकता, उत्पादकत्व र विश्वव्यापी अर्थतन्त्रसँग एकीकरणलाई सुदृढ पार्न नीतिगत उपायहरूबारे छलफल गर्न कानूनी, शैक्षिक, उद्योग र नीतिगत समुदायका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याएको थियो। अब प्रस्तुत छ।

वितरण गर्ने प्रणालीको अभाव। यसै समस्याबीच 11 फरवरी 1896 दिन दार्जिलिङ नगरपालिका कमिश्नरहरूको एउटा ऐतिहासिक बैठक बस्यो, जसका अध्यक्ष तत्कालीन डेपुटी कमिश्नर आरटी ग्रियर थिए र बैठकमा एउटा साहसिक निर्णय लियो। दार्जिलिङ शहरमा बत्ती र पानीको व्यवस्था गर्नका लागि आफ्नै जल विद्युत केन्द्र स्थापना गर्ने। तर श्रोता, यहाँनिर एउटा निकै रोचक प्रश्न उठ्छ। तत्कालीन समयमा ब्रिटिस भारतको राजधानी कोलकाता थियो, जुन एउटा महानगर बनिसकेको थियो। इतिहास हेर्ने हो भने सन् 1879 कोलकातामा बिजुली बत्तीको पहिलो प्रदर्शन गरिएको थियो, जुन एउटा सानो स्टिम इन्जिन र जेनेरेटर चलाएर केही समयका लागि मात्र बत्ती बालिएको थियो। त्यसपछि सन् 1880 हाउडा रेलवे स्टेशनमा विद्युत प्रकाशको प्रदर्शन गरिएको थियो। कोलकातामा गरिएको बत्तीको उज्यालो केवल एक अस्थायी प्रदर्शन अर्थात् डेमो मात्र थियो। देशको राजधानी र त्यति ठूलो महानगर कोलकातालाई छोडेर ब्रिटिसहरूले पहिलो स्थायी जल विद्युत प्रोजेक्ट दार्जिलिङको यो दुर्गम स्थान सिद्राबोङमा स्थापित गर्ने निर्णय किन गरे त? यसका पनि केही कारणहरू थिए। दार्जिलिङको पहाडी खोला वा जोडाहरूमा वर्षभरि नै प्रशस्त पानीको स्रोत उपलब्ध थियो तथा दार्जिलिङ पहाडी क्षेत्र भएकाले पानीलाई निकै माथिबाट तल खसालेर टर्बाइन घुमाउनका निम्ति पर्याप्त प्राकृतिक शक्ति प्राप्त हुन्थ्यो, जुन कोलकातामा असम्भव थियो। र श्रोता, अर्को मुख्य कारण के थियो भने कोलकाताको प्रचण्ड गर्मी। गर्मीयाम लाग्न साथ ब्रिटिस अधिकारीहरू दार्जिलिङको शीतल काखमा आउने गर्थे। दार्जिलिङ ब्रिटिसहरूको निम्ति समर क्यापिटल झै बन्न पुगेको थियो, जहाँ ब्रिटिस VIPहरूको चहल पहल बढ्नुको साथै त्यहाँ आधुनिक पूर्वाधारको आवश्यकता पनि उत्तिकै बढ्दै जानु स्वाभाविक थियो। यसै कारण शीतल हावा पानी, तीव्र बहाव भएका खोलाहरू र अनुकूल भौगोलिक अवस्थाका कारण दार्जिलिङदेखि लगभग 12 किलोमिटर तल आर्य चिया कमानको फेदीमा रहेको सिद्राबुङ क्षेत्र जल विद्युत परियोजना निर्माणका लागि उपयुक्त स्थानको रूपमा चयन गरियो। तर श्रोता, समस्या के थियो भने त्यो जमिन दार्जिलिङ नगरपालिकाको थिएन। त्यो भूमि बर्दवानका महाराजा विजयचन्द महतापको स्वामित्वमा रहेको एक सुन्दर फलफूल बगैँचा थियो। महाराजा महतापले जनहितलाई सर्वोपरि ठान्दै उक्त भूमि दार्जिलिङ नगरपालिकालाई उपहार स्वरूप प्रदान गर्नुभयो। यही महान र उदार निर्णयले पहाडमा विद्युतको पहिलो प्रकाश फैलाउने मार्ग प्रशस्त गर्यो। जमिन त प्राप्त भयो, तर यति ठूलो जल विद्युत परियोजना निर्माण गर्न आवश्यक पर्ने रकम कहाँबाट जुटाउने? त्यसबेला परियोजनाको महत्त्वलाई बुझ्दै सरकारबाट करिब 1,20,000 रुपियाँको ऋण स्वीकृत गरियो। यही आर्थिक सहयोगले सिद्राबुङ जल विद्युत परियोजनाको निर्माण यात्राले गति लियो। निर्माण कार्यको मुख्य जिम्मेवारी ब्रिटिस कम्पनी मेसर्स क्लिनबर्न एन्ड कम्पनीलाई दियो र मुख्य विद्युतीय उपकरणहरू ब्रिटेनको प्रख्यात क्रम्प्टन एन्ड कम्पनीबाट अर्डर गरियो। 65 किलोवाटको ती भीमकाय दुईवटा गुन्थर टर्बाइन जेनेरेटर, फलामका पेनस्टोक पाइपहरू लन्डनको बन्दरगाहमा ठूला पानी जहाजमा लोड गरियो। महिनौ दिनको समुद्री यात्रा पार गर्दै ती टनौ तोलका फलामका मसिनहरू अन्तत कोलकाता बन्दरगाहमा चारियो। त्यहाँबाट रेल मार्ग हुँदै सिलगढी, त्यसपछि हाम्रो प्यारो टोय ट्रेनको साना साना डब्बाहरूमा राखेर दार्जिलिङसम्म ल्यायो। तर असली चुनौती भने यहाँबाट सुरु हुन्छ। दार्जिलिङदेखि 12 किलोमिटर टाढा र लगभग 3,500 फिट तल रहेको आर्य चिया कमानको त्यो दुर्गम फेदीसम्म ती विशाल मसिन र ठूला ठूला पाइपहरू कसरी पुर्याउने? त्यहाँसम्म न त गाडी नै जान सक्थ्यो, न त कुनै सडक थियो, न त सामान ओसार्ने कुनै आधुनिक साधन। त्यहाँ थियो त केवल घारी जङ्गल, ओह्रालो उकालो र पहिरो जाने साँगुरो कोरेटो। ती विशाल फलामका मसिनहरू सयौं स्थानीय मानिसहरूले आफ्नै काँधमा बोकेर डोरीको सहाराले निर्धारित स्थानसम्म ओह्रालेका थिए। त्यो समयमा पानीबाट बत्ती निस्कन्छ र यस्ता ठूला ठूला मसिन हुन्छ भन्ने कुरा ती साधारण मानिसहरूका लागि नितान्त नयाँ र अनौठो कुरा थियो। इन्जिनियरको प्राविधिक ज्ञान र स्थानीयहरूको रगत पसिनाको फलस्वरूप अन्तत 1.5 वर्षभित्रै सिद्राबोङ हाइडल प्रोजेक्ट स्टेसन तयार भयो।
र 10 नोभेम्बर 1897मा बङ्गालका तत्कालीन कार्यवाहक उपगवर्नर सर सी सी स्टिभन्सले यसको भव्य उद्घाटन गरे। साँझ परेपछि धिप्री र लालटिनको युगमा हुर्किएका मानिसहरूले जब पहिलो पटक दार्जिलिङमा बिजुली बत्तीको उज्यालो फैलिएको देखे त्यो क्षण उनीहरूका लागि चमत्कार

0: कारभन्दा कम थिएन। श्रोता, अब कुरा गरौँ सिद्राबुङ जलविद्युत परियोजनाले प्राविधिक रूपमा कसरी काम गर्थ्यो। यो कुनै ठूलो नदीमा बनिएको हाइडल प्रोजेक्ट थिएन, न त कुनै बाँध्ने निर्माण गरिएको थियो। यो परियोजना दार्जिलिङका साना झोडाहरूको पानीमा आधारित थियो। इन्जिनियरहरूले कोतवाली हस्पिटल र बरबटे खोलाको पानीलाई विभिन्न च्यानल वा फिल्म मार्फत एउटै जलाशयमा संकलन गरे। त्यो संकलन गरिएको पानीलाई 220 मिटरको उच्चाइबाट फलामका पेन्स्टोक पाइप मार्फत तीव्र गतिमा तल रहेको पावर हाउसमा खसालियो। उच्च स्थानबाट तीव्र दबावका साथ झरेको पानीले टर्बाइन घुमाउँथ्यो र टर्बाइनसित जोडिएको जेनेरेटर घुम्न थालेपछि विद्युत ऊर्जा उत्पन्न हुन्थ्यो। सुरुमा यसले कुल 130 किलोवाट बिजुली उत्पादन गर्थ्यो भने बिजुलीको माग बढ्दै गएपछि सन् 1916 नयाँ मसिनहरू थपिए र यसको क्षमता बढाएर 1000 किलोवाट पुर्यायो। यसरी उत्पादन भएको विद्युतले दार्जिलिङका चिया कमान, ब्रिटिस प्रशासनिक भवन, अस्पताल, सडक, जेल मात्र होइन स्थानीय बासिन्दाहरूको घर घर उज्यालो बनायो। तर श्रोता, समय सधैँ एकनाश रहँदैन। प्रकृति जति सुन्दर छ, कहिलेकाहीँ त्यो त्यति नै कठोर र संहारक पनि बनिदिन्छ। 30 तारिक जनवरी सन् 1978 दार्जिलिङ नगरपालिकाले यो ऐतिहासिक केन्द्रको व्यवस्थापन पश्चिम बङ्गाल राज्य विद्युत बोर्डलाई हस्तान्तरण गर्यो। तर यसको केही वर्षपछि सन् 1980 दार्जिलिङमा ठूलो प्राकृतिक विपत्ति आइलाग्यो। लगातार भीषण वर्षाको कारण पहाडका विभिन्न ठाउँमा विनाशकारी पहिरो खसे। त्यही पहिरोको चपेटमा पर्यो यो ऐतिहासिक धरोहर। पहिरोले पानी ल्याउने च्यानलहरू भत्काइदियो, पावर हाउसको भवन क्षतिग्रस्त भयो र ती मसिनहरू हिलो र ढुङ्गाले पुरिए। परिणाम स्वरूप एसियाकै पहिलो उज्यालो दिने केन्द्र इतिहासमै पहिलो पटक पूर्ण रूपमा बन्द हुन पुग्यो। झन्डै 1 दशकसम्म यो ठाउँ सुनसान र उपेक्षित रह्यो। धेरैले सोचे अब सिद्राबुङको गौरवमय इतिहास सधैँका लागि अन्धकारमा हरायो। तर भनिन्छ नि श्रोता, सत्य र इतिहास कहिले मर्दैन। सिद्राबुङ हाइडल स्टेशनको शतवार्षिकीको अवसरमा 10 नोभेम्बर 1997 यो ऐतिहासिक केन्द्रलाई मर्मत गरी पुनः भ्युजाइयो। भारत सरकारले यसको गरिमालाई सम्मान गर्दै राष्ट्रिय सम्पदाको रूपमा घोषणा गर्यो। सन् 2014 गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनलाई केन्द्र सरकारबाट विशेष बजट उपलब्ध गरायो। अन्तर्राष्ट्रिय संस्था इन्स्टिट्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सले यसलाई विश्वकै एउटा ऐतिहासिक प्राविधिक उपलब्धिको रूपमा दर्ता गरेको छ। श्रोता, खोलामाथि बनेका काठका पुल पार गर्दै जब यो ऐतिहासिक स्थलतर्फ अघि बढ्छौँ, यस्तो लाग्छ हामी 1 शताब्दी पुरानो इतिहासतर्फ यात्रा गरिरहेका छौँ। सन् 1897 बेलायतबाट ल्याएका पुरानो टर्बाइनहरू, क्रम्प्टन जेनेरेटर र पहाडका छाती चिरेर बिछाएका विशाल फलामका पेन्स्टोक पाइपहरूले आज पनि उज्यालोको पहिलो यात्राको कथा आफ्नो काखमा सँगालेर आज पनि निशब्द सुनाइरहेका छन्। आजको रङ बिरङको संसारमा हामीले समयको पाना पल्टाउँदै भारत र एसियाकै पहिलो जल विद्युत केन्द्र सिद्राबुङको उज्यालो यात्रालाई नजिकबाट अनुभूति गर्ने प्रयास गर्यौं। यो यात्रा तपाईँको मनमा पनि इतिहास प्रतिको सम्मान र आफ्नो धरोहर प्रतिको गर्वको दीप प्रज्वलित गर्न सफल भएको छ भन्ने आशा साँच्दै आजको रङ बिरङको संचार यतिमै पूरा गरिरहेछौ। अर्को श्रृङ्खलामा फेरि अर्को रङ्गीन र रोचक विषय।
1: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा सुनाइरहेका छौँ शोभा प्रधानको आवाजमा एउटा लोकगीत।

के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईको

0: In the first phase of census, the house listing and housing census will be conducted. This will record details about your dwelling and housing. Let us make this effort successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा प्रस्तुत छ कार्यक्रम योजना। कार्यक्रम योजनामा आजको विषय रहेको छ प्रधानमन्त्री आवास योजना अर्बन 2.0। प्रधानमन्त्री आवास योजना सहरी भारत सरकारद्वारा सहरी क्षेत्रमा बसोबासो गर्ने आर्थिक रूपमा कमजोर निम्न आय तथा मध्यम आय भएका परिवारलाई किफायती र सुरक्षित पक्का घर उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको एक महत्त्वपूर्ण सामाजिक कल्याणकारी योजना हो। यस योजनाको मुख्य लक्ष्य सबैका लागि आवासको अवधारणालाई साकार पार्दै सहरी गरिब तथा आवासहीन परिवारको जीवन स्तरमा सुधार ल्याउनु हो। योजना अन्तर्गत आफ्नै पक्का घर नभएका योग्य परिवारलाई नयाँ घर निर्माण, खरिद वा किफायती आवास

0: प्राप्त गर्न आर्थिक सहायता तथा सहुलियत उपलब्ध गराइन्छ। यसका लागि लाभार्थीको आय, घरको अवस्था तथा अन्य आधारित मापदण्डका आधारमा सहायता प्रदान गरिन्छ। योजना अन्तर्गत आर्थिक रूपमा कमजोर वर्ग EWS, निम्न आय वर्ग LIG तथा मध्यम आय वर्ग MIG का परिवारलाई समेटिएको छ। लाभ लिनका लागि आवेदक वा उसको परिवारको नाममा भारतको कुनै पनि स्थानमा पक्का घर हुनु हुँदैन। योजना अन्तर्गत घर निर्माण वा खरिदका लागि अधिकतम रुपियाँ 2,50,000 सम्म केन्द्रीय सहायता उपलब्ध गराइन्छ। यसले सहरी क्षेत्रमा सम्मानजनक, सुरक्षित तथा दिगो आवास सुनिश्चित गर्दै गरिबी न्यूनीकरण, सामाजिक सुरक्षा, समावेशी सहरी विकास तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ। प्रधानमन्त्री आवास योजना सहरी 2.0 भारत सरकारको एक प्रमुख आवास योजना हो, जसको उद्देश्य शहरी क्षेत्रमा बसोबास गर्ने आर्थिक रूपमा कमजोर, निम्न तथा मध्यम आय भएका परिवारलाई पक्का घर उपलब्ध गराउनु हो। यो योजना 1 सेप्टेम्बर 2014 5 वर्षका लागि सञ्चालनमा ल्याएको हो। यस योजना अन्तर्गत 1 करोड परिवारहरूलाई पक्का घर उपलब्ध गराउने योजना छ। यस योजनाको मुख्य उद्देश्य शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारहरूलाई पक्का घर उपलब्ध गराउनु हो। घर निर्माण, घर किन्न वा भाडामा लिनका लागि आर्थिक सहायता प्रदान गर्नु पनि यस योजनाको मुख्य उद्देश्य हो। प्रधानमन्त्री आवास योजनाको एउटा उद्देश्य हाउसिङ फर अलको लक्ष्य पूरा गर्नु हो। प्रधानमन्त्री आवास योजना अन्तर्गत आवेदन दिनका लागि निम्नलिखित शर्तहरू जरुरी रहेको छ। परिवारसँग भारतको कुनै पनि स्थानमा पक्का घर हुनु हुँदैन। परिवार सहरी क्षेत्रमा बसोबासो गर्ने हुनुपर्छ। वार्षिक आयका आधारमा निम्न वर्गमा पर्नुपर्छ। EWS अथवा इकोनोमिकली विक सेक्सन, जसको वार्षिक आय 3 लाखसम्म हुनुपर्छ। LIG अथवा लो इन्कम ग्रुप, जसको वार्षिक आय 3-6 लाखसम्म हुनुपर्छ। अनि MIG अथवा मिडल इन्कम ग्रुप, जसको वार्षिक आय 6-9 लाखसम्म तोकिएको छ। आर्थिक सहायता योजना अन्तर्गत प्रति घर अधिकतम 2,50,000 केन्द्रीय सहायता उपलब्ध हुन सक्छ। यस योजनाका निम्ति आवेदन गर्न केही आवश्यक कागजपत्रहरू हुन जरुरी छ, जस्तै रासन कार्ड, परिचय पत्र तथा ठेगाना पत्र, आय प्रमाणपत्र, ब्याङ्क खाता विवरण, घर वा जग्गा सम्बन्धी कागज आदि। आवेदन अनलाइन वा सम्बन्धित सहरी स्थानीय निकाय, नगरपालिका वा नगर निगम मार्फत पनि गर्न सकिन्छ।
1: मिस सीमा
2: जी,
1: अभी पुलिस स्टेशन आई है। रुकिए, वरना घर आ जाएंगे।
2: क्यों, लेकिन मैं
1: अकेले दूसरे कमरे में जाइए। आपका बेटा हमारे कस्टडी में है और आप डिजिटल अरेस्ट में हो।
2: डिजिटल अरेस्ट?
1: 1 लाख दो, बन जाओगे।
2: इतने पैसे?
1: अच्छा ठीक है, एक लिंक भेजिए, अभी प्रोसेसिंग के लिए 30,000 दो, वरना बेटा जेल जाएगा।
2: जेल तो तुम जाओगे, तुम्हारा चेहरा रिकॉर्ड हो चुका है। डिजिटल अरेस्ट जैसा कुछ नहीं होता, ये सब फ्रॉड है, इसीलिए पैनिक ना करें। पुलिस, बैंक, RBI इत्यादि के नाम पर आने वाले साइबर अपराधियों के फोन या वीडियो कॉल से सावधान रहें। उन्हें पैसे ना भेजें और तुरंत पुलिस में रिपोर्ट करें।
3: हेलो मम्मा,
4: RBI कहता है
5: जानकार बनिए, सतर्क रहिए।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। आरती ठकुरीबाट सुन्नुहोस् बिहान 9 बजेको प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमले नशामुक्त युवा विकसित भारत संकल्प अभियानको शुरूआत गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज बिहान राष्ट्रपति भवनमा आयोजित समारोहमा प्रेसिडेन्स बडीगार्ड सोल्जरथन दिल्ली 2026 हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले ग्लास्को राष्ट्रमण्डल खेलहरूमा पुरूषहरूको 5,000 मिटर दौड़ स्पर्धामा काँस्य पदक प्राप्त गरेकोमा धावक गुलवीर सिंहलाई बधाई दिनुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले पिंगली वेंकैयालाई उहाँको जन्मदिनमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले भन्नुभयो, पिंगली वेंकैयालाई राष्ट्रिय झण्डाको तिरंग बनाउनमा अमूल्य योगदान दिनुभएकोमा बधाई, जुन आज भारतको गौरव र आकांक्षाको प्रतीक हो। तेलंगाना पुलिसले अपरेशन मुस्कान 12 अभियान अन्तर्गत बाल मजदुरीको चपेटाबाट 6,300 बाल बालिकाहरूलाई उद्धार गरेको छ। राज्यभरमा बाल श्रम र बाल तस्करी समाप्त गर्ने उद्देश्यले 1 जुलाईदेखि 31 जुलाईसम्म विशेष अभियान सञ्चालन गरिएको थियो। उज्बेकिस्तानका विदेश मन्त्री सैदोब बख्तियार आदिलोभिच आजदेखि 4 दिवसीय भारत भ्रमणमा आउनुहुनेछ। पेरूमा नाजका शहरको नजिक एक पर्यटक विमान दुर्घटनाग्रस्त हुँदा 13 मानिसहरूको मृत्यु भएको छ। ताइपे ओपन ब्याडमिन्टन टुर्नामेन्टको फाइनलमा भारतकी तन्वी शर्माको भिडन्त आज भियतनामकी थुई लिन गुहेनसित हुनेछ। जापानको कुमामोटो प्रान्तमा पछिल्लो सप्ताह आएको शक्तिशाली भूकम्पमा मर्नेहरूको संख्या बढेर 38 पुगेको छ। मौसम विभागले आज कर्नाटक, केरलम, माहे, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, राजस्थान, पश्चिम बंगालको निम्न हिमालय क्षेत्रहरू र सिक्किममा भारी वर्षाको ओरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 9:25 सुन्दै गर्नुहोस् आकाशवाणी।
0: श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ।

0: कमल पूर्जा निम्स दाईको निधनको पुष्टि भएको छ। वर्ष 2019 निर्मल पूर्जाले प्रोजेक्ट पोसिबल अन्तर्गत विश्वका 8000 मिटर भन्दा अग्ला 14 हिमाल केवल 6 महिना 6 दिनमा आरोहण गरेर इतिहास रचेका थिए। पाकिस्तान स्थित 8047 मिटर अग्लो ब्रोड पिक हिमालमा गएको भीषण हिउँ पहिरोमा परि उनको निधन भएको हो। निर्मल पूर्जाद्वारा स्थापित आरोहण कम्पनी इलिट एक्सपेक्टले हिजो आधिकारिक विज्ञप्ति मार्फत यस्तो दुःखद समाचार पुष्टि गरेको हो। थाहा लागे अनुसार गत बिहिबार ब्रोडपिक आरोहणको क्रममा आएको शक्तिशाली हिम पहिरोको कारण पूर्जाको नेतृत्वमा रहेको टोलीलाई चपेटामा पारेको थियो। उक्त दुर्घटनामा तिनका सहयात्री तथा अनुभवी पर्वत आरोही पूर्वबहादुर गुरुङ र निमा शेर्पाको पनि निधन भएको पुष्टि भएको छ। गोर्खा जनमुक्ति युवा मोर्चाको आह्वानमा आज दार्जिलिङको मारवाडी भवनमा सर्वदलीय बैठक हुने भएको छ। हिजो सिंहमारी स्थित केन्द्रीय पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै युवा मोर्चाले बैठकका लागि सबै राजनैतिक दल सामाजिक संस्था तथा गोर्खाल्यान्ड समर्थक पक्षहरूलाई खुल्ला निमन्त्रणा दिएको जनाएको छ। उनीहरूका अनुसार बैठकको मुख्य उद्देश्य पहाडमा विद्यमान वर्तमान राजनैतिक परिस्थितिबारे विस्तृत छलफल गर्नुका साथै गोर्खाल्यान्डको लक्ष्य प्राप्तिका लागि सबै पक्षलाई एकताबद्ध बनाउने दिशामा साझा रणनीति तय गर्नु रहेको छ। यस सम्बन्धमा जानकारी दिँदै गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय समितिका उपाध्यक्ष सचिन ठकुरीले गोर्खाल्यान्डको मुद्दामा सबैलाई एक ठाउँमा उभिन आह्वान गरे। अर्कोतिर नयाँ पार्टी निर्माण समितिले गोर्खा जनमुक्ति मोर्चाले आज डाकेको सर्वदलीय बैठकबारे प्रतिक्रिया दिँदै भनेको छ यदि विमल गुरुङले क्विट जिटिए मुभमेन्ट चलाउने र गोर्खाल्यान्डका लागि ठोस कदम चाल्छन् भने समितिले आफ्नो समिति विघटन गरी आन्दोलनमा पूर्ण साथ दिनेछ। समितिका कार्यकारी सदस्य सञ्जय थुलुङले एक प्रेस विज्ञप्ति जारी गरी सो कुरा भनेका हुन्। उनले अझ भनेका छन् गोर्खाल्यान्डको नाममा गोर्खाहरूलाई छल्ने काम मात्रै कतिपय नेताहरूले गर्दै आएका छन् जसमा विमल गुरुङ पनि एक हुन्। यसैले उनको विश्वसनीयता गुमेको छ। जनताको विश्वास जित्न जिटिए छोडा आन्दोलन उनले सुरु गर्नुपर्छ र एक लक्ष्य गोर्खाल्यान्डका लागि अघि बढ्ने घोषणा विमल गुरुङले गर्नुपर्ने थुलुङले बताएका छन्। मिरिक पुलिसले लागु औषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हासिल गर्दै आले ग्राउन्ड नजिकबाट हिजो अबेर राति दुई स्थानीय युवकलाई पक्राउ गरेको छ। उनीहरूबाट करिब 27.270 ग्राम संस्कापद लागु औषध बरामद गरिएको पुलिसले जनाएको छ। पश्चिम बङ्गाल सरकारको नो ड्रग्स अभियान अन्तर्गत यो अभियान चालिएको हो। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ। श्रोताहरू अबको क्रममा प्रस्तुत छ कार्यक्रम मनका कुरा।

0: यहाँलाई म उमेश कार्कीडोली हार्दिक स्वागत जनाउँछु। आज हामी उपस्थित भएका छौँ एकजना यस्तो व्यक्तित्व लिएर जसले आफ्नो जीवनको महत्त्वपूर्ण समय राष्ट्रको सुरक्षा र सेवामा समर्पित गर्नुभयो। सैनिक जीवनबाट अवकाशपछि पनि यहाँले नेपाली सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ। साहस, अनुशासन र सृजनशीलताको अनुपम सङ्गमका धनी भूतपूर्व सैनिक एवं चर्चित सङ्गीतकार गायक आज हामीसँग मनका कुरामा हुनुहुन्छ। तमाम आदरणीय श्रोता मानवहरूलाई हामी नमस्कार अभिवादन गर्छौँ। देशको माटो ढाक्ने वीरको त्यो अटल शान, देशको माटो ढाक्ने वीरको त्यो अटल शान, सुरको सागर बगाउने कलाकारको त्यो भाव, एकातिर त्यागको कथा, अर्कोतिर सङ्गीतको मिठास, यी दुई गुण समाहित व्यक्तित्वसँग आजको बसाइमा मनका कुरा गर्नेछौँ। शब्दमा श्रद्धा, स्वरमा सम्मान, साहस र सृजनाको यो अनुपम सङ्गम हार्दिक स्वागत गर्छौँ आजको हाम्रो मनका कुराका अतिथि गायक भूतपूर्व सैनिक सङ्गीतकार ग्याल्छेन बमजन, जसलाई हामी भारतीय नेपाली सङ्गीतमा कर्म ग्याल्छेन भनेर चिन्ने गर्छौँ। यहाँलाई आज हामी आकाशवाणी खरसाङको स्टुडियोमा यहाँलाई स्वागत एवं अभिवादन गर्छौँ। नमस्कार।
1: धन्यवाद दाजु। नमस्कार सम्पूर्ण आकाशवाणी खरसाङ सुनिरहनु भएका श्रोताहरूमा, म कर्म ग्याल्छेनको तर्फबाट हार्दिक नमस्कार भन्न चाहन्छु।

0: देशका लागि उभिएको साहसको पहाड। यस समय मलाई यसो भन्न मन पर्यो श्रोता, देशका लागि उभिएको साहसको पहाड, सङ्गीतले सजाएको मनको मिठो आकाश, एउटै व्यक्तित्वमा वीरताको इतिहास र सुर तालमा बाँचेको जीवनको सुवास। कर्मले कमाएको सम्मान, कर्मकै स्वरले जितेको जन जनको मन। कर्मले कमाएको सम्मान, कर्मकै स्वरले जितेको जन जनको मन। यस्तै प्रेरणादायी व्यक्तित्वसँग आजको विशेष संवाद शुभारम्भ गर्न चाहन्छु श्रोता। यहाँलाई आकाशवाणी खरसाङमा आज हामीले यसरी बोलायौँ, यहाँलाई कस्तो लागिरहेको छ?
1: मेरो सौभाग्य हजुर, यो मेरो एकदमै ठुलो सौभाग्य। हामी म सानो हुनदेखि नै आकाशवाणी खरसाङ सुन्थ्यौँ होइन। यो हाम्रो दार्जिलिङ भेगको पहाड भेगको एउटा ठुलो ठाउँ हो। सङ्गीत पारखीहरू, सङ्गीत जो सङ्गीतमा लाग्नु भएको छ, सङ्गीतमा बिच्नु भएको छ, सङ्गीतलाई सुरुवात गर्नुहुँदैछ, उहाँहरूको लागि एउटा यो मन्दिर हो मेरो दृष्टिकोणमा चाहिँ।
0: आकाशवाणी खरसाङमा यसरी हामीले यो कार्यक्रम मनका कुरा, हामीले विभिन्न कलाकारहरूलाई बोलाएर हामीले उहाँहरूका मनका कुरा गर्छौँ। यहाँले हजारभन्दा बढी गीतहरूको सृजना गर्नुभयो
1: हजुर
0: है
1: हजुर।
0: यहाँको पारिवारिक माहौल आमा बाबादेखि नै
1: हजुर
0: सङ्गीतमै त्यो एउटा तपाईँको परिवारबाट नै पाएको एउटा सङ्गीतको आशीर्वाद हामी भन्छौँ
1: हो पक्कै पनि। किनभने मेरो आप्पा आप्पाले पनि हार्मोनियम बजाएर गीत गाउनुहुन्थ्यो होइन, म सानो हुँदाखेरि। अहिले पनि दिनु भएन त्यो भजन हुन्छ अलिअलि। अहिले मेरो आप्पा 94 इयर्स पुग्नु भएको छ। अनि आमाले पनि त्यो, मैले कैयौँ इन्टरभ्युजतिर पनि भनेको छु, आमाले पनि त्यो पत्ता हुन्छ नि पातमा पात बजाउनुहुन्थ्यो क्या, अनि त्यो पनि एउटा सङ्गीतको लक्षण हो नि त। हाम्रो आमा बाबाहरूले त्यस्तो क्लासहरू केही लिनु भएन, तर त्यो एउटा उहाँको ब्लडमा थियो नि, हामीमा सायद त्यो
0: शरीर हस्तान्तरण भयो त्यो
1: हजुर,
0: त्यो शरीरमा तपाईँ

0: यसो प्रकारले यसो भन्दा राम्रो हुन्छ होला, यहाँले जुन सङ्गीतको यो विरासत
1: हजुर
0: आफ्नै परिवारबाट लिनुभयो,
1: हजुर यो खुनमै थियो भन्नु,
0: खुनमै थियो हजुर, त त्यही चाहिँ तपाईँको छोराछोरीमा पनि सरेर जाँदैछ
1: हजुर,
0: होइन यो एउटा एक हस्तान्तरण भइरहेको छ। यहाँले सङ्गीतको सुर कुरा गर्न भन्दा म यहाँको पारिवारिक जीवन आफ्नो विगत दिनहरूलाई तपाईँले सम्झिनु पऱ्यो भने कसरी सम्झिनुहुन्छ?
1: विगत धेरै धेरै प्रकारको छ आफ्नो विगतहरू,
0: बाल्यकालहरू
1: हजुर, बाल्यकाल चाहिँ म त्यति सम्झिँदिनँ दाजु, किनभने एकदमै मेरो बाल्यकाल चाहिँ पीडादायक थियो होइन, किनकि म सानो हुँदा नै मेरो आमा बित्नुभएको, 10 वर्षको भएपछि मेरो आमा बित्नुभएपछि चाहिँ मैले धेरै जीवनमा पाउने ठोकरहरू पाएँ, अनि तर त्यो ठोकरहरूको बिचमा अब त्यो त्यति बेला हाम्रो इन्भाइरोमेन्ट यहाँको पहाडको इन्भाइरोमेन्ट त्यस्तै थियो होइन, अब त्यति बेला आन्दोलन पनि चलिरहेको थियो होइन, हुन त यो रेडियोमा त्यस्तो भन्नु मिल्छ मिल्दैन, तर अब त्यति बेला त्यो हाम्रो एजुकेसन चलिरहेको बेलामा त्रास थियो, त्रास थियो होइन, अनि त्यति बेला नरम सङ्गतहरूमा पनि लागेँ म, त्यो सङ्गतले गर्दाखेरि स्कुल भर्खर 10 पढिरहेको थिएँ र त्यो पिरियडमा मेरो अलिकति त्यस्तो सङ्गत पनि भएको थियो, तर मलाई म्युजिकले गर्दा नै म म्युजिकमा बढी
0: लगाउ
1: हजुर लगाउ भएकोले गर्दाखेरि चाहिँ मैले त्यो चिजहरूलाई चाहिँ छोडेर म म्युजिकमा नै कन्टिन्युटी दिएर चाहिँ अगाडि बढेको।
0: यसो हेर्दा हामीलाई श्रोताहरूको कर्मज्ञान छेनलाई हेर्दा एकदम शान्त भन्छ, भाविक देखिन्छ यहाँ
1: हजुर
0: है, मनभित्र पनि यहाँको सङ्गीत नै गुन्जिरहेको आभास हुन्छ यहाँलाई देख्दाखेरि है, रमाइरहनु हुन्छ यहाँ सङ्गीत। एकजना सङ्गीतकार, एकजना भावुक मान्छे है, सृजनामा लाग्ने मान्छे, सङ्गीतले यहाँलाई धेरै कुछ दियो
1: हजुर
0: है,
1: हजुर
0: सङ्गीतले नै यहाँले नोकरी पाउनु भयो, हामी त्यो विषयमा चर्चा
1: हजुर हजुर हजुर
0: है, यहाँ सानै उमेरमा सङ्गीत सिक्नु भयो, लाग्नु भयो
1: हजुर,
0: यहाँको सङ्गीत सिकाइमा यहाँको जुन आफ्नो दाजु हुनुहुन्छ
1: हजुर
0: उत्तमणि बमजन
1: हजुर,
0: जसले धेरै सङ्गीतहरू सृजना गर्नुभएको छ, उहाँ पनि एउटा दार्जिलिङ भारतीय नेपाली सङ्गीतको एकजना चर्चित सङ्गीतकार हुनुहुन्छ, उहाँबाट नै सङ्गीतको सुरुवात गर्नुभयो
1: हजुर, मेरो प्रथम गुरु चाहिँ दाजु नै हुनुहुन्छ, मेरो आफ्नै दाजु उत्तमणि,
0: यो विषयमा अलिकति बताइदिनुहोस् कस्तो प्रकारले यो
1: तपाईँ अब उहाँ चाहिँ उहाँ त निकै ठुलो म भन्दाखेरि होइन, अनि उहाँले गाउनुहुन्थ्यो, म ढोकामा बसेर सुन्थेँ गीतहरू, अनि उहाँले छोडेर गएपछि फेरि म बन्द गरेर जानुभएपछि मैले फेरि पक्रेर त्यस्तै सेम टु सेम गाउने कोसिस गर्थेँ क्या, अनि त्यो मलाई पछि उहाँले देख्नु भएपछि चाहिँ अनि उहाँले केही सिकाउनु भएको थियो मलाई, फर्स्ट गिटारै मेरो दाजुले किनिदिनु भएको थियो हजुर, अब त्यति बेला त त्यस्तो पर्याप्त रूपमा हाम्रो शिक्षकहरू पाइँदैन थियो, मिरिकमा त झन् थिँदै थिएन होइन, खरसाङमा अलिअलि हुन्थ्यो त्यति बेला, अनि अब त्यही घरमै बसेर घरकै दाजुले भजन भएको हेरेर नै धेरै कुराहरू सिकेको मैले।
0: आदिन श्रोता, आजका हाम्रा अतिथि कर्म ग्याल्छेन बमजिनजीले थुप्रै गीतहरू सृजना गर्नुभएको छ, धेरै चर्चित गीतहरू हुन्छ, म एउटा एक दुईवटा गीतहरू यहाँ आजसँग साझा गर्न चाहन्छु जो तपाईँले अवश्य सुनिसक्नु भएको छ, यति चर्चित गीतहरू छ, यो प्रेमको मधुभास आज आधा तिम्रो आधा मेरो, जवानीको बदमास आधा तिम्रो आधा मेरो, यो गजल
1: हजुर,
0: सताऊ या मताऊ मायामा मलाई बिलाऊ, आज यस्तो प्रेम रस पिलाऊ तिमीमै मिलाऊ, यति धेरै माया नगर ऋण झै भार हुन्छ, नातै टुटाउने फेरि यो फुलको धार हुन्छ, भरोसा हुँदैन मायाको फ्रेममा राखेर आए, घटबड तलमाथि हुन्छ सीमामा राखेर आए, मेरो हाल नसोध मलाई भित्रभित्रै गलिसकेछु, सारा नभाग मलाई पिउँदा पिउँदै ढलिसकेछु, धिक्कार भयो जिन्दगी यो आधा मरिसके भयो, आइज दैव लैज अब भन्न मात्रै बाँकी रह्यो, यति त चर्चित र भावी गीत अब म यहाँहरूको समक्ष राख्न चाहन्छु श्रोता, आमा मलाई तिम्रै गर्व चाहिन्छ, बाबा मलाई तिम्रै रगत फेरि चाहिन्छ, मलाई हजुरहरूको जगत फेरि चाहिन्छ, बाबाको टोपी गनायो रे तिमीलाई, आमाको म जित्रो नि बिझायो रे तिमीलाई, बा आमाको माया सन्तानमाथि, सन्तानको माया कहाँ हरायो साथी, चिनाजाना भएपछि माया बस्दो रहेछ, छुटिने बेलामा आँसु झर्दो रहेछ, यही माया समेटी म बिदा लिउँला, सधैँभरि तिमीलाई आँखामा राखौँला, देहा जलेर

0: प्राणी बन्नेछ एक दिन, धुवाँ बनेर परानी जानेछ एक दिन। उदय सोताङको आवाजमा रहेको छ यो गीत श्रोता। र सुनसान रातमा तिमी आई चस्स मुटु खोच्यौ, कतै तिमीले मलाई सम्झिरह्यो कि। यस्ता थुप्रै गीतहरू म यहाँ चर्चा गर्न चाहन्छु र यहाँको गीतहरूमा
1: हजुर
0: दार्जिलिङको माटोको गन्धहरू आउँछ,
1: हजुर हजुर
0: यहाँको सृजनाको गन्धहरू आउँछ,
1: हजुर
0: है। र यहाँले ती गन्धहरू ती हाम्रै माटोबाट हाम्रै कलाकारहरूबाट टिप्नुभयो र आज यसरी अगाडि बढ्छ। अनि ती गीतहरू कालजयी बनाएको छन्,
1: हजुर कालजयी बनाउनु खोजिरहेको
0: धेरै मिठा। हाम्रो श्रोताहरूले पनि उहाँका कर्म ग्याल्छेन भञ्जनका गीतहरू सुन्नुभयो भने तपाईँ साँच्चै मर्माहित हुनुहुन्छ। र मैले अघि हामी कुरामा पनि भन्थे, आमा मलाई तिम्रै गर्व फेरि चाहिन्छ, बाबा मलाई तिम्रै रगत फेरि चाहिन्छ, मलाई हजुरहरूको जगत फेरि चाहिन्छ। मैले यो गीत सुनिरहेको समयमा मेरो श्रीमती पनि ती बसेर किचनमा खाना बनाइरहेकी थिइन्, तर यो गीत बज्दा बज्दै उनको आँखाभरि आँसु आयो, यति मर्म स्पर्श छ। र यो गीतले एकजना श्रोतालाई यसरी टच गर्दछ, यहाँको यो भाव यो गीतको गोविन्द उमगाईले
1: गोविन्द उमगाई चाहिँ भुटनिज हुनुहुन्छ खास, अनि उहाँको नाम लिनुपर्छ मैले। अघि मैले फर्स्टमा गाएको गीत पनि भुटनिस नै हुनुहुन्छ, उहाँ पनि कुमार मिश्र हुनुहुन्छ। उहाँहरू मेरो एकदमै प्यारो भाइहरू, जसले चाहिँ मलाई फेसबुकमा खोजेर होइन, पहिला उहाँहरूले त्यो शरणार्थी क्याम्पमा बस्नु हुँदाखेरि मेरो गीतहरू रेडियोमा सुन्नुभएको रहेछ, त्यो आधारमा चाहिँ मलाई खोजेर, पछि अब फेसबुक त पछि आएको नि त, अनि खोजेर चाहिँ मसँग कनेक्ट हुनुभएको। उहाँहरू जब अमेरिकामा गइसक्नु भएको थियो त्यहाँबाट चाहिँ मसँग कनेक्ट भएर गीतहरू गरेको। उहाँको एकदमै यो त्यो अमेरिका जस्तो सुपर पावर कन्ट्रीमा बस्नु भएर पनि उहाँहरू अहिले पनि यति साह्रो सरल हुनुहुन्छ क्या, यति साह्रो सरल हुनुहुन्छ। उहाँहरू भुइँमै बस्नु पनि रुचा सक्नुहुन्छ अहिले पनि। उहाँहरूको अहिले महल जस्तो घर छ होइन, गाडी त्यस्तै छ, लग्जरियस लाइफ छ, र पनि उहाँहरूले त्यो पहिलाको त्यो क्याम्पमा बसेको त्यो माटोको भित्ता कहिले पनि बिर्सिनु हुँदैन क्या। उहाँहरू यति सिम्पल हुनुहुन्छ, उहाँहरूको लेखाइ पनि त्यति नै सिम्पल। त्यही भएर त यो बाबाको टोपी गनाएर तिमीलाई पनि उहाँले आमा बाउपति लेख्नु भएको, अनि यो पनि यो सेम बाबाको टोपी टु पनि उहाँहरूले यही आमा र बाबाको विषयमै लेख्नु भएको गोविन्द उमगाई भाइले।
0: यस समय यहाँको आवाजमा हामी यो गीत सुन्छौँ, आमा मलाई तिम्रै गर्व फेरि चाहिन्छ।
1: हजुर लाइभ भाइले भर्खर
0: हजुर
1: ए हुन्छ, एकताल कोसिस गर्छ है त म धेरै भन्न गएको चाहिँ।

0: र मनका कुरामा हामी बात गरिरहेका छौँ। कर्म ग्याल्छिन बमजनसित यहाँले स्कुलमा छँदाखेरि कङ्गो बजाउनु भयो, गिटार बजाउनु भयो है, पछि गएर अहिले सङ्गीतकार हुनुभयो।
1: हजुर,
0: स्कुलमा कसरी बजाउनु थाल्नुभयो, कसरी त्यो

0: स्कुलमा स्कुलमा म सबभन्दा सानो थिएँ क्या, हाई स्कुल पढ्दाखेरि. अनि पहिला त म मिरिकको ओरेन्ज लेक पढेको, सुरु चाहिँ मैले त्यहाँबाट गरेको. तर पछि मेरो घरको अवस्थाहरू अलिकति आर्थिक अवस्था त्यस्तै भएपछि, आमा बितेपछि म नेपाली स्कुलमा पढ्न थालेँ होइन. अनि तर अब मलाई त्यो बजाउने त्यो तिर्खा हुन्छ नि सानैदेखि, त्यो दाजुकैबाट मैले अघि भने नि, दाइले मलाई कम्पासले यस्तो तिनवटा डल्लो बनाएर कङ्गो टेबलमा सिकाउनु भएको थियो. कङ्गोहरू थिएन त्यति आफ्नो होइन. अनि त्यही अब टिचर्स डे भानु जयन्तीतिर चाहिँ मैले कङ्गो बजाउनु, त्यहीँबाट मैले टेबलमा बजाएर त्यहाँबाट त्यो त्यो पक्कै इन्स्ट्रुमेन्टमा बजाउँथेँ क्या. अनि त्यसरी गर्थेँ. अनि घरको अवस्था त्यस्तो भएपछि म नेपाली स्कुलमा आएँ क्या, इङ्ग्लिस स्कुलबाट झरेर नेपाली स्कुलमा. अनि म सबैभन्दा सानो थिएँ क्लासमा, सबैभन्दा सानो. अनि गीत गाउनु पनि इच्छा त लाग्थ्यो, तर मैले चान्स पाउँथिनँ क्या सानो भएर क्या. अनि म कुनामा गएर म कङ्गो बजाउँछु नि त भनेर मैले कङ्गोहरू बजाउँथेँ. त्यसरी नै मेरो म्युजिकको क्यारियर चाहिँ.
1: तपाईँ यहाँको दाजु सेनामा हुनुहुन्थ्यो?
0: हजुर.
1: दाजुसँग यहाँ सिलङ पनि जानुभयो?
0: ज्यू ज्यू
1: है. अनि त्यही सङ्गीतकै माध्यमद्वारा यहाँले सेनामै नोकरी
0: पाउनुभयो
1: होइन, जागिर पनि त्यहीँबाटै यहाँलाई प्राप्त भयो सङ्गीतले नै.
0: त्यो त्यो पनि एउटा त्यो आजको तपाईँको सोध्नु भयो भने म बताइदिइहाल्नु पऱ्यो एउटा कहानी छ त्यसमा. म खासै भर्ती हुनु भनेर गएको चाहिँ होइन होइन. अनि दाजुसँग जाँदाखेरि एउटा त्यहाँनिर त्यो आफ्नो लक भने त्यस्तो हुँदो रहेछ क्या. त्यहाँ उहाँहरूले एउटा कन्सर्टको लागि एप्लाई गर्नुभएको रहेछ. अनि त्यो कन्सर्टमा भोलि पर्सिको दिन कन्सर्ट छ. अनि ठ्याक्क आज पुगेको थिएँ म त्यो कन्सर्टमा. गाउने जो सिङ्गर छ नि उहाँको चाहिँ आमा बित्नु भएर चाहिँ उहाँ अर्जेन्टली जानुपर्ने भएको छ क्या. अनि तर अब त्यो विड्र गर्न सक्ने भएन. अब हामी एउटा वर्सिप प्रोग्राम छ, कन्टेस्ट होइन, कन्टेस्ट छ अब म्युजिकल कन्टेस्ट. अनि त्यसमा त अब कम्पिटिसनमा त अब भाग लिएपछि त कति पैसा तिरेको हुन्छ, फेरि नामको पनि कुरा छ. अनि ठ्याक्कै त्यो दाई हिमाचलको एउटा दाई हुनुहुन्थ्यो, उहाँ चाहिँ आमा बितेर जानुभएपछि चाहिँ अनि त्यो उहाँको ठाउँमा चाहिँ मैले गाएँ क्या. गाउँदाखेरि हाम्रो ग्रुपले फर्स्ट पायो. अनि फर्स्ट पाएपछि त अब कसले सिङ्गर त गयो, कसरी फर्स्ट पायो भन्ने एउटा त्यो आर्मीमा त पुरा खोज तलास हुन्छ नि त. अनि एउटा फुच्चे केटा छ दार्जिलिङबाट आएको, उत्तम मणिको भाइ, उहाँले गाएर चाहिँ यस्तो यस्तो भएको भन्ने कुराहरू भएपछि मलाई अफिसमा बोलाउनु भयो क्या, आर्मीको अफिसमा. अनि सबैलाई ग्रुपलाई नै अनि बोलाएपछि अन्त म साइडमा उभिएको थिएँ फुच्चे होइन. अनि त्यही बेला सोध्नु भयो क्या, यसको गीत हामी सुन्छौँ पत्ता होइन, म त त्यो त फुच्चेले कसरी गायो भन्ने सोच्छ नि. त्यति बेला त अहिले यस्तो ट्रेन थिएन नि. अनि हामी हाम्रो मेसमा प्रोग्राम छ आफ्टर 10 डेज, यसलाई लिएर आउन हामी सुन्छौँ भने. अनि मैले त्यति बेला कुमार सानुको मिमिक्री गीत गाउँथेँ क्या, मिमिक्री भोइसमा डिटो गाउँथेँ कुमार सानु, कुमार सानु यस्तो गाउँथेँ. अनि गाएपछि प्रोग्राममा गएर गाएपछि चाहिँ उहाँहरूले मलाई भर्ती हुने अवसर दिनुभयो क्या. त्यो चाहिँ मेरो एउटा लक भनौँ न. हजुर,
1: तपाईँको गीत सुनेर,
0: हजुर, आवाज सुनेर चाहिँ मलाई यसलाई लु भर्ती गर भनेर चाहिँ कमान्डेन्टले अर्डर दिनुभयो. त्यहाँबाट भर्ती भयो.
1: भर्ती भएर कहिले बन्दुक बोक्नु
0: पऱ्यो नि म हामी, हजुर हजुर, भर्ती भएर सेन्टरमा हामी बस्यौँ, ट्रेनिङ सेन्टरमा एज ए म्युजिसियन काम गऱ्यौँ. तर पछि चाहिँ आफ्नो ऱ्याङ्कहरू बढ्दै गएपछि अनि मलाई चाहिँ अब ऱ्याङ्क पनि लिन्छु भन्ने थियो. अनि एउटा नाइकको क्याडरको लागि चाहिँ म काश्मीर गएको
1: थिएँ
0: आफ्टर कारगिल लडाइँ होइन. कारगिल लडाइँ पछाडि चाहिँ म त्यसकै छेउछेउमा म त्यही काश्मीर श्रीनगरमा गएर आफ्नो क्याडर गरेर फेरि सेन्टरमा फर्केको.
1: त्यस समय आतङ्कवादी हमला पनि यहाँहरूमा
0: भयो नि? भयो नि, मेरो साथीहरू भेट्नु भयो बसमै.
1: बसमा
0: कस्तो एकदमै त्यो सम्झिँदाखेरि त एकदमै मन त्यो हुन्छ क्या, पोल्छ नि. अब मसितै आएको साथीहरूमाथि अब एउटा बसमाथि हमला हुँदाखेरि मेरो साथीहरू बित्नु भएको थियो, नेपालको घर छुट्टी जानुभएको
1: साथीहरू.
0: त्यो एकदमै दर्दनाक कहानी हो त्यो भनेको. त्यति बेला हजुर त्यो अब त्यहाँनिर मर्ने 8-9 जना थियो, बाँकी सबै बाँचेको थियो. तर सुर त अब त्यसरी गर्छन् त गुराबादीले त होइन यस्तो. तर अब किस्मत छ भने भन्छ नि, त्यो केले पनि के गर्नु सक्दैन क्या. तपाईँको भाग्यमा छ भने भन्छ नि त्यही हो.
2: यो मनका कुरा.
1: यहाँ जब त्यो आतंकी हमला भएर यहाँ बाँचेर निस्किसकेपछि यहाँ हताश भएर फेरि सङ्गीतमा त्यो बिचमा पनि सङ्गीतको सृजना गर्नुभयो, एल्बमहरू निकाल्नुभयो
0: होइन? कस्तो थियो भने अब गीतहरू चाहिँ गाइराख्ने सृजना पनि गर्थेँ, कम्पोजिसनहरू गर्थेँ, लेख्दै राख्थेँ, तर रेकर्डिङ भएको थिएन, कहिले पनि गरेको थिएन. जब म काश्मीरमा त्यस्तो मेरो घटना

0: त्यसपछि चाहिँ म काठमाडौँ 2000 गएर चाहिँ एउटा एल्बम रेकर्ड गरेको थिएँ.
1: त्यो एल्बमसँग सम्बन्धित एउटा गीत यहाँको जीवनको ठुलो चिनाजाना भएपछि माया बस्दो रहेछ, छुटिने बेलामा आँसु खस्दो रहेछ, यही माया समेटी म बिदा लिउँला, सधैँभरि तिमीलाई आँखा राखौँला. यहाँले यो गीत जब भोटानको एकजना प्रेमको कथा पनि एकजना भोटानी केटीसँग, यो कथा अलिकति यो गीतको रचनाको पछाडि त्यो कथा अलिकति बताइदिनुहोस्.
0: यो चाहिँ सेन्टरमा म फर्केर आएपछि जिग्मी वाङसुक भन्ने भुटानको राजा हुनुहुन्थ्यो, उहाँको बर्थडे सेलिब्रेसनमा चाहिँ हामीलाई आर्मीबाट बोलाउनु भएको थियो. सेन्टरबाट चाहिँ म गएको थिएँ अनि यही एउटा खरसाङको एउटा भाइ थियो तबलिस्ट सजित थापा भन्ने एउटा भाइ हुनुहुन्थ्यो. त्यति बेला हाम्रो ब्यान्ड टुटिसकेको थियो अनि मैले त्यही ब्रास ब्यान्डको केटाहरू लिएर गएको थिएँ होइन. अनि त्यहाँ गएपछि चाहिँ स्टिल त्यहाँ पनि एउटा ब्यान्ड रहेछ, एकदमै राम्रो ब्यान्ड रहेछ भुटानमा पनि. अनि त्यहाँको लोकल आर्टिस्टहरूसँग हाम्रो त्यो कोलाबरेट गरेर चाहिँ गीत गर्ने म्युजिक मतलब प्रोग्राम गर्ने थियो हाम्रो. झन्डै 2 महिना जति बसेर हामीले प्र्याक्टिस गरेर गर्थ्यौँ. अनि त्यहाँ म त एकदमै राम्रो सिङ्गिङ गर्थेँ नि त, हिन्दी गीत चाहिँ त्यति बेला चाहिँ हिन्दी गीत हजुर हिन्दी गीत त मैले कुमार सानो
1: कुमार सानोकै
0: हजुर एकदमै फलो गर्थेँ. अनि त्यो गीतहरू गाउँदा त्यो प्र्याक्टिसमा उहाँ त्यहाँको भोटिनीहरू डुक्पेनीहरू आउनुहुन्थ्यो अनि त्यसरी गर्दा गर्दा चाहिँ मलाई मन पराएको रहेछ क्या भित्रभित्रै. तर आई वाज स्टिल म्यारिड त्यो बेला त, अब मेरो 2 महिनाको बच्चा पनि थियो, छोरा ठुलो छोरा मेरो
1: एउटा
0: बाध्यता भन्दा मैले त त्यस्तो केही सोचेको थिइनँ होइन. तर लभ चाहिँ वान साइडेड भएछ क्या, त्यो बहिनी भोटिनी डुक्पेनी बहिनीले चाहिँ मलाई मन पराउनु भएको रहेछ. तर मैले म त म्यारिड, मेरो अलरेडी मेरो छोरा पनि थियो, तर उसले चाहिँ अब हेर्दा फुच्चे लाग्यो होला, सामान लाग्यो होला, बिहा गरेर जस्तो लाग्यो होला होइन. उसले चाहिँ भित्रभित्रै पुरा मन पराएको रहेछ अनि मन पराउँदा चाहिँ उसले मलाई एक दिन आफै प्रपोज गरे क्या, अनि म तँलाई मन पराउँछु भन्यो अनि बिहा गर्छु भने सिधै त्यसले होइन. अनि मैले भने म त म्यारिड हो नि भन्दाखेरि उसले विश्वासै गरेन क्या, त्यसरी फोटो देखाएन त भने. त्यति बेला त मोबाइलहरू हुन्थेन होइन, फोटो त्यो पर्समा फोटो भएको थियो नि त हामी. अनि फोटो मैले पर्समा मेरो फोटो देखाइदिएको, बुढीको फोटो पताउने नपताउने क्या, अनि नानीको पनि फोटो देखाएँ बाबुको. त्यो देखाउँदा नि कता कता होइन होइन यस्तो गरेँ फिल. तर मैले उसलाई भने म म्यारिडै हो, नत्र किन म तिमीलाई राख्थेँ होइन, तिमी राम्रो छौ तर म म्यारिड हो, त्यो हुनु सक्दैन भनेपछि त्यो केटी रुयो क्या. अनि रुयो, अब मलाई पनि त्यो उयो भयो, दुःख चाहिँ लाग्यो. तर मैले चाहिँ उसलाई लभ गरेको थिइनँ, उहाँले चाहिँ लभ गर्नुभएको थियो मलाई होइन. अनि त्यही हुँदा चाहिँ अनि मलाई जब उसले लास्ट डेमा मलाई सेभ गर्नु आउनुभएको थियो, बाई भन्न आउनुभएको थियो, म अब त्यो आर्मीको ठुलो थ्रिटनमा चढेको अगाडिपट्टि होइन. अनि त्यति बेला चाहिँ उहाँले मलाई बाई भनेर गएपछि मैले चाहिँ म लेख्थेँ त्यति बेला, लेख्थेँ रहेछु अब रहेछु भनौँ न. अनि त्यति बेला मैले भुटानबाट हाबाट म चढेपछि हा भन्ने ठाउँबाट तल फुन्चेलिङसम्म आउँदाखेरि मैले लेखिसकेको थिएँ क्या चिना गीत, अगाडि बसेर त्यो त्यत्तिकै रफली रहेको थिएँ. चिना जाना भएपछि माया बस्दो रहेछ, छुट्टिने बेलामा आँसु खस्दो रहेछ.
1: एकपल्ट सुनिदिउँ फेरि त्यो भावनाहरू फेरि फर्केर आओस् एकपल्ट. हाम्रो
0: श्रोताहरूले अब यो त 22-23 वर्ष अगाडि कुरा होइन, अनि कट मात्रै थियो

0: सदैव
1: तपाईले गीतले नेपालमा इमेज अवार्ड पनि
0: हैन इट्स एफएमआर
1: इज इट्स
0: हजुर हजुर
1: त्यो गीत पनि यसले अवार्ड पनि पाए
0: चारवटा अवार्ड पाएको यो गीतले
1: यो गीतले
0: हजुर त्यति बेला नेपालमा चारवटा अवार्ड पाउने सायद कोही पनि थिएन होला सायद मैले बेस्ट पहिला त न्यू आर्टिस्ट मेरो फर्स्ट एल्बम भएकोले गर्दाखेरि म त्यहाँ फर्स्ट टाइम गएकोले गर्दाखेरि मेरो न्यू आर्टिस्ट बेस्ट न्यू आर्टिस्ट अफ द इयर अनि बेस्ट पप कम्पोजिसन अफ द इयर होइन बेस्ट कम्पोजिसन अफ द इयर अनि चाहिँ एउटा चाहिँ रेकर्ड अफ द इयर त्यो हिट्स एफएमले

0: त्यो मलाई एक दिनमा 86 पल्टसम्म बजाउनु भयो अरे फर्मेसन
1: यो गीत.
0: हजुर, अब त्यति बेला युट्युब्सहरू थिएन होइन, अब युट्युब्स भएदेखि अहिले मिलियन मिलियन भ्युजहरू हुन्थ्यो. पछि मैले हालेको यो गीत मैले त्यो धमिलो धमिलो थियो त्यो युट्युबबाट डाउनलोड गरेर मैले आफै हालेको, अहिले मेरो एल्बम त्यो युट्युबमा पाइन्छ त्यो गीत होइन. अनि त्यो पहिलाको त्यो उयोलाई उयो गरेर डिस्ट्रोय गरेर डिलिट गरेर मेरो नयाँ गीत त्यो हालेको त्यति बेला. यो पनि राम्रै भ्युज छ, जेन्युन भ्युज हो, 27-28 हजारले हेरेको छ होइन. तर यो गीत चाहिँ सुन्नु चाहिँ एकदमै जसले पनि सुनेको रहेछ क्या त्यति बेला, त्यो टाइममा यङस्टर्सहरूले त्यति बेलाको त्यो
1: यो त युथहरूको लागि मनलाई सुन्ने एउटा पप.
0: हजुर, त्यो लभ लभ
1: लभ
0: हजुर त्यो यङ एजमा त लभ हुन्छ नि त्यति बेला.
1: राधनी सुता हामी यो गीत यहाँहरूको निम्ति राख्दैछौँ र यससँग हामी बात गरिरहेका छौँ मनका कुरामा. आज हामीसँग हुनुहुन्छ एकजना सङ्गीतकार, गायक अनि भूतपूर्व सैनिक भन्न चाहन्छु यहाँलाई, कर्म गेलछिन बमजेनसित.

0: आदरणीय श्रोता वृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम मनका कुरा अन्तर्गत मिरिकका लब्ध प्रतिष्ठ गायक सङ्गीतकार कर्म ग्याल्छेन बमजनका मनका कुराको पहिलो भाग। श्रोतावृन्द, अब यस कार्यक्रमको रहल भाग आगामी हप्ता यसै दिन यसै समय तपाईँहरू समक्ष लिएर आउनेछौँ। त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नु होला।
1: अब सुन्नुहोस् समाचार।
2: यो आकाशवाणी हो, मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङको माध्यमले नशामुक्त युवा विकसित भारत संकल्प अभियानको सुरुवात गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज बिहान राष्ट्रपति भवनमा आयोजित समारोहमा प्रेसिडेन्ट्स बडीगार्ड सोल्जरथन दिल्ली 2026 हरियो झण्डी देखाएर प्रस्थान गराउनुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले पिङ्गली वेंकैयालाई उहाँको जन्मदिनमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जाल पोस्ट गर्नुहुँदै श्री शाहले भन्नुभयो, पिङ्गली वेंकैयाले राष्ट्रिय झण्डाको तिरङ्गा बनाउनमा अमूल्य योगदान दिनुभएको छ, जुन आज भारतको गौरव र आकांक्षाको प्रतीक हो। भारतको पहिलो औषधि कम्पनी बंगाल केमिकल्स एन्ड फार्मास्युटिकल्सका संस्थापक तथा प्रख्यात वैज्ञानिक तथा शिक्षाविद आचार्य प्रफुल्ल चन्द्र रायको 166 जन्म जयन्ती आज मनाइँदैछ। तेलङ्गाना पुलिसले अपरेसन मुस्कान 12 अभियान अन्तर्गत बाल मजदुरीको चपेटाबाट 6307 बाल बालिकाहरूलाई उद्धार गरेको छ। जम्मू नगर निगमले स्वच्छ भारत मिशन अन्तर्गत जम्मूको भगवती नगरमा नरिवलको खोल प्रशोधन एकाइ सुरु गरेको छ। यसको उद्देश्य बर्खायाममा नालीमा नरिवलको बोक्राका कारण हुने अवरोध र जलभरावको समस्यालाई कम गर्नु हो। ग्याल्सगोमा भइरहेको कमनवेल्थ गेम्सको समापन समारोहमा अहमदाबादलाई आधिकारिक रूपमा कमनवेल्थ गेम्सको झण्डा र आयोजक ब्याटन हस्तान्तरण गरिनेछ। उज्बेकिस्तानका विदेश मन्त्री सदेव बख्तियार ओदोलिचोबिच आजदेखि 4 दिवसीय भारत यात्रामा रहनु हुनेछ। मुख्य समाचार अहिलेलाई पूरा भयो।

0: स्वागत छ सम्पूर्ण श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बिहानको 10:03 भइसके श्रोता, र तपाईँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जको तरङ्गमा। साथै सुन्न सक्नुहुनेछ हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज, न्यूज अन एयर मोबाइल एप, साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि। त आइतबारको बिहानको यस समयलाई पर्खेर बसिरहनु भएका हाम्रो सम्पूर्ण आदरणीय श्रोताहरूलाई स्वागत छ कार्यक्रम कुरै कुरामाको यस नयाँ अङ्कमा। र आजको यस श्रृङ्खलामा उपस्थित छौ हामी दुई, म चित्र अनि
1: म चन्दन।
0: त हामी दुईको तर्फबाट सबै सबैलाई कार्यक्रममा न्यानो स्वागत अभिवादन, साथै
1: नमस्कार,
0: नमस्ते, गुड मर्निङ। त श्रोता, सदैव हामी कार्यक्रम कुरै कुरामा विभिन्न विषयहरूमा तपाईँहरूसित बातचित गर्ने गर्दछौँ, र आजको हाम्रो विषय के रहेको छ साथी?
1: त आजको विषय रहेको छ मित्रताको रमाइलो र अनौठो अनुभवहरू।
0: मित्रता एउटा सुन्दर सम्बन्ध, मनदेखि मनको सम्बन्ध जुन सधैँ बलियो रहन्छ। हजुर श्रोता, आजको विषयमाथि नै हामी कुराकानी गर्नेछौँ, र आजको हाम्रो विषय रहेको छ मित्रताको रमाइलो र अनौठो अनुभवहरू। त आउनु श्रोता, झट्ट हामीलाई फोन गर्नुहोस् र हामीसित आजको विषयमा बातचित गर्नुहोस्। त त्यसअघि तपाईँहरूको निम्ति राखिरहेको छौँ यो प्रथम प्रस्तुति।

0: त श्रोता साथी, आज हो अन्तर्राष्ट्रिय मित्रता दिवस। यसै सम्बन्धमा आजको हाम्रो विषय पनि मित्रता सम्बन्धी नै हामीले लिएर आएका छौँ। र हामीसित बातचित गर्न हाम्रो प्रथम कलर हामीसित जोडिसक्नु भएको छ। हेलो
1: हेलो
0: हेलो
1: हजुर, नमस्कार। हजुर
0: हजुर, नमस्ते।
1: नमस्कार,
0: स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद हजुर।
0: हजुर, कहाँबाट अनि को हुनुहुन्छ होला?
1: हजुर, म यहाँ चिम्नी देउरालीबाट चाहिँ मनोज बोल्दैछु। हजुर,
0: चिम्नी देउरालीबाट मनोजी हुनुहुन्छ।
2: नमस्कार मनोजी, कस्तो हुनुहुन्छ?
1: हजुर नमस्कार। हजुर नमस्कार, एकदमै ठिकठाक छु। अनि हाम्रो आज चाहिँ यहाँको मौसम पनि एक प्रकारले राम्रो भइरहेको छ है।
2: हजुर, र आज यहाँले हाम्रो कार्यक्रम त अवश्य नै सुनिरहनु भएको होला है। त मनोजी, आजको कार्यक्रम विशेष गरेर आज अन्तर्राष्ट्रिय मित्रता दिवस पालन गरिने हुनाले आजको विषय पनि सोही प्रकारको रहेको छ। र हाम्रो हाम्रो जीवनमा मित्रताको ठुलो भूमिका रहेको हुन्छ। र मित्रताको रमाइलो र अनौठो अनुभवहरू के कस्ता हुन्छन्, सबैका यस्ता केही अनुभव त अवश्य हुन्छन् है।
1: मेरो एकदमै मेरो प्रिय मित्र हुनुहुन्थ्यो, उहाँको नाम चाहिँ अशोक हो है। अनि आज पनि उहाँ दार्जिलिङमा हुनुहुन्छ र हाम्रो कोही कोही बेला बात पनि हुन्छ। अनि एकदमै अरू प्रकारको हामी पहिला एकदमै मिलेर हिँड्ने, अनि एकदमै मेरो एकदमै राम्रो साथी हुनुहुन्छ, आइपुग्नु हुनुहुन्छ र हो। अनि हामी दुईजनामा अब धेरै कलहरू हामीले बिताएको छौँ, घुमेको डुलेको है।
0: हजुर,
1: अनि एउटा चाहिँ अहिले सम्झिँदा चाहिँ हुन त उहाँले मसँग त्यस्तो गुनासो चाहिँ गर्नु भएन है।
0: हजुर हजुर,
1: एकदमै अब मेरो प्रिय साथी, अनि अब त्यो यङ उमेरमा मन परापर त हुन्छ नि है साथी, अब एउटा हुन्छ नि है। अनि उहाँले चाहिँ एकजना स्त्रीलाई चाहिँ मन पराउनु भएछ है। अनि मलाई भन्नुभयो, हे म एउटा चिठी लेख्छु, लगिदिएँ है।
0: हजुर,
1: अनि हुन्छ भनेर मैले पनि अब आँट त थिएन है, र पनि आँट गरेँ मैले है।
0: हजुर,
1: अनि गएर चाहिँ मलाई त आँट आएन बिना त, अनि होइन थाप्नु चाहिँ भयो भनेर दिएँ भनेर भने मैले। अनि पछि रिप्लाई चाहिँ म आफैले लेखेर दिएँ क्या उसले। हजुर हजुर, अनि पछि चाहिँ चाल पाएर उयो अलिकति क्या गुनासो गर्नुभयो, तर मैले भने है यस्तो यस्तो भयो, मलाई त आँट आएन है साथी भने। त्यसो चाहिँ हाम्रो मित्रता अझै बरु गाढा भयो क्या
2: तपाईँ,
1: यस्तो यस्तो भयो भनेर है। अब अहिले पनि हामी फोनमा कोही बेला बातमा छौँ कि, अनि त्यो कुरा गर्छ उसले
0: कुराहरूलाई, त्यो दिनहरूलाई सम्झिनुहुन्छ होला होइन।
1: हजुर हजुर, एकदमै त्यो चाहिँ म बिर्सिनु सक्दिनँ मेरो साथीको है।
0: हजुर
1: हजुर हजुर, अनि अहिले एकदमै हामीले मनका कुरा सुन्यो है।
2: हजुर,
1: एकदमै राम्रो लाग्यो अनि एकजना हाम्रो भूतपूर्व आर्मी है, राम्रो कलाकारिता हुनुहुँदो रहेछ, एकदमै मन पर्यो अहिले। हजुर हजुर, अनि साथीहरू सम्झिनु पर्दा हाम्रो कल्याण भाइ,
0: हाम्रो
1: अशोक खड्काजी, हाम्रो शेखरजी, शान्ता दिदी
0: है,
1: अनि जति पनि सुनिरहनु भएको छ हाम्रो श्रोताहरू सबैलाई सम्झिन चाहन्छु। हजुर
0: हुन्छ, धेरै धेरै धन्यवाद मनोजी।
1: हुन्छ हजुर, धन्यवाद।
0: हुन्छ धन्यवाद। त हामीसित भर्खरै जोडिनु भएको हाम्रो प्रथम कलर नै एकदमै नजिक हाम्रो चिमी देउरालीबाट हुनुहुन्थ्यो मनोजी। अर्को कलर पनि हामीसित जोडिनु हुँदैछ। हेलो हेलो
2: हेलो हेलो
0: हेलो
3: हेलो
0: हेलो
3: हेलो, म शेखर बोल्दैछु।
0: शेखरज्यू
2: हजुर नमस्कार। शेखरज्यू स्वागत छ यहाँलाई कार्यक्रममा। धेरै धेरै
3: तपाईँहरूलाई धन्यवाद छ।
0: शेखरज्यू कस्तो हुनुहुन्छ त अहिले?
3: हजुर, तपाईँहरूको मायामा अब
0: हो
3: मायामा आलु पराठाले यो फौजी कसरतले गर्दाखेरि चाहिँ बाँकिरहेको हजुर ठिकठाकै छ। हजुर
0: ठिकठाकै हुनुहुन्छ। आज चाहिँ आलु पराठा खानुभयो कि भएन?
3: अहिले यो सावनले गर्दाखेरि चाहिँ लसुन प्याजहरू चल्दैन, त्यसले गर्दा चाहिँ अहिले चलेको छैन आलु पराठा।
0: हुन्छ हुन्छ।

0: त शेखरज्यूले त अवश्य पनि आजको हाम्रो विषय सुन्नुभयो
1: होला,
0: यसै विषयमा तपाईँको रमाइलो क्षणहरूको बारेमा, अनौठो अनुभवहरूको बारेमा हामीसित साझा गरिदिनुहोस् न त।
1: अन्त के भन्दाखेरि चाहिँ अब यो मित्रता भनेपछि चाहिँ अब हामीले चाहिँ कुनै मित्रतामा चाहिँ अब ठुलो सानो समुदाय हेरिँदैन
0: होइन,
1: अब मित्रता भनेपछि मनले गरिँदो रहेछ क्या, मनले हुँदो रहेछ अब त्यो। तर मित्रताले गर्दा पनि धेरै कुरो हामीलाई हेल्प पनि हुँदो रहेछ क्या, कतिवटा भन्नु
2: नसक्ने
1: कुरा चाहिँ अब मित्र द्वारा पनि हामीले भन्नु सक्छौँ, साझा गर्नु सक्छौँ, मनको कतिवटा कुरा चाहिँ अब सेयर गर्नु सक्छौँ होइन। अब कतिवटा कुरो घरमा भन्नु सकिँदैन, मित्रताले गर्दा चाहिँ कतिवटा कुरो चाहिँ अब एउटा बाटो खोलिन्छ जस्तो लाग्छ क्या।
2: त शेखर चाहिँ आज यो अन्तर्राष्ट्रिय मित्रता दिवसको उपलक्ष्यमा यसै आधारित विषयमा पनि हामी चर्चा गरिरहेका थियौँ, मित्रताको रमाइलो र अनौठो अनुभवहरू है। यहाँको पनि जीवनमा घटेका यस्ता केही घटनाहरू छन् कि साथीभाइहरूसित लिएर कुनै एउटा विशेष महत्त्वपूर्ण घटना जुन चाहिँ यहाँ सम्पूर्ण श्रोता साथीहरू माझमा हामी माझमा यहाँले साझा गर्न चाहनुहुन्छ भने।
1: यता अब सिलगढीमै गएको थिएँ, सिलगढीमै एकपल्ट जाँदाखेरि चाहिँ अन्त सिलगढीमा जाँदाखेरि अब मेरो हातमा अलिक सामानहरू पनि थियो, एउटा मेरो सानो ब्याग थियो, मनी पर्सहरू जस्तो थियो। अन्त म साथीले भनेको थिएँ यो ब्याग चाहिँ तिमीले राख, मलाई अब अलिकति अप्ठ्यारो भयो भने चाहिँ, मेरो एक्सिडेन्टको टाइममा त हात फ्र्याक्चर भएको बेलामा चाहिँ पैसाहरू झिक्नु मलाई अप्ठ्यारो हुन्छ, तिमीले पर्स राख ल भनेर चाहिँ मैले दिएको थिएँ। भरे त उसलाई अन्त उसले चाहिँ अन्त पछि चाहिँ भन्यो मलाई, अन्त मिठाईहरू खान्छौ, चिया समोसाहरू खान्छौ भन्दा, खुवाउँछ भने खुवाउनु साथीहरूकोबाट खाइदिउँ न त भने मैले। अन्त भरे त उसले त किन्यो है, लास्टमा चाहिँ किनेर पेमेन्ट सेमेन्ट गर्ने बेलामा त मेरै पैसाले पेमेन्ट गरेको रहेछ हो। अन्त मलाई थाहा छैन, अन्त पछि हिसाब मिलाउँछु मिल्दैन।
2: भनेपछि उहाँ चाहिँ तपाईँको खास साथी हुनुहुन्छ है?
1: अब हामी यता सर्भिस क्वार्टरमा बस्दाखेरि चाहिँ सँगै बस्थ्यो नि त, हामी सँगै बस्दाखेरि त्यति बेला सँगै अब हुर्केको सँगै, अब मभन्दा उ त कान्छो नै हो तर पनि अब सँगै क्वार्टरमा बसेर हामी त सँगै बसेको सानोमा अब मिस कलहरू खेल्दा झगडा पनि गरिहाल्थ्यौँ हो। अन्त त्यो साथीको घरबाट चाहिँ एक दिन मैले साइकल झिकेर बाटोमा लगेर खेले ऊ चाहिँ सुतिरहेको थियो, उसका आमा चाहिँ हाम्रोमा आएर आमासँग बात मार्नु हुँदै थियो। अन्त त्यति बेला चाहिँ मैले उसकोमा सुटुक्क गएर साइकल झिकेर बाटोमा खेले फेरि लगेर जस्तो त्यस्तै राखिदियो, कसैले चाल पनि पाएन। अहिले भन्दाखेरि हाँस त के हो,
2: त अवश्य नै शेखरजी है, यहाँको जुन साथीसितको यो घटनाहरू जुन स्मरण यहाँले अहिले हामी माझमा सुनौँ न, अवश्य नै है एकदमै मिठो अनुभव लाग्यो। यसरी नै हामी माझमा यसरी यस कार्यक्रममा हामीलाई फोन गर्दै रहनुहोला, फोन गरेर हामीलाई आफ्नो
0: हजुर आसाम
2: आकाशवाणी खरसाङसित जोडिरहनु होला अनि धेरै माया पनि दिनुहोला। अहिले पनि यहाँसित
1: हामी मायाले बाँचिरहेको छु अहिले हो,
2: हजुर
1: तपाईँहरूको मायाले आलु पर्ठाले र यो फौजीको सबले गर्दा चाहिँ बाँचिरहेको छु हो। अन्तखेरि हाम्रो मित्रहरूलाई सम्झाउन चाहन्छु, हाम्रो अहिले देउराली चिम्नीबाट मनोजीले सम्झना गर्नुहुँदै थियो, हाम्रो किटेन फाइन हिरो कल्याणज्यू, अन्त हाम्रो सबैजना सतीश भाइलाई, अन्त सबैजना सम्झना गर्दैछु हो। अन्त सबैलाई मौका दिनुपर्ने हुन्छ त्यसले गर्दा चाहिँ अब छुट्टिन चाहन्छु म।
0: हुन्छ
1: हुन्छ, टेक केयर, थ्याङ्क यू।
0: त हाम्रो नियमित श्रोता हुनुहुन्थ्यो शेखरज्यू तकदा क्यान्टोनबाट। हेलो
3: हेलो
0: हेलो
3: हेलो
2: हजुर, हेलो नमस्कार
3: नमस्कार नमस्कार हजुर,
0: स्वागत छ कार्यक्रममा तपाईँलाई,
3: धन्यवाद।
0: हजुर तपाईँको शुभ नाम?
3: म डिबी थापा बतासेबाट।
0: डिबी थापाज्यू बतासेबाट बोल्नुहुन्छ, त डिबी थापाज्यू बतासेमा कस्तो छ त मौसम अहिले?
3: अहिले मौसम राम्रो छ, अलिक अघि लागिरहेको छ
0: हजुर,
3: तर पानी चाहिँ परेको छैन
2: हजुर।

0: धन्यवाद थापाजी, आज हामी यो रेडियोको यो कार्यक्रम कार्यक्रम कुरै कुरामा यहाँले यदि सुन्दै हुनुहुन्थ्यो भने हामीले एउटा राम्रो विषयमा चाहिँ चर्चा गरिरहेका थियौँ है, मित्रताको विषयमा, र आज अन्तर्राष्ट्रिय मित्रता दिवस पनि हो र यस विषयमा चाहिँ हामीले चर्चा गरिरहेका थियौँ।
1: आजको हाम्रो विषय थियो मित्रताको रमाइलो र अनौठो
0: अनुभवहरू।
2: मित्रता भनेको त अब मित्रता नै हुन्छ, मेरो पनि धेरै थियो मित्रताहरू। अब म चाहिँ मेरो चाहिँ अब पेसा चाहिँ प्रायः कन्ट्याक्टरको सुपरभाइजर गर्थेँ हो। अब सुपरभाइजर गर्दाखेरि चाहिँ अब साथीहरू धेरै धेरै थियो मेरो, अन्त यस्तो क्याम्प लाएर बस्थ्यो बाटो बाटोमा गएर, अन्त त्यहाँ हार्मोनी मादलहरू राखेर गीत गाएर गर्थ्यौँ साथीहरू। हो साथी भनेको साथी हुन्छ, अहिले अब काम पनि छोड्यो, बुढेसकाल भयो।
0: यहाँको जीवनमा जुन साथीहरूको सितको जुन भेटघाट थियो, एउटा कुनै विशेष
1: स्मरण
0: घटना सुनाउन चाहनुहुन्छ कि हामी माझमा?
2: त्यस्तो अनौठो घटना त त्यति साह्रो भएन, साथीहरू अब साथीहरूको चाहिँ कतिजनाको बिहे चाहिँ गरिदिए, अनि म त्यो बजार काम गरेको, अन्त अब त्यहाँ बाटोको काममा थुप्रै लेबरहरू हुन्थ्यो, अन्त मेरो एउटा साथीले चाहिँ एउटा केटीलाई मन परायो, अन्त म बिहे गर्छु अब भन्यो, अन्त केटी अब भन्सुन गरेर केटी तयारी भयो, अब भोलि भागेर जानुपर्ने, अनि के अरे बिहान त अब सबै तयारी भएर आयो केटी त, अन्त मेरो साथीले त के भन्छ, होइन हौ दाजु म नलानु बिहा नगर्नु पर्यो भने हो, केटी आइसक्यो हो, अन्त त्यति बेला चाहिँ अन्त मलाई रिस उठ्यो साथीसँग, अन्त हिजोसम्म चाहिँ के भन त्यस्तो त्यस्तो धोका दिनुहुन्छ मान्छेलाई, बडा खराब पो भन्छ नि त, हिजो त भन्छ गाली गर्थे हो, गाली गरे त्यहाँबाट मैले त्यति गाली गरेपछि ठिकै छ म लिएर जान्छु भन्यो, अब गयो, अब तिन दिनको विषयमा चाहिँ अब जानुपर्ने अब केटीको घरमा
0: चोरको स्वरमा है,
2: चोरको स्वरमा गएको केटीको आमाले त मलाई त के भन्यो भने, मेरो छोरी काम गर्नु पठाएको के अरे मान्छे बेचेर खानु पल्केको बैदर रहेछ भनेर गाली गरिदियो मलाई त, अन्त त्यतिकै त पछि त्यो आमा चाहिँ एकदम खराब नि थियो, अन्त के भन्यो भने गाईको दाम गरेको जस्तो गरेको छोरीको उसमा त रीतिमा त हो, अन्त मेरो छोरी दाम खानु पाइरह दाम खान्छु मलाई 1500 रुपियाँले भन्यो, अन्त यताबाट फेरि 500 रुपियाँ मात्रै राखेछ हो, बल्ला बल्ला बल्ला बल्ला 600 देखि 1300 झऱ्यो, यताबाट 600 पुग्यो 900 रुपियाँ मिलायो दाम, अच्छा त्यो त ठिकै भयो हो, अन्त अब चुला चोखाउने भन्ने एउटा दस्तुर हुन्छ नि, चुला चोखाउने भन्नेमा चाहिँ अब 25 रुपियाँ एक बदल राख भन्यो, अन्त यताबाट फेरि 5 रुपियाँ र एक बदल राखिदिएछ, त्यहाँबाट त भारको यस्तो सडकको दाउरा पक्रेर कराउनु थाल्यो हौ बुढी मान्छे त हो, मेरो पल्लो केटाहरूलाई औ त्यो थाल ल्याउ त यहाँ भनेको त 5 रुपियाँ 25 रुपियाँ भनेको हौ 5 रुपियाँको राखेको रहेछ हो, मेरो पल्लो गोजीबाट साथीहरू हो साथी अब मेरो गोजीबाट 50 नोट हिँडेर फ्याँक्ने राखेर लु लगेर राखिदिएँ भने यहाँबाट त त्यो युवाहरू टिम्बुर मुखमा टिम्बुर पर खुम्चिन्छ नि त्यस्तै भयो बुढी मान्छे त हो, त्यही बल्ला बल्ला मिलेर अहिले त्यो साथीको दुई भाइ छोरा एक बहिनी छोरी छ,
1: हो
2: छोरा दुई भाइ नै आफ्नो आफ्नो गाडी कुदाउँछ, हो राम्रो छ, कहिले काहीँ भेट हुन्छ, कहिले काहीँ भेट हुन्छ।

0: हजुर एकदमै मिठो है मिठो अनुभव यहाँको हजुर एकदमै मिठो अनुभव लाग्यो श्री देवी थापाजी है यस्तै साँच्चै नै हाम्रो जीवनमा अनेकौँ प्रकारका यस्ता घटनाहरू हुन्छन् है जुन रमाइला पलहरू पनि हुन्छन् साथीभाइमा सित बिताएका यहाँको यो जुन चाहिँ स्मरण संस्मरण सुनेर एकदमै रमाइलो पनि लाग्यो खुसी पनि लाग्यो
1: तपाईँलाई पनि अवश्य तपाईँको यो आजको मनको कुरा है हामीसित राख्दा एकदमै खुसी लागिरहेको छ
0: लाग्यो होला र यसरी नै हामीलाई पनि कार्यक्रममा यसरी कल गरेर धेरै धेरै माया पनि पुर्याउनु होला आकाशवाणी खरसाङलाई र अहिले पनि हामीलाई बिदा दिनुहोस् धन्यवाद
1: उहाँ पनि हुनुहुन्थ्यो हाम्रो बतासेबाट टिभी थापाज्यू यसरी हाम्रो उहाँले सबै अब मनको कुराहरू आज है साथीभाइहरूसित भएको पलहरू छन् र हामीसित साझा गर्नुहुँदैछ एकदमै रमाइलो भइरहेको छ है त्यो कार्यक्रमको यो अघिल्लो कलर पनि हामीसित जोडिनु हुँदैछ हेलो
2: हेलो
1: हेलो
0: नमस्कार
2: यति बिजी हुन्छ कि मैले कति रिक्वेस्ट गरेँ होइन श्रोताहरूलाई लामो नबोलिदिनुहोस् सबै वेटिङमा हुन्छ सबैलाई नै आफ्नो आवाज सुनाउनु मलाई हाम्रो श्रोताहरूले बुझ्नुहुन्न रहेछ हौ कलमा चाहिँ कनेक्ट भयो छ नै मान्नुहुन्न यसो चाहिँ नगरिदिनुहोस्
1: आजको विषय पनि त्यस्तै रहेर होला आजको विषय नै मित्रताको रमाइलो रनौटो छनहरू पलहरू छ विचार उहाँहरूले पनि
2: कटमा बोलिदिनुहोस् भन्न चाहन्छु यस्तो होस् मित्रता त यस्तो होस् धागो जस्तो तति तन्कायो तन्किरहोस् तर चुडेर बिचमा गाँठो
1: तपाईँको पनि यस्तो मित्रतासित भएको कुनै रमाइलो अनौठो पलहरू छ कि
2: अनि हौ हजुर एकदमै अघि हाम्रो मनोज भाइले भनेको जस्तो क्या जब म क्लास 9 पढ्थे होइन त्यही बाटो जान्थे है मलाई चाहिँ अब स्कुल जाँदै गरेको देख्नु भएछ क्या
1: ए हजुर
2: अन्त उहाँले चाहिँ भन्नुभएछ है त्यहीँ पुरा पुग्यो होला होइन क्लास 10 त्यो चिठी चाहिँ लगेर देऊ भनेर भन्नुभएछ अब म त गएर त साथीहरूसँग भेटिहालेँ होइन उहाँले त अब त्यो चिठी दिने मौकै पाउनु भएन रहेछ कि अन्त घर भरे त क्लासमा पो झारिदिनु भएछ वा अब त्यति बजाको जमानामा कति स्ट्रिक्ट हुन्थ्यो होइन
0: फेरि
2: मेरो साथीहरूले भेटेछ मलाई भन्यो तिम्रो मैले चिठी भेटेको छु भने मैले त अब ढाँटिदिएँ होइन कहाँ हो मेरो भने चिठी देखाऊ भने क्या मलाई चिठी ल्याऊ भने अन्त होइन हामीले बिचरा अब क्लासमा त चिठी झर्दा त अब यो त ठुलो हङ्गामा हुन्छ हामी चाहिँ अब भनेर च्यातेर फ्याँकिदिएँ अरे होइन अन्त मैले चाहिँ अब मैले चाहिँ भने कसले चाहिँ ल्याएको रहेछ त्यो चिठी कसको हातमा चाहिँ पठाउनु भएको रहेछ यो चिठी चाहिँ अब म खुल्दो गर्छु भने मैले चाहिँ पत्तो लाएँ होइन उहाँले चाहिँ अब त्यो उहाँमै डिपेन्ड छ क्या अब जानी जानी झारे कि अब हतारमा झारे कि होइन अनि त्यो मित्रताहरू हुन्छ नि त अब एउटा उमेर हुन्छ नि त होइन
0: त्यहाँबाट
2: त्यो मित्रताको गाँठोहरू पनि सबै अब गाँठै पर्यो भनौँ न खोल्नै सक्यौँ न होइन अब त्यस्तो घटनाहरू चाहिँ धेरै छ नि हाम्रो लाइफमा जिन्दगीमा होइन तर अहिले अब जो हामीले रेडियोबाट एउटा सर्कल मित्रता बनाएको छौँ है यो पनि मलाई धेरै रमाइलो लाग्छ क्या हजुर हजुरहरूसँग अब हामीले रेडियो मार्फत चिनाजाना भयो भेटघाट भयो होइन यो पनि एउटा मित्रतै हो नि त मलाई एकदमै यस्तो मनपर्छ क्या
0: यहीँ
2: भन्न चाहे है अरूलाई बोल्ने मौका दिनुपर्छ अनि हाम्रो पारस चन्द आले सर राजीव सर हाम्रो लेखनाथ सर हाम्रो विश्वज्यू सबिनाज्यू सविताज्यू दिपकज्यू कता हराउनु भयो दिपकज्यू दिपाज्यूहरू सबै सबैलाई म नमस्कार जनाउँदै छुट्न चाहन्छु हवस् नमस्कार
1: नमस्कार धेरै धेरै धन्यवाद त हाम्रो श्रोताहरूको निम्ति म भन्न चाहन्छु उहाँ हुनुहुन्थ्यो हाम्रो शान्ताजी नागरी फार्मबाट
0: जो हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ है
1: छोटो मिठो छिटो कुरा गरेर पनि है हामीलाई राखिहाल्नु भयो मनको कुरा पनि भनिहाल्नु भयो मित्रता सम्बन्ध होइन र यसरी कार्यक्रमलाई निरन्तरता दिइरहेको छौँ र अघिल्लो कलरसँग जोडिरहेका छौँ हेलो
3: हेलो
0: हेलो
3: हेलो
0: हेलो नमस्कार नमस्कार
3: बोलिरहेछु
1: थापाज्यू गीता पहाड हाम्रो खरसाङबाट
0: हजुर

0: सिजी कस्तो हुनुहुन्छ? हामी एकदमै
1: फिट एन्ड फाइन,
0: हजुर फिट एन्ड फाइन, र एकदमै हामी जाति नै छौँ, कुशल मङ्गल नै छौँ। र कार्यक्रम यहाँले सुनिरहनु भएको थियो भने आजको विषय पनि यहाँले अवश्य नै सुन्नुभएको होला है, हजुर हजुर
1: मित्रता हो, साथै आजको विषय रहेछ मित्रताको रमाइलो र अनौठो अनुभवहरू,
0: हजुर विशेष गरेर आशिषी आज अन्तर्राष्ट्रिय मित्रता दिवस रहेकाले मित्रताको रमाइलो अनि अनौठो अनुभवहरू के कस्ता छन् हाम्रो जीवनमा, यसबारे हामी चर्चा गरिरहेका थियौँ। सायद यहाँको जीवनमा पनि साथीहरू भाइसित रहेको कुनै एउटा रमाइलो अनुभवहरू अवश्य रहेको होला जुन हामी माझमा साझा गर्न सक्नुहुनेछ।
2: मेरो अनुभवलाई दुई पक्षमा भन्न चाहन्छु, किन खुसेको यसरी, किन खुसेको यसरी माया त गर्छु भनेकै थिएँ, मन पर्दैन त भनेको छुइनँ, सुन्दैन त सताउँछु भनेको थिएँ, तिमीलाई मायाले ढाक्ने, तिमीलाई मायाले ढाक्ने इच्छा त के यति थियो, रानी बनाउँछु त भनेको थिएन, दासै त बन्छु भनेको थिए, आँखैभरि तिमी बच्छौ ढुकढुकीमा पनि तिमी बच्छौ, आँखैभरि तिमी बच्छौ ढुकढुकीमा पनि तिमी बच्छौ, नक्सी त कोर्न सकिन्न तिम्रो मन त तिम्रै रङले रङ्गेको थियो। अनि अन्तिम पङ्क्ति यसरी छ, हजुर तिमी चुपचाप यसरी बस्छौ भने, तिमी चुपचाप यसरी बस्छौ भने म त बाँच्न सक्दिनँ होला, तिमी ठुलो के त्यस्तो ठुलो के भुल गरेँ मैले, त्यस्तो ठुलो के भुल गरेँ मैले, कहिले नै त बन्छु भनेको थिएँ। धन्यवाद,
1: धेरै धेरै धन्यवाद आशिषज्यू,
0: एकदमै हजुर एकदमै मिठो मिठो कविता लाग्यो है आशिषजी। यहाँले यदि चाहनुहुन्छ भने यो जुन एकदमै मिठो अनि प्रेमिल कविता कसका लागि लेख्नु भएको थियो पनि त्यो पनि समर्पण गर्नु समर्पित गर्न चाहनुहुन्छ भने यहाँहरूले रेडियोमा हामी माझमा स्वतः साथीहरू माझमा हजुर साझा गर्न सक्नुहुनेछ। हजुर
2: मेरो यो मेरो मित्रताको खल्लो अनुभव मात्रै हो,
0: हजुर
2: व्यक्ति विशेषलाई उयो गरेर लेखेको होइन, सार्वजनिक गर्न पनि मिल्दैन
1: रेडियो
2: अनुभव मात्र सुनाएको।
0: धेरै धेरै धन्यवाद है, एकदम मिठो कविता सुनाइदिनु भयो है, धन्यवाद। फेरि पनि हामीलाई यसरी कार्यक्रममा कल गर्नुहोला, अहिले पनि हामी छुट्न चाहन्छौँ।
1: त सदैव आशिषज्यूलाई एउटा छोटो मिठो कविता त हाम्रो निम्ति लिएरै आएको हुनुहुन्छ होइन, आज पनि यस्तै मित्रता सम्बन्धी लिएर आउनुभएको थियो। त हामीसित अर्को कलर को हुनुहुन्छ, आउनुहोस् न धेरै। हेलो,
3: हिँड्दै जाँदाको रेटोमा यस्तो साथी भेट्योस्, हिँड्दै जाँदाको रेटोमा यस्तो साथी भेट्योस्, कुराकानीहरू गर्दा गर्दा थकानहरू सबै मेटियोस्। नमस्कार, एकमुष्टमा दुई सुन्दरलाई
1: नमस्कार, स्वागत छ कल्याणज्यूलाई।
3: हजुर धन्यवाद,
1: त उहाँ आउनुहुन्थ्यो हाम्रो कल्याण राईज्यू नागरी फार्मबाट,
0: निगाले मिरिकबाट यहाँ कल्याण राईज्यू हुनुहुन्छ। र कल्याण जी कस्तो हुनुहुन्छ? हजुर हामी पनि एकदमै ठिक छौँ र स्वस्थ पनि छौँ। हजुर
1: कल्याणज्यूसँग त अस्ति मेरो भेट पनि भएको थियो,
3: मलाई
1: पनि धेरै खुसी लागिरहेको छ। हजुर कल्याणज्यू, आजको विषय अवश्य पनि सुन्नुभयो होला।
3: हजुर हजुर, तपाईँहरूको विषयवस्तु राम्रो छ, आज अन्तर्राष्ट्रिय मित्रता दिवस पनि हो, त्यसले गर्दा राम्रो ल्याउनु
1: भयो विषयवस्तु।
3: हजुर मित्रता भनेको चाहिँ यस्तो हुनुपर्छ, त्यो अलिकति मनदेखि नै हुनुपर्छ। कति मित्रताहरू चाहिँ अलिकति सेल्फिस पनाको हुन्छ, मेरो पनि थुप्रो मित्रताहरू छ, मैले सबै मित्रता चालिसकेको छु है, म पुरा चाल्नेमा अनुसन्धानहरू छु कस्तो छ को कति। मित्रता भनेको चाहिँ मतलबी हुनु हुँदैन, किनकि उसको उसले केही किन्यो केही खायो भने मात्रै मित्रता हुनु हुँदैन,
0: मित्रता हुनु हुँदैन,
3: पुग्छ भने त्यहाँ हामीले हेल्प गरेको पनि हुनु सक्नुपर्छ। तर मित्रतामा त कति चाहिँ सेल्फिसमा नै हुन्छ, सबै त्यस्तो हुनु चाहँदैन, तर अब प्रायः अहिलेको मित्रताहरू चाहिँ कतिजना चाहिँ सेल्फिसै हुन्छ, त्यस्तो चाहिँ हुनु हुँदैन। हाम्रो सम्बन्ध चाहिँ यस्तो होस् कि कहिले नटुटियोस् मित्रतालाई, किनभने त्यो मित्रता भनेको चाहिँ यस्तो हो, त्यो उसले किनिदिएर खायो भने उसले उस नभए त उता राम्रो छैन नि, उसले त उसकोमा त खाइदिनुपर्छ, उसको अलिकति

0: गोजीमा पैसा पनि चाहिँ आज उसको खाइदिनुपर्छ भन्ने सोच्नु हुँदैन. कति चाहिँ त्यस्तो हुन्छ आज उसको गोजीमा चाहिँ उसकै खानुपर्छ भन्ने आफ्नो अलिकति बल प्रश्नमा मिलाएर हिँडेर साथीभाइलाई पनि केही गर्नु सक्यो भने चाहिँ राम्रो हो है. कसैले केही गरेको भने हेल्प गर्नु सक्ने चाहिँ मित्रता हो. त्यो बाहिर बाहिर मित्रता चाहिँ हुनु हुँदैन, भित्र मनदेखि भएको
1: लाग्छ. त्यही कालनजीले एकदमै राम्रो मिठो कुरा भनिदिनु भयो है. तपाईँसित मित्रताको कुनै रमाइलो क्षणहरू छ कि?
0: त्यस्तो मित्रता रमाइलो क्षण चाहिँ छैन. एकतर चाहिँ मेरो त्यो मित्रताहरूले चाहिँ तर माया पनि गर्छ गर्दो रहेछ भन्ने त्यो कुरा बुझ्यो. मेरो चाहिँ त्यो म चाहिँ 29 फेब्रुअरी मेरो बर्थडे हो, अन्त म चाहिँ त्यो त्यस्तो फेरि बर्थडेहरू त्यति साह्रो मनाउँदिनँ. हाम्रो त्यो पहिला चाहिँ त्यति साह्रो मनाउने थाम हुन्थेन. मलाई चाहिँ त्यो बोलाएर चाहिँ त्यो गिफ्टहरू दिएर खदाहरू लगाइदिँदा चाहिँ मलाई मित्रता भन्ने त्यस्तो पनि हुँदो रहेछ भन्ने चाहिँ त्यसलाई भान भयो. अहिले उहाँहरूलाई एकदमै साथीहरूले चाहिँ मेरोबाट चाहिँ त्यसले गर्दा चाहिँ आभार व्यक्त गर्छु. मित्रता चाहिँ त्यस्तो हुनुपर्छ, दुःख सुख कोही त्यही बेला त सम्झिने पनि हुनुपर्छ. अन्त म मित्रताहरू त सम्झिरहन्छु, कसैलाई पनि बिर्सिनु हुँदैन.
1: मित्र आजको कार्यक्रममा तपाईँको साथीहरूलाई को कोलाई सम्झिन चाहनुहुन्छ त?
0: आज साथीहरू सम्झिनु पर्दा चाहिँ मेरो सम्पूर्ण साथीहरूलाई नै सम्झिरहेको छु. मेरो यहाँ यता रेडियो मार्फत जोडिएको साथीहरू हाम्रो एकदमै धेरै घनिष्ठ मित्रता छ. उहाँहरूलाई सम्झिनु पर्दा चाहिँ अहिले हाम्रो नाना आइहाल्नु भयो, शान्ता नाना, यता मनोज दाजु, हाम्रो शेखरजी, यता हाम्रो शशि दिदीले पनि सुनिरहनु हुन्छ. उहाँ पनि एकदम राम्रो मित्र, घनिष्ठ मित्रता छ हाम्रोसँग. सरस्वती थापा बहिनी, लक्ष्मी बडी, लैला बडी, जस्सु बडीले पनि सुनिरहनु भएको होला हाम्रो. अन्त यता अशोक खड्का दाजु, अहिले हाम्रो जेबी थापा दाजुले पनि बतासेबाट गर्नुभएको थियो, उहाँलाई पनि सम्झिरहेको छु. हाम्रो नरेश प्रसाद भाइ पनि हराइरहनु भएको छ. सबै सिमलाबाट गर्ने राकेश
1: पूर्ण
0: साथीहरूलाई चाहिँ मैले कसैलाई पनि बिर्सेको छैन भने त अरूलाई पनि अवसर दिनु पऱ्यो. तपाईँको बाँकी पलहरू चाहिँ एकदम रमाइलो रहोस् आजको भन्ने आजको लागि छु. हजुर हुन्छ,
1: धेरै धेरै धन्यवाद कल्याणज्यू. त्यो कल्याणज्यू पनि कति मिठो मिठो कुराहरू हामीसँग सधैँ गर्नुहुन्छ होइन. कति मतलब उहाँको इन्ट्रोडक्सनै कति रमाइलो हुन्छ.
2: इन्ट्रोडक्सनै रमाइलो हुन्छ.
1: त अर्को कलरको हुनुहुन्छ त. हेलो हेलो
2: हेलो
3: जी, गुड मर्निङ.
1: गुड मर्निङ
3: जी, योगेश जांगड़े बेमेतरा छत्तीसगढ़ से बोल रहे हैं.
1: योगेश जी छत्तीसगढ़ से स्वागत है कार्यक्रम में.
2: योगेश जी आपको बहुत बहुत स्वागत है.
3: जी धन्यवाद
2: जी. योगेश जी आप अभी हमारे कार्यक्रम तो सुन रहे होंगे.
3: हाँ जी, शुरू से सुन रहे हैं
2: जी. तो योगेश जी आज
1: आज का विषय मतलब आपने सुन लिया होगा तो आपको अवश्य समझ में आ गया होगा कि हम आपको एक बार बोल दे.
3: जी दोस्ती पर.
2: जी जी जी,
1: दोस्ती का वो होता है ना, दोस्ती के साथ कुछ आनंद का समय बिताया हुआ जुड़े रंगीत पल, रंगीन पल हर का बारे में हम लोग आज बात कर रहे हैं.
3: अब हमारे तो मित्र जो बचपन से बने थे वो आज भी कायम है
2: जी.
3: और हर साल कहीं ना कहीं घूमना फिरना होता है तो हमेशा याद ताजा रहती है
2: जी.
3: अभी जस्ट कुछ समय पहले ही जगन्नाथ पुरी और विशाखापट्टनम घूम के आए हैं
2: जी. जी तो योगेश जी आपके जो जीवन में ऐसे कुछ लम्हे होंगे जो अपने दोस्तों के साथ बिताए होंगे, एक कोई खास पल होगा जो आप याद करना चाहते हैं?
3: सबसे खास पल तो यही था जो दोस्तों की जो शादी वगैरह हुआ था
2: जी,
3: तो उसमें नाचना कूदना ये सबसे ज्यादा खास रहा था
2: जी.
3: और सबसे यादगार पल उन्हीं में से कह सकते हैं
2: जी. जी जी, तो योगेश जी आपने हमें कॉल किया और छत्तीसगढ़ से आपने कॉल किया, हमारे साथ ऐसे ही हमेशा जुड़ते रहिए और आकाशवाणी को भी हमेशा प्यार करते रहिए. तो अभी हम आपसे विदा लेने चाहते हैं, फिर भी कॉल करिएगा. धन्यवाद.
1: नमस्ते. धेरै टाढो छत्तीसगढबाट उहाँ हुनुहुन्थ्यो योगेश
2: जाङ्गरी श्रोता नै हुनुहुन्छ, कलर हुनुहुन्छ.
1: त्यसरी हामी सबैलाई बातचित सबैसँग सोध्दैछौँ होइन, तर अब समय नै रहेको छ, फेरि फोन आइहाल्यो है. हेलो
2: हेलो
4: हेलो, नमस्ते, म मालबजारबाट अजय धानुसम्म बोल्छु.
2: हजुर नमस्कार अजयजी.
4: जितने दिन भी श्रोता भाइ सुन्दै आए मुझे
2: जी,
4: को हैप्पी फ्रेंड्स डे, हैप्पी फ्रेंड्स डे
1: जी जी.
4: अभी कल्याण राज्य के संता जी की, हाँ सबको सबको जो जिनका नाम याद नहीं आ रहा है उनको भी
2: जी जी जी.
4: अर्जुन राजू है हम लोग के, कल्याण अध्यक्ष का भी आ रहा है, सबको सबको जो याद नहीं आ रहा है वो
2: जी. जी जी, आपका जो मैसेज है, जो संदेश है, हम आपके जितने भी रेडियो के श्रोता साथी हैं, हम सभी को बताना चाहते हैं कि हम आप उन सभी को आज अंतर्राष्ट्रीय
1: ये मित्र

0: नेताजी सिल्वेस्टर लेप्चा जी
1: जी
0: लेख नाम केंद्रीय और केंद्रीय निदेशक पारस चंद्र आनी जी को मेरे तरफ से लाखों लाख शुक्रिया
2: जी। हमारी ओर से भी आपको अंतर्राष्ट्रीय मित्रता की दिवस की ओर से बहुत बहुत शुभकामनाएं धन्यवाद। ऐसे ही हमको फोन करते रहिएगा जी, बहुत सारे प्यार आकाशवाणी खरसान को देते रहिएगा, धन्यवाद।
1: तो वहाँ हुनुहुन्थ्यो हाम्रो सारिफ आजज्यू, हाम्रो एकदमै नियमित हाम्रो प्यारो श्रोता हुनुहुन्थ्यो है अरेरिया रजगरबाट। यसरी नै हामीसित समय पनि थोरै कम्ती नै बाँकी रहेको छ र अर्को कलर पनि जोड्नु हुँदैछ। हेलो
2: नमस्कार हजुर।
1: नमस्कार, न्यू चम्टा स्वागत छ तपाईँलाई कार्यक्रममा।
3: धन्यवाद।
1: एकदम धेरै अन्तराल पछि हामीसित सम्पर्क गर्नुभएको जस्तो लाग्दैछ है।
3: म काममा बिजी हुनु थियो नि
1: धेरै बिजी नै हुनुभएछ यसपालि जस्तो लाग्दैछ है। तर आकाशवाणी खरसाङसित जोडिरहनु होला, हाम्रो कार्यक्रमहरूलाई सुनिरहनु
2: होला। यहाँ त हाम्रो नियमित श्रोता पनि हुनुहुन्छ।
1: धेरै नै बिजी हुनुहुँदो रहेछ अहिले है।
2: त एकाजी यहाँलाई आज कार्यक्रममा धेरै बात आउनुभएकोमा फेरि पुनः स्वागत छ है। र आज यो रेडियो त सुन्नु हुँदै थियो, आजको कार्यक्रम त
1: सुरुवातदेखि नै सुन्नु हुँदै थियो।
2: हजुर, त आज अन्तर्राष्ट्रिय मित्रता दिवस रहेकाले चाहिँ आज यो हामीले मित्रताको विषयमा नै कुरा गरिरहेका छौँ एकाजी। र तपाईँको जीवनमा पनि साथीभाइहरूसित रहेका कुनै रमाइलो कुनै यस्ता
1: अनुभवहरू
3: अघि दुई तिनजना श्रोताहरू थियो
2: हजुर,
3: आफ्नो यङ टाइमको कुरा गर्दैछु कि
2: हजुर हजुर हजुर।
3: त्यस्तै मेरो पनि मैले बितेको एउटा क्षण भन्दैछु अलिक छुटकरीमा।
2: हजुर हुन्छ, अवश्य नै।
3: बिहामा जाँदाखेर त्यहाँ बिहामा गएको थिएँ कि एकजना केटीले मन परे, मेरो साथीले
2: हजुर
3: अब त्यसले मन परेर घरमा त्यो छोराले मनपर्छ भनेर भनिदियो
2: हजुर,
3: माने बात चाहिँ उल्टा भयो
2: हजुर।
3: हामीले भन्यो कि म पसन्द गरेको भनेर भन्यो, तर मेरो घरमा आएर मेरो बाबाले भन्यो कि तपाईँको छोराले त्यो केटीले मन पराउँछ भनेर भन्यो
2: हजुर, उल्टा खबर भन्यो।
3: मेरो बाबा त्यस्तै सिधा थियो
2: हजुर,
3: बाबाले भन्यो कुन केटी भनेर, त्यो केटीले मेरो घरमा लिएर आउनु भनेर
1: हजुर।
3: फेरि अर्को दिन त्यो मेरो साथीहरू केटीले लिएर आयो मेरो घरमा, घरमा लिएर आएर केटीसित उनीहरूको बात विचार भयो, म त थिएन त्यति बेला। अब केटीको साथमा बात गरेर बाबाले मन पर्यो होला
1: हजुर,
3: मन परेर भन्यो कि केटीले तपाईँको घर चाहिँ कहाँ हो ठेगानाहरू बताउनु भनेर सोधेर त्यसको घर पनि पुग्यो बाबाले। त्यहाँ पुगेर त्यसको आमा बाबासित बातचात सबै गरेर मेरो सबै ठिकठाक गरिदियो
1: हजुर।
3: मलाई त पत्ता थिएन
1: हजुर।
3: फेरि दुई तिन सप्ताहको अन्तरालपछि मलाई थाहा भयो कि मेरो साथीहरूको बदमासी थियो,
2: साथीहरूले बदमासी गरेर चाहिँ तपाईँको विवाह गराइदियो।
3: त्यही हो,
1: तपाईँकै विवाह भयो,
3: मेरै बिहा भयो।
2: त्यो त एकदमै त्यो के अरे बेहुलाले थाहा पाए एकदमै सरप्राइजिङ बिहा भएछ है साथीहरूले गर्दा।
3: अब म त्यो साथीहरूले धन्यवाद दिन्छु अहिलेसम्म
2: हजुर।
3: अहिले मेरो बिहा 26 वर्ष भयो कि
2: हजुर,
3: 26 वर्षको भित्रमा हामीहरू कुनै दिन मेरो श्रीमतीको साथमा कुनै दिन झगडा झट्टी
1: कति राम्रो जोडी माथिबाट मिलाइदिएको जोडी भन्छ नि त्यस्तै होला नि होइन तोर्कात्रुजी।
2: साथीहरूले झुकाएर गरिदिएको तर अझैसम्म 36 वर्षसम्म पनि तपाईँहरू एकदमै प्रेमपूर्ण तरिकाले बसिरहनु भएको छ है, त्यो एकदमै।
3: तर अहिले एउटा कुरा भन्नु खोज्छु म, हाम्रो शरीफ आजु दाजु यस्तो नाराजगी हुन्छ कि

0: मैं सभी पार्टी से निवेदन करता हूँ कि हमारे श्रोता भैया शरीफ नवाब आरजू, आप दोस्ती बनाइए, दोस्ती आपको सब चीज से बाहर निकालेगा, आपका दुख सुख वही दोस्ती समझेगा और आपको दुख में वही काम देगा, आप दोस्ती को मत ठुकराइए। मैं आपसे निवेदन करता हूँ।
1: अवश्य नै तपाईको यो मेसेज पनि शरीफ आर्जुजीले है सुनिरहनु भएको छ होला।
0: र हाम्रो आकाशवाणी खरसाङबाट साथी पाएको कल्याणजी हुनुहुन्छ, अजय धनुका शेखर दिन, फेरि हाम्रो शान्ता दिदी हुनुहुन्छ, खड्का दाजु हुनुहुन्छ, सबैजनालाई म अन्तर्राष्ट्रिय मित्रता दिवसको धेरै धेरै शुभकामना भन्दा मेरो आजको लागि छुट्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद है,
2: यसरी एकदम काममा व्यस्तता हुनुहुन्छ भए पनि हामीलाई आजको समय निकालेर हामीलाई कल गरिदिनु भयो, आज हामीसित राम्रो राम्रो कुराहरू गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ एकाज्यू। त अर्को कलरको हुनुहुन्छ त, हेलो हेलो
1: हेलो
3: नमस्कार। आज प्रथम चोटि मेरो फोन लाग्यो, मलाई धेरै खुसी लाग्यो। मलाई
2: प्रथम चोटि हामीसित जोडिनु हुँदैछ, तपाईँको शुभ नाम?
3: प्रवीण प्रधान।
2: कहाँबाट हुनुहुन्छ?
3: निरपानीबाट।
2: हजुर, निरपानी?
3: हजुर
1: हजुर, निरपानी बस्तीबाट है।
3: हजुर
1: त प्रवीणजी, यहाँलाई कार्यक्रममा धेरै धेरै
2: स्वागत छ। आकाशवाणीमा धेरै धेरै स्वागत छ, आकाशवाणी खरसाङमा।
1: हजुर
3: हुन्छ, धन्यवाद।
2: यसरी अर्को शब्द पनि हामीसित जोडिनु होला।
1: प्रवीणजी, यहाँले हामीलाई पहिलो पल्ट कल गर्नु भएको रहेछ है,
3: गर्नु त मैले कति एक वर्ष भइसक्यो गरेको, तर आज चाहिँ बल्ल फोन लाग्यो।
2: आज फ्रेन्डसिप डेको अवसरमा, मित्रता दिवसको अवसरमा नै आकाशवाणी खरसाङसँग जोडिनु भयो, एकदमै राम्रो राम्रो
1: राम्रो लक्षण भनौँ
2: न,
1: आकाशवाणी खरसाङको एकजना नयाँ साथी जोडिनु भयो।
3: हजुर हजुर
2: हजुर, त आज मित्रता दिवस रहेको अवसरमा हामीले विषय पनि मित्रता सम्बन्धी नै लिएर आएका छौँ, त मित्रताको रमाइलो र अनौठो अनुभवहरू केही छ तपाईँको समक्ष, मतलब हामीसित साझा गर्न चाहनुहुने?
3: मेरो त धेरै घटना छ दि साथीहरूको बिचमा, यस्तो म जब क्लास एटमा पढ्दाखेरि साथीहरूसँग भेला हुन्थ्यो हो, त्यो सायरी लेख्थे, सायरी लेख्दाखेरि चाहिँ त्यो सायरी लेखेर त्यो पन्नालाई त्यो त्यो सानो बनाएर अनि त्यो आउलाको त्यो दुइटा त्यस्तो आउलाले यस्तो फ्याँकेर त्यो लेडिजको बेडमा थियो त्यहाँ फ्याँक्थ्यो, अनि केटीहरूले त्यो पर्सी होइन, अनि पढेर अनि त्यो तायरी पढेर उनीहरूले खुसीसँगले गोजीमा हालेर राख्थ्यो। अन्त रमाइलो हुन्छ पछाडि, अन्त हामीसँग बात गरेर तपाईँ तायरी मजाको लेख्नु हुँदो रहेछ भन्थ्यो क्या, अनि अनि हामीलाई भन्नुहुन्थ्यो कि तायरी सुनौ न एउटा भन्यो हो, अनि मैले भने एउटा तायरी म भनिदिन्छु भने हो, अन्त त्यो पहिला अगाडि लेखेको मैले, राजाको बारी सुन्तला धारी काँडाले बारेको थियो, तर तिम्रो र मेरो भेट मात्र भएको थियो, कसरी भयो ल भने हो, मुसुक्क हाँसे क्या तपाईँजना रेला हुन्थ्यो, हामीले एउटा सायरी हुन्थ्यो, सायरी लेख्थ्यो, अन्त एउटा हुन्थ्यो, फुल छ कहाँ कहाँ सुगनाउ छ यहाँ, तिमी छौ कहाँ कहाँ याद आउँछ यहाँ यहाँ भन्छ क्या, रेला हुन्थ्यो हामीलाई, पुरा केटाहरूले पनि अब रेला गर्थ्यो, यस्तो यस्तो गर्थ्यो हो, अनि केटीहरूले पनि अब सायरी मजाक लेख्नु रहेछ भनेर चाहिँ, अनि फेरि फेरि त्यो लेखेर पठाउनु ल भन्थ्यो हो, अन्त हामीले अब के लेखेर पठाउँछ, केटाहरूले पुरा दिस्काउँछ क्या फेरि, अनि हामी त्यतिकै अब त्यो साथीहरू पनि अहिले कता कता पुग्यो अहिले त्यो साथीहरूसँग नभेट्दा अहिले अलिक अनौठो लाग्छ कि, अन्त लास्टमा कति हेर्दा

0: जमानाको कुराहरू गर्नुभयो, चिठीहरू लेखेर यसरी पठाउनेहरू, प्रेम प्रस्तावहरू पठाउने भयो. तपाईँले त्यो एउटा मुनि एउटा ट्यागलाइन हुन्थ्यो नि, त्यो प्रयोग गर्नु हुन्थ्यो कि हुन्थेन सायरी लेखेर?
1: हजुर हजुर.
0: जस्तै त्यसमा भनिन्थ्यो कि रामले बाण हान्यो कर्कलाको पातमा, यो पत्र नपरोस् तिम्रो बाउको हातमा भनेर तपाईँले लेख्नुहुन्थ्यो कि हुन्थेन मुनिपट्टि त्यसरी? यहाँलाई धेरै धेरै धन्यवाद है प्रवीणजी. यहाँ हाम्रो पहिलो
1: श्रोताहरूसँग त्यो रेडियो मार्फतबाट कति कतिले मलाई चिनेको छैन होला हो,
0: तिनीहरूलाई
1: भन्न चाहन्छु कि सबै यो रेडियोमा जति जुरिनु हुन्छ नि तिनीहरूलाई चाहिँ म मिस गरिरहेको छु. कसैलाई नयाँ म त नयाँ मान्छे नयाँ श्रोता भयो भने पुरानै हो, यो फोन मार्फत नयाँ, तर यो
0: रेडियोको चाहिँ पुरानै श्रोता हुनुहुन्छ,
1: पुरानै श्रोता हो.
0: हजुर,
1: सबैलाई मिस गरिरहेको छु, सबैलाई सम्झिरहेको छु. अब नामहरू कतिको कल्याण छ, मानव छ, शेखर छ, खड्का छ, गणेश कटल छ, दिपिन प्रधान, अनु के भन्छ अजय धनकर, अन्त मोहम्मद आर्य, अन्त अरू देवकुमार बस्नेत, अर्जुन प्रधान, एसबी छेत्री,
2: सबै सबैलाई आज मित्रता दिवसको शुभकामना दिन चाहनुहुन्छ त?
1: हजुर, सबैलाई शुभकामना दिन चाहन्छु. अन्त शान्ता तामाङ, जतिजना नाम मैले याद नभए पनि सबैलाई मिस गरिरहेको छु, सम्झिरहेको छु भनिदिन्छु.
2: धेरै हुन्छ हुन्छ, धेरै धेरै धन्यवाद प्रवीणज्यू. अर्को सप्ताह पनि हामीसित यसरी जोडिनु होला.
1: हुन्छ, धन्यवाद.
2: त यसरी हाम्रो कलर हुनुहुन्थ्यो प्रवीण प्रधानज्यू निरपानीबाट. र समय पनि थोरै रहेको छ हामीसित, र हाम्रो अन्तिम कलरको प्रतीक्षामा पनि हामी चन्दन रहिरहेका छौँ है. साथै हाम्रो श्रोताहरूको निम्ति एउटा मिठो गीत पनि अन्तमा लिएर आएका छौँ. त सबैको हामीले मनका कुरा त सुन्यौँ होइन, मित्रता दिवसमा शुभकामना पनि दियौँ. तिम्रो पनि के छ रमाइलो र अनौठो अनुभवहरू मित्रता सम्बन्धी?
0: हजुर, धेरै यस्ता साथीहरू साथीभाइसित घटेका रमाइला कुराहरू छन् है. हामी स्कुल पढ्थ्यौँ, क्लास ट्वेल्भमा, क्लास इलेभेनमा पढ्थ्यौँ.
2: हाम्रो कलर
0: एकजना कलर हुनुहुन्छ, पहिला चाहिँ लिइहाल्नु है.
2: हेलो हेलो
0: हेलो
2: नमस्ते. हजुर, स्वागत छ कार्यक्रममा. तपाईँको शुभ नाम?
0: हजुर, कृपया यहाँको नाम फेरि भन्न सक्नुहुन्छ? कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत छ.
2: साथै भन्न चाहन्छु कि हामीसित थोरै एकदमै थोरै समय रहेको छ, र हामीसित
0: अलिकति यहाँले आफ्नो कुरा भन्न सक्नुहुनेछ.
3: अब खुसी लाग्छ साथीभाइ
2: देख्दा चाहिँ साथीभाइसित धेरै खुसी लाग्छ, साथीभाइसित समय बिताउन धेरै खुसी लाग्छ होइन. त्यो त सबैको हाम्रो सबैको मनको यही कुरा तपाईँले भनिदिनु भयो. आज त विष्णुमायाज्यू कार्यक्रमको एकदम अन्तिम
0: हुनुभयो,
2: अन्तमा हामीसित जोडिनु भयो. धेरै धेरै धन्यवाद छ, र अर्को सप्ताह चाहिँ हामीसित प्रथम कलर भएर जोडिनु होला.
3: हुन्छ,
2: धेरै धेरै धन्यवाद विष्णुज्यू.
3: धन्यवाद.
2: त कार्यक्रम कुरै कुरामा आज हामीसित धेरै श्रोताहरू जुड्नुभएको थियो होइन. आजको हाम्रो प्रथम कलर हुनुहुन्थ्यो मनोजी चिम्ली देउरालीबाट, तक्दा क्यान्टिनबाट हाम्रो नियमित श्रोता शेखरज्यू, डिबी थापाज्यू बतासेबाट, र शान्ता नाना भनौँ न है हाम्रो नागरी फार्मबाट हुनुहुन्छ, आशिष थापाज्यू किता पहाड, कल्याण राईज्यू निगालेबाट, छत्तिसगढबाट योगेनज्यू हुनुहुन्छ, अजय धनु योगेशजी हुनुहुन्थ्यो, र अजय धनुकरज्यू मालबजारबाट, शारिफ आर्यज्यू अररियाबाट, साथै तुर्कात्रुस एक्काज्यू हुनुहुन्थ्यो हाम्रो न्यू जम्प सिलगढीबाट नै, र प्रवीण प्रधान नयाँ कलर जोडिनु भएको थियो, धेरै खुसी लाग्यो निरपानीबाट, र अन्तिम कलर हुनुहुन्थ्यो हाम्रो धेरै धेरै धन्यवाद सबै सबैलाई हामीसित यसरी कल गरिदिनु भयो. तपाईँको व्यस्त समयमा पनि है समय निकालेर हामीलाई फोन मार्फत तपाईँको
0: फोन मार्फत यहाँहरूको आफ्नो अनुभवहरू साझा गर्नुभयो अन्तर्राष्ट्रिय मित्रता दिवसको उपलक्ष्यमा है.
2: यसरी आकाशवाणी खरसाङलाई सदैव माया गरिरहनुहोस् र हामीसित जोडिरहनुहोस्.
0: त श्रोता साथीहरू, अहिले यहाँले सुन्नुभयो कार्यक्रम कुरै कुरामा. यसरी नै

0: यो अर्को हफ्ता पनि हामी यहाँहरू माझमा उपस्थित हुनेछौँ
1: र 10 बजेर 2 मिनटमा
0: र कार्यक्रमको हामी अन्त अन्तमा आइसकेका छौँ र अबको केही क्षणमा नै 11 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारित गरी हामी सुनाउनेछौँ कार्यक्रम पोस्ट बक्स नम्बर 111।
1: तबसम्मको निम्ति यो एउटा मिठो प्रस्तुति अन्तिम प्रस्तुति तपाईँको निम्ति लिएर आएका छौँ।

नमस्ते, आकाशवाणी खरसाङको दिवाकालीन प्रसारणमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म पासाङ लकीको तर्फबाट हामी बोलिरहेछौँ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज, साथै न्यूज अन एयर एपमा, साथै प्रसार भारती ओटिटी प्लेटफर्ममा पनि हामी उपलब्ध छौं। समय यस बेला मध्याह बाह्र बजेर पाँच मिनट भइरहेछ। दिउँसोको यो समय हो फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। आउनुहोस् मनोरञ्जन गरौं तपाईँ सबै श्रोताहरूद्वारा अनुरोध फिल्म संगीतबाट।

सर्वप्रथम आज इन्टरनेशनल फ्रेन्डसिप डे हो र यस शुभ अवसरमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक शुभकामना ह्याप्पी फ्रेन्डसिप डे. आजको यस कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस् फिल्म ओम शान्ति ओमबाट सुखविन्दर सिंह निशा र क्यारलिसाको आवाजमा शब्द सजावेद अख्तरको सङ्गीत विशाल शेखरको यस गीतलाई अनुरोध गर्नुभएको छ पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी नन्दकुमार गुप्त रेग्मी छत्तीसगढबाट दिनेश वर्मा करुणा वर्मा नागरे फार्म मिरिकबाट शान्ता तामाङ चित्रे बस्ती खरसाङबाट साहिल देवान रिन्चेनबुङ वेस्ट सिक्किमबाट अर्जुन प्रधान वार्ड नम्बर 12 रामपुरबाट सबना प्रवीण साइना प्रवीण तमन्ना बेगम रकिब आलम कमरान आलम फरहान आलम खुशबू रिमी र एमराही राजविराज नेपालबाट श्याम कुमार हाकु तारादेवी हाकु राजेन हाकु कल्पना सुमिमा पिङ्की खुशबू शान्ति पूजा पूर्णिमा र सूरज हाकु.

0: In the first phase of census, the house listing and housing census will be conducted. This will record details about your dwelling and housing. Let us make this effort successful through our participation. Let every person join, every household take part, and let the nation move forward. Census 2027, our census, our progress.
1: लकी यस फिल्मबाट अब सुन्नुहोस् लता मंगेशकर र अदनाम सामीको आवाजमा शब्द समीरको संगीत अदनाम सामीको यस गीतको लागि अनुरोध पठाउनु भएको छ आजत रेडियो श्रोता संघ कनरिया बजार अररिया बजार रजखरबाट शरीफ आरजू मोहसिन आरजू नवाब आरजू सबाब आरजू सरफराज खान मेन रोड रानीगंजबाट नुसरत जानम फरजाना खानम सैना खानम अररिया जोकीहाटबाट सौम्या नाजमिन रुकैया आफ्रिन रेना प्रवीण र माही आर्जु बम बस्ती कालिम्पोङबाट पुनम पाखरिन सन्देश दावा भुटिया दावा लमु शेर्पा इन्दिरा जिना भुटिया र किरण पाखरिन सालबाडी सिलगढीबाट सीता शर्मा रजनी शर्मा अन्जु राई रश्मि राई सुनिता राई र प्रतिमा छेत्री अप्पर सिरुबारी खरसाङबाट एसएम दनाल सुषमा सिंह करुणा सिंह संयम दनाल पुष्प छेत्री तथा उहाँहरूका सम्पूर्ण परिवार

तपाईको अनुरोध कार्यक्रमको अन्तिम कोसेली स्वीकार्नुहोस्। फिल्म तमासाबाट अल्का याग्ने र अरिजित सिंहको आवाजमा, शब्द छ इर्शाद कामिलको, संगीत एआर रमनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ खरसाङ बजारबाट पेमा यल्मो, छिरिङ लकी, सिनोरा राई, रीता प्रधान अनि छिरिङ यल्मो, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तुर्खातुस एक्का, स्वर्णलता एक्का, श्रद्धा एक्का, अनिरुद्ध एक्का, डेमेन एक्का, जुलियन एक्का, चार्ल्स एक्का, झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु र सानिया खडिया, भालुखोप भट्टी डाँडाबाट अशोक कुमार खड्का, बनिया टोला कनहरियाबाट राजा कुमार शाह, भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरुङ, प्रवीण गुरुङ, आयसा, अर्पिता अनि प्रज्ञान। त सुन्नुहोस् यहाँहरूको अनुरोधमा कार्यक्रमको यो अन्तिम कोसेली।

हवस्त श्रोता अब आजलाई पूरा हुन्छ तपाई सबै श्रोताद्वारा अनुरोध फिल्म संगीतको कार्यक्रम तपाईको अनुरोधमा समय मध्याह्न 12 बजेर 30 मिनट भइरहेछ हाम्रो अघिल्लो प्रस्तुति मेलोडी टाइम आनन्द लिनुहोस् पाश्चात्य संगीतको अनुरागको साथमा

प्रेसिडेन्ट्स बडीगार्ड सोल्जरथन दिल्ली 2026 हरियो झण्डी देखाएर प्रस्थान गराउनुभयो। यस अवसरमा मिजोरामका राज्यपाल जेनरल वीके सिंह पनि उपस्थित हुनुहुन्थ्यो। राष्ट्रपति द्रौपदी मुर्मू भोलिदेखि ओडिसाको 3 दिने भ्रमणमा रहनुहुनेछ। यस अवधि उहाँले कटक, भुवनेश्वर, ब्रह्मपुर अनि गञ्जम जिल्लाको तप्त पानीमा शैक्षिक, सांस्कृतिक अनि अन्य कार्यक्रमहरूमा भाग लिनुहुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले राष्ट्रमण्डल खेलमा पुरुषहरूको 90 किलोग्रामभन्दा अधिक भार वर्गको बक्सिङमा रजत पदक जितेका नरेन्द्र बडवाललाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्कटल्यान्डमा ग्लास्गो राष्ट्रमण्डल खेलमा पुरुषहरूको 80 किलोग्राम वर्गमा स्वर्ण जित्ने मुक्केबाज अङ्कुश पङ्घाललाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतका लागि नशा मुक्त युवा संकल्प अभियानको सुरुवात नयाँ दिल्लीबाट गर्नुभयो। केन्द्र सरकारले राज्यहरूलाई कर हस्तान्तरणको अतिरिक्त किस्ताको रूपमा 1,09,019 करोड रुपियाँ जारी गरेको छ। यो राशि 10 अगस्तमा हुने नियमित मासिक हस्तान्तरणको अतिरिक्त हो। युवा कार्यक्रम तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले आज नयाँ दिल्लीमा सन्डे अन साइकलको 84 संस्करणमा सामेल हुनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छन्। राष्ट्रपति ट्रम्प अनुसार इरान अनि पश्चिम एसियाका केही देशहरूको अनुरोधमा यो निर्णय गरिएको हो। उज्बेकिस्तानका विदेश मन्त्री सैदोभ बख्तियार ओदिलोभिच आजदेखि 4 दिवसीय भारत यात्रामा हुनुहुन्छ। अनि केरलममा मुसलधारे वर्षाका कारण भएको विनाशबीच मौसम विभागले राज्यको 12 जिल्लाहरूका लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

全部。

Chiri

रेशम फेरिरी यो गीत गाउनु हुँदै थियो दुर्गा खरेलज्यूले. अब अघिल्लो गीत आधुनिक गीत सुनाउनेछौँ वरुण र शैलीको आवाजमा. त्यसअघि सुन्नुहोस् यो छोटो

0: यतिन जेल सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज बिहान राष्ट्रपति भवनमा आयोजित समारोहमा प्रेसिडेन्ट्स बॉडीगार्ड सोल्जर स्थान दिल्ली 2026 हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतका लागि नशा मुक्त युवा संकल्प अभियानको सुरुवात नयाँ दिल्लीबाट गर्नुभयो। देशको कोइला उत्पादनमा जुलाई 2025 तुलनामा जुलाई 2026 7.51% बढोत्तरी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। अनि ब्याडमिन्टनमा तन्वी शर्माले ताइपे ओपन सुपर महिला सिङ्गल्सको खिताब जितेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आज बिहान राष्ट्रपति भवनमा आयोजित समारोहमा प्रेसिडेन्ट्स बॉडीगार्ड सोल्जर स्थान दिल्ली 2026 हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। यस अवसरमा मिजोरमका राज्यपाल जनरल बीके सिंह पनि उपस्थित थिए। सोसल मिडियामा पोस्ट गर्दै राष्ट्रपतिले भन्नुभयो, सैनिकहरूका लागि दौड, सैनिकहरूसित दौडको सोचले प्रेरित सोल्जर स्थान नागरिकहरू अनि सशस्त्र बलबीच सम्बन्धलाई अझ मजबुत गर्ने एक मञ्च हो। सपोर्टिङ द रियल हिरोज द आर्म्ड फोर्स अफ इन्डिया थिममा आधारित यो आयोजनाले देशका सैनिकहरूको समर्पण, साहस अनि बलिदानलाई श्रद्धाञ्जली अर्पित गर्दछ अनि नागरिकहरूलाई सक्रिय भागीदारीको माध्यमले उनीहरूप्रति आफ्नो एकजुटता व्यक्त गर्ने प्रोत्साहित गर्दछ। राष्ट्रपति द्रौपदी मुर्मू भोलिदेखि उडिसाको 3 दिने भ्रमणमा रहनुहुनेछ। यस अवधि उहाँले कटक, भुवनेश्वर, ब्रह्मपुर अनि गञ्जम जिल्लाको तप्तपानीमा शैक्षिक, सांस्कृतिक अनि अन्य कार्यक्रमहरूमा भाग लिनुहुनेछ। राष्ट्रपतिले भोलि कटकमा जगद्गुरु कृपालु विश्वविद्यालयको उद्घाटन गर्नुहुनेछ। मङ्गलबार उहाँले दक्षिण उडिसामा तप्तपानी नजिक मा कामधुनी देवी मन्दिरमा पूजा अर्चना गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतका लागि नशा मुक्त युवा संकल्प अभियानको सुरुवात नयाँ दिल्लीबाट गर्नुभयो। भर्चुअल माध्यमले उहाँले भन्नुभयो, विकसित भारतका लागि युवाहरू शारीरिक रूपले स्वस्थ, मानसिक रूपले मजबुत अनि आत्मविश्वासले भरपूर हुन जरुरी छ।
2: आज हम सभी जिस अभियान के साक्षी बन रहे हैं, वो अभियान व्यक्ति के लिए है, परिवार के लिए है, समाज के लिए भी है और सबसे बड़ी बात है ये राष्ट्र के लिए है। आज जब देश ने विकसित भारत का लक्ष्य तय किया है तो इसके लिए आवश्यक है देश का युवा तन से स्वस्थ हो, मन से स्वस्थ हो, आत्मविश्वास से भरपूर हो और ड्रग्स जैसी घातक आदत से हमेशा हमेशा दूर हो।
1: प्रधानमन्त्रीले भन्नुभयो, नशा मुक्तिका लागि 100 हप्ताको जनभागीदारी अभियान सुरु गरिनेछ अनि देशभरिमा हरेक आइतबार साप्ताहिक कार्यक्रम हुनेछ।
2: आज लिया गया ये संकल्प आने वाले 100 सप्ताह तक लगातार ऐसे ही आगे बढ़ेगा। हर रविवार कला, संस्कृति, स्पोर्ट्स, मेडिटेशन, अध्यात्म और सेवा से जुड़ी गतिविधियां होगी। नशा मुक्ति का संदेश नए लोगों तक पहुंचेगा। आने वाले 100 रविवार नशा मुक्त भारत की दिशा में 100 मजबूत कदम होंगे, 100 मजबूत स्टेप।
1: देशको कोइला उत्पादनमा जुलाई 2025 तुलनामा जुलाई 2026 7.51% बढोत्तरी भएको छ। कोइला मन्त्रालयले बताए अनुसार यो वर्ष जुलाईमा देशमा कुल कोइला उत्पादन 69.75 मिलियन टन रह्यो। जुलाई 2026 कोइलाको आपूर्ति जुलाई 2025 तुलनामा 17.34% अधिक रह्यो। वित्त वर्ष 2026 जुलाई महिनासम्म कुल कोइला उत्पादन 302.24 मिलियन टन अनि कुल कोइला आपूर्ति 354.70 मिलियन टन रह्यो। यो आँकडाले पछिल्लो वित्त वर्षको जुलाईसम्मको तुलनामा 5.87% बढोत्तरीलाई दर्शाउँदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। राष्ट्रपति ट्रम्प अनुसार इरान अनि पश्चिम एसियाको केही देशहरूको अनुरोधमा यो निर्णय गरिएको हो। सोसल मिडियामा जारी पोस्टमा श्री ट्रम्पले भन्नुभयो, अमेरिका सैन्य कारवाहीका लागि पूर्ण तयार छ, तर सम्भावित सम्झौताको मार्ग खोलेको कारण हमला हालका लागि स्थगित गरिएको छ। उहाँले दावी गर्नुभयो, प्रस्तावित सम्झौतामा हर्मुज जल डमरू मध्यलाई तत्काल पूर्ण रूपले खोल्ने अनि इरानको परमाणु कार्यक्रममाथि रोक लगाउने जस्ता मुद्दा सामेल छ। इरानले हालसम्म ट्रम्पका यी दावीहरूको आधिकारिक पुष्टि गरेको छैन। यसअघि ट्रम्पले चेतावनी दिनुभएको थियो, यदि इरानले जहाजहरूमाथिको हमला नरोके तथा बातचितका लागि अघि नआए अमेरिकाले सैन्य कारवाही तीव्र गर्नेछ। यता अमेरिकाले पश्चिम एसियामा रहेको

0: आफ्नो नागरिकहरूको अवस्था अझ बिग्रेको खण्डमा क्षेत्र छोड्नका लागि तयार रहने सल्लाह दिएको छ। अर्कोतिर इरानले चेतावनी दिएको छ, यदि इरानमाथि हमला भए इजरायलको अहम ठेगानाहरू अनि पश्चिम एसियामा अमेरिकी ऊर्जा प्रतिष्ठानहरूलाई निशाना बनाइनेछ। युवा कार्यक्रम तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले आज नयाँ दिल्लीमा सन्डे अन साइकलको 84 संस्करणमा सामेल हुनुभयो। जवाहरलाल नेहरू स्टेडियममा आयोजित यस कार्यक्रममा छात्रहरू, फिटनेस प्रेमीहरू, साइकल चालकहरू, परिवारहरू अनि एनसिसीका युवा क्याडेटहरूले नशामुक्त भारत अभियानको समर्थनमा भाग लिए। डाक्टर मान्डवियाले सोसल मिडिया पोस्टमा यो कार्यक्रमलाई आगामी 19 स्वतन्त्रता दिवसलाई समर्पित भएको बताउनुभयो।
1: प्रधानमंत्री जी, आपके प्रत्येक जन आंदोलन ने यह सिद्ध किया है कि जब नेतृत्व स्पष्ट हो तब संकल्प सिद्धि में परिवर्तित हो जाता है। आप ही के नेतृत्व में इस देश ने स्वच्छता अभियान को जन आंदोलन में बदलते हुए देखा, ओपन डिफिकेशन फ्री भारत का सपना साकार होते हुए देखा, भारत को नक्सलवाद मुक्त होते हुए भी देखा और फिट इंडिया मूवमेंट से युवाओं को खेल के मैदान में भी देखा है। हमें पूरा विश्वास है कि आपके नेतृत्व में ही हम नशा मुक्त भारत का लक्ष्य भी अवश्य प्राप्त करेंगे।
0: ग्लासगोमा राष्ट्रमण्डल खेलको समापन समारोह अवधि अहमदाबादलाई आधिकारिक रूपमा राष्ट्रमण्डल खेल ध्वज अनि होस बेटन प्रदान गरिनेछ। यस अवसरको साथ अहमदाबादलाई 2030 राष्ट्रमण्डल खेल आयोजनाको जिम्मेवारी प्राप्त हुनेछ। अहमदाबादमा 2030 राष्ट्रमण्डल खेल बहुखेल प्रतियोगिताको शताब्दी वर्षको प्रतीक हुनेछ। राष्ट्रमण्डल खेलको सुरुवात 1930 क्यानाडाको हेमिल्टनमा भएको थियो। स्कटल्यान्डमा ग्लास्गो राष्ट्रमण्डल खेलको अन्तिम दिन आज जुडोमा 3 भारतीय खेलाडीहरूले चुनौती पेश गर्नेछन्। पुरुषहरूको 100 किलोग्राम वर्गमा अवतार सिंह, 100 भन्दा अधिक किलोग्राम वर्गमा यश घङ्गास अनि महिलाहरूको 78 किलोग्राम वर्गमा इसरूप नारङ खेल्नेछन्। ट्रेक साइक्लिङमा पुरुषहरूको 1000 मिटर टाइम ट्रायल्स स्पर्धामा रोनाल्डो लैतोजामले भाग लिनेछ। आज नै प्यारा ट्रेक साइक्लिङ स्पर्धा पनि हुनेछ। पदक तालिकामा भारत 13 स्वर्ण, 17 रजत अनि 9 काँस्यको साथ कुल 39 पदकको साथ चौथो स्थानमा छ। मुक्काबाजीमा हालसम्म सर्वश्रेष्ठ प्रदर्शन गर्दै भारतले 7 स्वर्ण अनि 3 रजतको साथ शीर्षमा छ। महिला वर्गमा जेस्मिन लेम्बारिया, प्रीति पवार, प्रिया घङ्गास, साक्षी चौधरी अनि अरुण धत्ती चौधरीले स्वर्ण पदक जिते। पुरुष वर्गमा सचिन सिचाई अनि अङ्कुश पधालले स्वर्ण जितेका छन्। लवलिना बोरगोहेनले महिला वर्गको 75 किलोग्राम वर्गमा रजत जितिन्। ब्याडमिन्टनमा तन्वी शर्माले ताइपे ओपन सुपर महिला सिङ्गल्सको खिताब जितेका छन्। यो तन्वीको पहिलो बिडब्ल्युएफ वर्ल्ड टुर खिताब हो। फाइनलमा तन्वीले भियतनामकी छैटौँ वरियता प्राप्त खेलाडी गुएन थुई लिन्हालाई पराजित गरिन्। अन्त्यमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले आज बिहान राष्ट्रपति भवनमा आयोजित समारोहमा प्रेसिडेन्स बोडीगार्ड सोल्जर स्थान दिल्ली 2026 हरियो झण्डा देखाएर प्रस्थान गराउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतका लागि नशा मुक्त युवा संकल्प अभियानको सुरुवात नयाँ दिल्लीबाट गर्नुभयो। देशको कोइला उत्पादनमा जुलाई 2025 तुलनामा जुलाई 2026 7.51% बढोत्तरी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ अनि ब्याडमिन्टनमा तन्वी शर्मा ताइपे ओपन सुपर महिला सिङ्गल्सको खिताब जितेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: समाचारपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुन्नुहोस् लोकगीत सुचिता खातीको आवाजमा।

त्यतिन्जेल सुन्दै हुनुहुन्थ्यो लोकगीत सुचिता खातीको आवाजमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय अपराह्न 3 बज्यो। श्रोतालाई अब सुनाइरहेछौँ फिल्म संगीत। प्रथम सुन्नुहोस् फिल्म तलासबाट विशाल दादलानीको आवाजमा।

अब सुन्नुहोस् यो अन्तिम गीत फिल्म ओम शान्ति ओमबाट केकेको आवाजमा, शब्द जावेद अख्तरको, संगीत विशाल शेखरको।

0: अघिल्लो चरणमा अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले घोषणा गर्नुभए अनुसार बाढबाट प्रभावित शिवसागर अनि चराईदेव जिल्लामा घरेलु बिजुली उपभोक्ता जसलाई जुलाईमा 300 युनिटसम्म बिजुलीको प्रयोग गरेका छन् उनीहरूले बिल तिर्न पर्ने छैन। राज्य सरकारले मुख्यमन्त्री राहत कोषबाट यो खर्च उठाउनेछ। मुख्यमन्त्री डाक्टर शर्माले आज अप्पर असमको बाढ प्रभावित क्षेत्रहरूको जायजा लिनुहुनेछ एवं चलिरहेको राहत कार्यहरूको समीक्षा गर्नुहुनेछ। मुख्यमन्त्रीले सोसियल मिडियामा एक पोस्ट शेयर गर्दै भन्नुभएको छ, 2-5 अगस्तसम्म अप्पर असमको बाढ प्रभावित क्षेत्रमा आफू स्वयं रहनुहुनेछ। यसका साथै डिब्रुगढ स्थित मुख्यमन्त्री सचिवालयमा विशेष बैठकहरूमा पनि भाग लिनुहुनेछ। पूर्वोत्तर राज्यहरूको बाल अधिकार संरक्षण आयोगको 2-दिवसीय क्षेत्रीय सम्मेलन तवाङको कलाङवाङपो सम्मेलन हलमा सम्पन्न भयो। यस सम्मेलनमा क्षेत्रीय सहयोगको माध्यमद्वारा बाल अधिकारहरूलाई सुदृढ गर्ने नयाँ प्रतिबद्धता व्यक्त गरियो। समापन सत्रमा राष्ट्रिय मानवाधिकार आयोगका सदस्य प्रियाङ्क कानुङ्गो मुख्य अतिथिको रूपमा सामेल हुनुभयो। यस अवसरमा उहाँले भन्नुभयो, सम्मेलनको सिफारिसहरू आगामी 2 दशकहरूको निम्ति बाल अधिकार नीतिहरू अनि संस्थागत तन्त्रहरूलाई आकार दिनमा सहायक हुनेछ। प्रतिभागी राज्यका प्रतिनिधिहरूले सर्वोत्तम प्रथाहरूलाई साझा गरे तथा पूर्वोत्तरमा सहयोग बाल संरक्षण प्रणालीहरू अनि नानीहरूको समग्र कल्याणलाई बढाउने संकल्प लिए। प्रवर्तन निदेशालयको अगरतला

0: उपक्षेत्रीय कार्यालयले कथित धनशोधन मामिलामा धनशोधन निवारण अधिनियम अन्तर्गत लगभग 1,12,00,000 रुपियाँको ब्याङ्क जम्मा राशिलाई अस्थायी रूपमा जफ्त गरेको छ। एउटा बयानमा निदेशालयले बताएअनुसार निवेशकहरू अनि व्यापारीहरूलाई धोका दिनको निम्ति सरकारी अधिकारीहरूको रूप धारण गर्ने सम्बन्धमा जोडिएको धोखाधडीको आरोपहरूको जाँच सुरु गरिएको थियो। आरोपीहरूमा त्रिपुरा क्याडरको बर्खास्त आइएएस अधिकारी अभिषेक चन्द्र अनि उत्पल कुमार चौधरी सामेल छन्। निदेशालय अनुसार उत्पल कुमार चौधरीले कथित रूपमा जाली पहिचान कागजपत्र उपयोग गरेर गृह मन्त्रालयको एक वरिष्ठ अधिकारीको रूपमा स्वयंलाई पेश गर्यो अनि सरकारी विभागहरू अनि सार्वजनिक क्षेत्रको उपक्रमहरूसित मिल्दो संस्थानहरूको सञ्चालन गर्यो। आरोपीहरूले कथित रूपमा सरकारी निवेदा मध्याह भोजन आपूर्ति अनुबन्धहरू अनि रबर व्यापारबाट लाभको वचन गर्दै पीडितहरूलाई लोभ्याएर करोडौँ रुपियाँ एकत्रित गरे। निदेशालयको दावा अनुसार प्राप्त धनलाई फर्जी संस्थानहरूको माध्यमबाट मनी लन्ड्रिङ गरियो अनि यसको उपयोग सम्पत्ति वाहन अनि अन्य परिसम्पत्तिहरू किन्नको निम्ति गरियो। जाँच जारी रहेको छ। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चाउना मिनले हिजो गुवाहाटीको लोकसेवा भवनमा असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मासित शिष्टाचार भेट गर्नुभयो। बैठकको अवधि दुवै नेताहरूले आपसी हितको मुद्दाहरूमाथि सौहार्दपूर्ण अनि सार्थक चर्चा गर्नुभयो। श्री मिनले भन्नुभयो, उहाँ लगातार सहयोगको माध्यमबाट अरुणाचल प्रदेश अनि असमबीच आपसी समन्वय तथा साझा प्रगतिको भावनालाई अझ शक्ति दिनको निम्ति उत्सुक छन्। अरुणाचल प्रदेश सरकारले सरकारी कर्मचारीहरूको निम्ति पेन्सन प्रक्रियालाई सरल अनि समयबद्ध बनाउने उद्देश्यले ई भविष्य पेन्सन स्वीकृति एवं ट्र्याकिङ प्रणाली सुरु गर्यो। मुख्यमन्त्री पेमा खाण्डुको डिजिटल शासनको दृष्टिकोणको अनुरूप सुरु गरिएको यस पहल अन्तर्गत राष्ट्रिय सूचना विज्ञान केन्द्र एनआइसीले 25 पाइलट विभागका अधिकारीहरूको निम्ति 3 दिवसीय प्रशिक्षण कार्यक्रम आयोजित गर्यो। लेखा एवं पेन्सन विभागको निम्ति विकसित यो डिजिटल प्लेटफर्मले सम्पूर्ण पेन्सन प्रक्रियालाई अनलाइन बनाउनेछ। यसबाट कागजी काममा कमी हुनेछ अनि त्रुटिहरूमा कमी आउनेछ तथा पेन्सन मामिलाहरूको वास्तविक समयमा निगरानी सम्भव हुनेछ। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले कमनवेल्थ गेम्स 2026 रजत पदक जित्ने राज्यकी स्टार मुक्केबाज लवलिना बर्गोहाईँलाई हार्दिक बधाई अनि शुभकामना दिनुभएको छ। मुख्यमन्त्रीले उनको यो उपलब्धिलाई आसाम अनि सम्पूर्ण देशका लागि गर्वको क्षण बताउनुभयो। मुख्यमन्त्रीले आज सोसियल मिडिया सन्देशमा भन्नुभयो, लवलिना बर्गोहाईँले एकपल्ट फेरि आफ्नो शानदार प्रदर्शनले असम अनि भारतको नाम अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित गरेकी छन्। उहाँले भन्नुभयो, कठिन परिश्रम, समर्पण अनि दृढ संकल्पको बलमा प्राप्त भएको यो सफलता राज्यका युवाहरू विशेष गरी आउँदो खेलाडीहरूका लागि प्रेरणादायक छ। मुख्यमन्त्रीले उनको उज्जवल भविष्यको कामना गर्दै राज्य सरकार खेलाडीहरूलाई उत्तम सुविधाहरू अनि हरसम्भव सहयोग उपलब्ध गराउन प्रतिबद्ध छ ताकि असमको अधिकभन्दा अधिक खेलाडी राष्ट्रिय अनि अन्तर्राष्ट्रिय स्तरमा सफल हुन सकुन् भनी भन्नुभएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

नमस्कार। फिफा विश्वकप फुटबलको 23 औं संस्करणको पनि कतिपय मिठो त कतिपय तितो अनुभवको साथ समाप्ति भइसकेको छ। यसपल्ट पनि फिफा विश्वकपको खिताब स्पेनले जितेको छ। यो स्पेनको दोस्रो विश्वकपको खिताब हो। यसभन्दा अघि सन् 2010 स्पेनले प्रथम पल्ट यो खिताब जिती विश्व विजेता बनेका थिए। तर के तपाईँलाई थाहा छ कि विश्वकप फुटबलको खिताब सबैभन्दा ज्यादा कुन देशले जितेको छ भने जवाब रहेको छ ब्राजिल। हजुर, ब्राजिल। तर ब्राजिलको यो जितको श्रेय एउटा खेलाडीलाई मुख्यतः जाँदछ। त्यो हुन् फुटबल जगतका ब्ल्याक पर्ल अर्थात् कालो मोतीको संज्ञाले चिनिने एडसन आरान्तेस डी नासिमेन्टो अर्थात् पेलेलाई। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमानको आजको अङ्कमा यिनै महान खेलाडीबारे विस्तृत जानकारी राख्न गइरहेको छु। श्रोतागण, कार्यक्रम विश्वमा हामीमा हामी हाम्रा श्रोताहरूलाई विश्वका कतिपय चर्चित व्यक्ति विशेषहरूबारे जानकारी दिने प्रयास गर्छौँ। यस्तै प्रयासमा आज म हजुरहरूलाई एक

यस्ता व्यक्ति विशेषबारे जानकारी दिन लागिरहेको छु जसले एक समय फुटबल जगतमा एक छत्र वर्चस्व स्थापित गरेको थियो। उनको फुटबल यात्रा 60 को दशकदेखि सुरु भयो भने 80 को दशकको सुरुसम्म तिनको जादू चल्यो। अहिलेका युवा फुटबल प्रिमियरले मेस्सी, रोनाल्डो, नेमारलाई चिन्छन्। तर जुन व्यक्तिको आज म जानकारी दिन गइरहेको छु तिनको नाम त अवश्य नै सुनेको होला, तर तिनको विषयमा या भनौँ तिनको उपलब्धिहरू सायद थोरैले मात्र सुनेका अथवा जानेको होला। आज म हाम्रो कार्यक्रम विश्वमा हामी अन्तर्गत यिनै महान खेलाडीको बारेमा हजुरलाई जानकारी दिइरहेको छु।

अनुवाद गरिरहेको छु ब्ल्याक पर्ल नामले परिचित केवल ब्राजिलका मात्र नभएर विश्वका नै महान खेलाडी पेले बारे। पेलेको जन्म 23 अक्टोबर 1940 टेस कोराकोस ब्राजिलमा भएको थियो। उनको मृत्यु बारे भन्न पर्दा उनको मृत्यु 29 डिसेम्बर 2022 साउ पाउलो ब्राजिलमा भएको थियो। तिनी एक ब्राजिलियन फुटबल खेलाडी थिए। सम्भवतः उनी विश्वको सबैभन्दा प्रसिद्ध र आफ्नो समयको सबैभन्दा धेरै कमाउने खेलाडी पनि थिए। उनी ब्राजिलको राष्ट्रिय टोलीको हिस्सा थिए जसले 3 विश्वकप च्याम्पियनसिप 1958, 1962 र 1970 जितेका थिए। वास्तवमा पेलेको खास नाम एडसन आरान्टेस डो नासिमेन्टो हो। यहाँ म श्रोतालाई एउटा कुराको जानकारी गराउन चाहन्छु। एडसन अथवा पेलेको आमा बाबाले तिनको नाम प्रसिद्ध वैज्ञानिक थोमस एडिसनसित प्रभावित बने एडिसन राखेका थिए, तर पछि फेरि एडिसन एडिसोबाट हटाएर केवल एडसन राखे। फेरि केही समय कालपछि संसारले तिनलाई पेले भनेर चिने र वर्तमान समयसम्म यिनी यही नामले पनि परिचित छन्।

0: But now I have to accept.
1: So you stuck with it, though?
0: Yeah, I think because I fight with the boy. No, I was young, I fight with, then everybody started to copela.
1: They picked on you from that.
0: But now I like, because it's an easy name to pronounce.
1: Right, it's a lot easier to recognize, I guess, throughout the world. And perhaps you've benefited from
0: such
1: a short name.
0: No doubt. I think something only God can... can explain what happened, because the name is a very easy to say, everybody recognize. This is very, to me, it's fantastic, but until now I don't know why.
2: अब प्रश्न उठ्छ कसरी पेले विश्वको सबैभन्दा धेरै कमाउने खेलाडी बने त साउ पाउलो राज्यको बौरुवामा एउटा सानो लिग क्लबको लागि खेलेपछि पेलेको थर स्पष्ट नभएकोले साउ पाउलो शहरका प्रमुख क्लबहरूले तिनलाई टिममा लिन अस्वीकार गरे यद्यपि 1956 उनी सान्तोस फुटबल क्लबमा सामेल भए जसले पेलेसँग 9 पल्ट साउ पाउलो लिग च्याम्पियनसिप जित्यो र 1962 र 1963 लिबर्डारोस कप र इन्टरकन्टिनेन्टल कप फुटबल दुई जित्यो हेर्दा हेर्दै पेलेको नाम चारैतिर गुन्जिन थाल्यो तिनको उत्कृष्ट खेल प्रदर्शनले सारा संसार नै चकित बन्यो तिनलाई फुटबल प्रिमियरले ब्ल्याक पर्ल भनेर बोलाउन थाले उनी चाँडै ब्राजिलको राष्ट्रिय नायक बने उनको लात मार्ने शक्ति र सटीकतालाई अन्य खेलाडीहरूको चालहरू अनुमान गर्ने उल्लेखनीय क्षमतासँग जोडियो सन् 1958 को विश्वकपपछि पेलेलाई युरोपेली क्लबहरूबाट ठूलो प्रस्तावहरूबाट बचाउन र उनी ब्राजिलमा नै रहने सुनिश्चित गर्न ब्राजिल सरकारले राष्ट्रिय खजाना भनी तिनलाई घोषित गर्यो 19 नोभेम्बर सन् 1969 उनले आफ्नो 909 प्रथम श्रेणी खेलमा आफ्नो 1000 गोल गरे पेलेले सन् 1957 16 वर्षको उमेरमा आफ्नो अन्तर्राष्ट्रिय खेल खेले र अर्को वर्ष स्विडेनमा भएको विश्वकप फाइनलमा आफ्नो पहिलो खेल खेले ब्राजिलका प्रबन्धक एवं प्रमुख प्रशिक्षक सुरुमा आफ्नो युवा स्टार खेलाडीलाई खेलाउन हिचकिचाइरहेका थिए तर अन्तत जब पेले मैदानमा आइपुगे उनले तुरन्तै प्रभाव पारे सर्टको साथ पोस्टमा हिर्काएर सहयोग पनि गरे उनले फ्रान्स विरुद्धको सेमी फाइनलमा ह्याट्रिक र च्याम्पियनसिपको खेलमा 2 गोल गरेका थिए जहाँ ब्राजिलले स्विडेनलाई 0-1 विरुद्ध 5 गोलले हराएको थियो सन् 1962 को विश्वकप फाइनलमा पूर्वाधारको खेलहरूमा पेलेको फिलाको मांसपेशी च्यात्यो र बाँकी प्रतियोगिताबाट बाहिर बस्नु परेको थियो तर ब्राजिलले दोस्रो पटक विश्वकप भनी जित्यो यसै गरी खराब खेल र चोटहरूले 1966 को विश्वकपलाई ब्राजिल र पेले दुईको लागि दुःस्वप्नमा परिणत गर्यो किनभने टोली पहिलो चरणमा नै बाहिरिएको थियो यस्तो दुःखद परिणामले पेलेलाई निराश बनायो र तिनी विश्वकप खेलबाट सन्यास लिने तिनले विचार गरे तर 1970 अर्को विश्वकप टुर्नामेन्ट आउँदा नआउँदा तिनले आफ्नो निर्णयलाई फिर्ता लिँदै ब्राजिललाई तेस्रो चोटि विश्वकपको उपाधि दिलायो जसमा तिनलाई महत्त्वपूर्ण सहयोग गर्यो युवा स्टार जेरिनियो र रिभिलिनोले यसरी पेलेले 14 खेलमा 12 गोल गरेर आफ्नो विश्वकप करियर समाप्त गरे

को शानदार खेल र उत्कृष्ट गोल स्कोर गर्ने प्रवृत्तिले उनलाई विश्वभरि स्टार बनायो। उनको लोकप्रियताको पूरा फाइदा लिन उनको टोली सान्तोसले अन्तर्राष्ट्रिय भ्रमण गर्यो। 1967 उनी र उनको टोलीले नाइजेरियाको यात्रा गरे, जहाँ त्यस देशको गृहयुद्धमा 48 घण्टाको निम्ति युद्ध विराम बनाएको थियो ताकि सबैले महान खेलाडीलाई देख्न सकुन्। पेलेले सन् 1974 आफ्नो सेवानिवृत्ति अथवा रिटायरमेन्टको घोषणा गरे, तर सन् 1975 संयुक्त राज्य अमेरिकामा खेल प्रबन्धन गर्न उत्तर अमेरिकी सकर लिगको न्युयोर्क कोस्मोससँग 3 वर्षको लागि $7 मिलियन सम्झौता गर्न उनी सहमत भए। कस्मसले लिग च्याम्पियनसिपमा नेतृत्व गरेपछि उनले सन् 1977 सन्यास लिए। पेलेले सन् 1978 अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्राप्त गरे। सन् 1980 फ्रान्सेली खेलकुद प्रकाशन एल इक्युबले उनलाई एथलिट अफ द सेन्चुरी घोषित गरेको थियो र सन् 1999 अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट उनले सोही सम्मान प्राप्त गरे। 2014 पेले सङ्ग्रहालय सान्तोस ब्राजिलमा खोलियो। खेलकुदमा आफ्ना उपलब्धिहरू अतिरिक्त उनले धेरै आत्मकथाहरू प्रकाशित गरे, धेरै सफल वृत्तचित्र र अर्ध डकुमेन्ट्री फिल्महरूमा पनि अभिनय गरे। उनले फिल्म पेले सन् 1977 लागि ध्वनि ट्र्याकसहित धेरै सङ्गीत र रचनाहरू पनि रचेका थिए।

पेलेको मृत्यु 82 वर्षको उमेरमा अर्थात् 9 डिसेम्बर सन् 2022मा अल्बर्ट आइन्स्टाइन इजरायल हस्पिटल साउ पाउलो ब्राजिलमा भएको थियो। आज फुटबलका यी महान खेलाडी हामीसँग हुनुहुन्न, तर आज पनि भविष्यका सबै फुटबल खेल खेल्ने अनि मन पराउने व्यक्तिहरूले उहाँलाई सधैँ आफ्नो स्मरणमा राख्नेछन् भन्ने कुरामा हामी आश्वस्त छौँ।

0: nunca desista.
1: लौटो श्रोता महानुभावहरू, विश्वमा हामी कार्यक्रम अन्तर्गत आज हामीले फुटबल जगतका एक महान खेलाडी पेले बारे जानकारी राख्ने प्रयास गर्यौँ। आगामी दिनहरूमा पनि हामी यस्तै व्यक्ति विशेष बारे जानकारी लिएर आउने वाचाको साथ आजलाई पनि बिदा मागिरहेको छु। फेरि भेट्ने वचनको साथ धन्यवाद, फेरि भेटौँला।

नमस्कार। हाम्रा आकस्मिक संघका सम्पूर्ण आदरणीय श्रोताहरूप्रति म निर्मल गुरुङ यहाँलाई हार्दिक नमन गर्दै अब कार्यक्रम लिएर आएको छु विविध चर्चा। र विविध चर्चामा आज म श्रोताहरूलाई नारी तस्करी र हाम्रो चेलीबेटीहरू शीर्षकमा एक वार्ता यहाँ प्रस्तुत गर्न गइरहेको छु। नारी तस्करीको समस्या आजको समस्या होइन, परापूर्व कालदेखि नै नारीहरूले भोग्दै आएका समस्या हो। वर्तमान समयमा यो विभिन्न प्रकारको रूप लिएर वैश्विक अपराध बन्न गएको छ। यो दक्षिण एसियाली देशहरूदेखि लिएर फिलिपिन्स, भेनेजुएला, जापान हुँदै अमेरिकी देश एवं संयुक्त राज्य अमेरिका इत्यादि अन्तर्राष्ट्रिय स्तरसम्म फैलिन गएको छ। यसको रोकथामको लागि कतिपय देशहरूले अन्तर्राष्ट्रिय गठबन्धन गरे तापनि यसमाथि भने जस्तो सफलता पाउन सकेका छैनन्। नशालु पदार्थ ओसार प्रसार गर्ने अपराधीहरूको लागि वर्तमान समयमा नारी तस्करी उद्योग धन्दा

निकै फस्टाएको छ। साना साना सहरदेखि ठुला ठुला सहरहरूमा नारी तस्करका मुखिया र तिनका दलालहरू लछप्रै घुमिरहेका छन्। यी दलालहरू मामा काका आफन्तहरूको भेषमा गाउँ घरतिर चेलीबिटीहरूको घर आँगनसम्म पुगिसकेका छन्। झलक्क हेर्दा सिधा साधा भद्र पुरुष ठुला बडा अफिसर वा कम्पनीका मालिक जस्तै देखिने अनुहार र रूप रङद्वारा यिनीहरूलाई चिन्न धेरै गाह्रो पर्छ। झलक्क हेर्दा यिनीहरू स्मार्ट देखिए तापनि पेटमा धारिलो कैँची बोकेर हिँडिरहेका हुन्छन्। यिनीहरू मुखमा म घोले जस्तो चिप्ले घसेर बोल्छन्। आकाशका तारा अहिले नै भुइँमा झारा जस्तो कुराकानी गर्छन्। धेरै प्रलोभन देखाएर यिनीहरूले हाम्रा चेलीबेटीहरूलाई फसाउँछन्। कसै कसैले त भ्यालेन्टाइन डे बर्थडे म्यारिज एनिभर्सरीमा आकर्षक उपहार दिएर चेलीबेटीहरूको मन जित्ने प्रयास गर्छन्। गरिब घरका चेलीबेटीहरूलाई नोकरी लगाइदिन्छु भन्ने बहाना बनाएर उनीहरूलाई फुरुक्क पार्छन्। उनीहरूलाई बोलीले नै जुरुक जुरुक्कै उचाल्छन्। आफू मिलिटरी सैनिक वा प्यारामिलिटरी अर्थात् अर्धसैनिक फोर्समा काम गर्छु अफिसर हुँ भने बिहेको प्रस्ताव पनि राखिपाल्छ र हाम्रा चेलीबेटीहरू जालमा फसाउँछन्। स्मार्टफोनको प्रचलन बढेपछि नारी तस्करीहरू अझै बेसी बढ्न थालेको छ। फेसबुक व्हाट्सएप र मेसेन्जरमा चेटिङ डेटिङको माध्यमद्वारा छोरी चेलीहरूलाई आकर्षित गर्नु नारी तस्करहरूलाई धेरै सजिलो भएको छ। हेर्दा साधारणत भद्र मानिस देखिने यी नारी तस्करहरूले भद्रताको मुखुण्ड ओढेर हल्का छाया भएकी 15 वर्षदेखि 35 वर्ष आयु वर्गका 10औं-12औं श्रेणीभन्दा धेरै नपढेकी धेरै नक्कल पार्ने शरीरका कोमल अङ्ग देखाउने गरी छोटो छोटो पारदर्शी लुगा लगाएर टुटे फुटेको इङ्ग्लिस बोल्ने इत्रिएर हिँड्ने घर धन्दाको साटो गफ गरेर दिन गाल्ने घुमफिर गर्न रुचि राख्ने कल्पनाको उडान भर्ने अरू हात्तीमा चढ्यो भन्दैमा आफू दुरीमा चढ्ने यस्ता अल्पशिक्षित नारीहरूको नाडी छामेर आफ्नो मोजालमा फसाउँछन्। उनीहरूको मोजालमा फसेकी चेलीबेटीहरूले आफन्तसँग सम्पर्क नगरोस् भनेर तिनीहरूको मोबाइल ती नारी तस्करले आफूसँग राख्छन् र एक दुई दिन स्थानीय होटलमा बसेर नै केटीको परिवार र गाउँघरको के कस्तो प्रतिक्रिया हुन्छ त्यसमाथि नजर राख्दै स्थानीय पुलिसको गतिविधिबारे पत्तो लगाउँछन्। कतैबाट कुनै प्रकारको प्रतिक्रिया देखा परेन भने दिल्ली मुम्बई लखनऊ कलकत्ता जस्ता ठूला सहरहरूमा लगेर नारी तस्करको मुखिया वेश्यावृत्ति गराउने मालिकहरूबाट निकै मोटो रकम लिएपछि उनीहरूलाई त्यहाँ बेचिदिन्छ। तस्कर गरिएको नारीहरूलाई जिम्मा लगाएपछि ती दलालहरू भेष बदलेर अन्य नारीहरूलाई फसाउन फेरि एकपल्ट गाउँघरतिर धाउँछन्।

नारी तस्करले नारीहरूलाई बेचबिखन गरेर होटेल वा रेड लाइट एरियामा विश्यावृत्ति गर्न मात्र लाउँदैनन्। उनीहरूले खाडी मुलुकहरूमा कसैको अरेबियनहरूको सुसारे र मुसारे साथै उनीहरूको सेक्स वर्करको काममा लाउँछन्। त्यति मात्र नभएर तस्कर गरिएका राम्री राम्री महिलाहरूको शरीरको छालाहरू काटेर उनीहरूको पत्नी वा छोरी बुहारीहरूको सर्जरी गराउन उपयोग लाउँछन्। नारी तस्करदेखि कसरी जोगिने त?

भनिन्छ, शिक्षित महिला सशक्त राष्ट्र। एउटा शिक्षित नारी आफू मात्र शिक्षित हुँदैनन्, तिनले आफ्ना छोराछोरी, आफ्नो लोग्ने, गाउँ घर र आफन्तहरूलाई पनि शिक्षित तुल्याउँछन्। नारी तस्कर हुनुबाट जोगाउनुमा आमाको विशेष भूमिका रहेको हुन्छ। आमा गरिब नै किन नहोस्, शिक्षित हुनुपर्छ। किशोर अवस्थामा पुगिसकेको छोरीको प्रत्येक गतिविधिमाथि नजर राख्नुपर्छ। राम्रो नराम्रोको बारेमा आफ्नो छोरा छोरीलाई अर्थी उपदेश दिइरहनुपर्छ। छोराछोरीलाई लामो समयसम्म मोबाइल खेलाउन दिनुहुन्न। बेला नकुबेला छोरीलाई एक्लै हिँडुल गर्न

हुन्न। छोरीलाई सधैँ राम्रो साथीको चुनाव गर्ने सल्लाह दिनुपर्छ। घरको कामधन्दा र ठुला बडाको सम्मान गर्ने संस्कार दिनुपर्छ। कम बोल्नु तर धेरै पढ्ने बानी बसाउनुपर्छ। छोरीले कोसँग धेरै हेमखेम बढाइरहेकी छिन्, त्यसमाथि पनि ध्यान दिनु उचित छ। समय निकालेर भए पनि क्लास टिचरहरूलाई भेटेर छोरीको पढाइ सम्बन्धी जानकारी लिन आवश्यक छ। छोरीलाई छोरी होइन आफ्नो साथी जस्तो सम्झेर बेसी जस्तो समय छोरीसँग बिताउन सकियो भने तपाईँको छोरीको सम्पर्कमा नारी तस्करहरू आउन सक्दैनन्। नारी तस्करको जालमा हाम्रा चेलीबेटीहरू फस्न नदिन पुलिस प्रशासन तथा गाउँ समाजको पनि प्रमुख भूमिका रहेको छ। पुलिस प्रशासनले इमान्दारीपूर्वक कार्य गर्नुपर्छ। चेलीबेटी हराएको सूचना पाउनसाथ सन्देहात्मक स्थानीय होटल र लजहरूमा निगरानी राख्ने र आवश्यक परे छापा पनि मार्न पर्छ। बस स्ट्यान्ड, एयरपोर्ट र रेलवे स्टेसनहरूमा तैनात सुरक्षा कर्मीहरूलाई सूचना दिनुपर्छ। नारीहरूलाई जागृत गराउन गाउँ समाजले समय समयमा नारी र बाल बालिका तस्करीबारे सङ्गोष्ठीको आयोजना गर्नुपर्छ। अनुशासन र आचरण ठिक नभएकी उत्ताउलो केटीहरूको अभिभावकहरूलाई लाखेस गराउँदै यसबाट हुने दुष्परिणामको बारेमा जानकारी गराउनु आवश्यक छ। तब मात्र सर्वभन्तु सिकिन सर्वसन्तु निरामयको आशा हामी राख्न सक्छौँ।

0: ससित पे तो नदी का रुख भी मोड़ेगी, जो ले लिया है एक बार प्रण वो करके छोड़ेगी, लाख उसके इम्तिहान ले ले कोई भी डगर न, दर्द की उसे फिकर ना चोट का ही कोई
1: लौ त श्रोता मित्रहरू, यसरी विविध चर्चा कार्यक्रममा अहिले मैले श्रोताहरूलाई नारी तस्करी बारे केही जानकारी राखेँ र यसरी जानकारी राख्दा राख्दै अहिले विविध चर्चाको विषयको कार्यक्रमको समय सीमा यहीँ समाप्त हुन्छ र आगामी दिनहरूमा कतिपय वार्ताहरू लिएर उपस्थित हुने बाचा मार्दै आजलाई पनि बिदा माग्दछु। हवस् त, नमस्कार।

0: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी। अब सुन्नु समाचार।
1: आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित भारतको लक्ष्य हासिल गर्नका लागि देशका युवाहरूसित शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा मजबूत र आत्मविश्वासले भरिपूर्ण रहने आग्रह गर्नुभएको छ। नशामुक्त युवा विकसित भारत संकल्प अभियानको शुरूआत गर्दै श्री मोदीले भन्नुभयो, युवाहरूले लागू पदार्थदेखि टाढा बसेर स्वस्थ जीवनशैली अप्नाउनुपर्छ। केरलममा भारी वर्षाले ज्यानमालको क्षति, 8 जनाको मृत्यु, हजारौंलाई राहत शिविरमा सारिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य हमला स्थगित गर्नुभएको छ। उहाँले भन्नुभयो, सम्भावित सम्झौताको ढाँचा तयार छ। र ग्लास्गो राष्ट्रमण्डल खेलहरूको आज अन्तिम दिन हो। भारत 13 स्वर्णसहित 39 पदकहरूका साथ चौथो स्थानमा रहेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतको लागि नशा मुक्त युवा संकल्प अभियानको नयाँ दिल्लीमा शुरूआत गर्नुभयो। भर्चुअल माध्यमबाट उहाँले भन्नुभयो, विकसित भारतको लागि युवाहरू शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा बलियो र आत्मविश्वासले भरिपूर्ण हुनु महत्वपूर्ण छ।
2: देशका युवा आत्मविश्वासले भरपूर हो और ड्रग्स जैसी घातक आदत से हमेशा हमेशा दूर।

0: ही रहे, यही इस अभियान का उद्देश्य है। हम सबको ये संकल्प लेना है, हमारे युवा नशे और ड्रग्स के खतरों को समझे, हर तरह से जागरूक रहे और उससे दूर रहे। और इस संकल्प में अब राष्ट्रीय नशा मुक्त युवा अभियान की बड़ी भूमिका है।
1: प्रधानमन्त्रीले भन्नुभयो, नशा मुक्तिका लागि 100 हप्ताको जनभागीदारी अभियान शुरू गरिनेछ, जसमा देशभरि हरेक आइतबार साप्ताहिक कार्यक्रमहरूको आयोजना गरिनेछ। श्री मोदीले भन्नुभयो, लागू पदार्थको लतले मानिसहरूलाई उनीहरूको लक्ष्यबाट विचलित गर्छ र उनीहरूलाई आफ्नो सपना पूरा गर्नबाट रोक्छ। यसले राष्ट्रको शक्तिलाई पनि कमजोर बनाउँछ।
0: नशा केवल शरीरको नोक्सान नहीं पहुंचाता, नशा एक माँ की मुस्कान छीन लेता है। और जब परिवार में समाज में ऐसा होता है, राष्ट्र की शक्ति भी कमजोर पड़ जाती है। और इसलिए दुश्मन देश भी षड्यंत्र करके हमारे देश के युवाओं को इस नशे की लत में खींचने के लिए कोई कोशिश बाकी नहीं रखते हैं। और इसलिए हमें हर एक युवा को नशे के चुंगल में फंसने से बचाना है।
1: प्रधानमन्त्रीले युवाहरूले लागू पदार्थको लतको गम्भीर परिणाम बुझ्नुपर्ने बताउनुभयो। उहाँले लागू पदार्थले करियर, पारिवारिक जीवन र मानिसहरूको भविष्य बर्बाद गर्ने बताउनुभयो। प्रधानमन्त्रीले मानिसहरूसित सामाजिक कलङ्कको डरले लागू पदार्थ सेवनको मामिला नलुकाउन आग्रह गर्नुभएको छ। उहाँले लागू औषधको लतबाट छुटकारा पाउन समयमै विशेषज्ञहरूको सहयोग र उपचार लिनुपर्ने पनि बताउनुभयो। श्री मोदीले परिवारहरूले प्रारम्भिक चरणमा चेतावनीको संकेत पहिचान गर्नुपर्ने र खुला बातचितको लागि वातावरण सृजना गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले एक्लोपन, असामान्य व्यवहार, कुराकानीबाट टाढा रहनु, राति अबेरसम्म बाहिर बस्नु वा बारम्बार पैसा माग्नु जस्ता बानीहरू लागू पदार्थ दुरुपयोगको प्रारम्भिक लक्षण हुन सक्ने बताउनुभयो। उहाँले स्कूल, कलेज र विश्वविद्यालयका शिक्षकहरूलाई विद्यार्थीहरू सित लागू पदार्थको दुरुपयोगको खतराबारे नियमित रूपमा छलफल गर्न अपील गर्नुभयो। कार्यक्रममा 28,000 स्थानहरूबाट 1 करोड़ भन्दा बढी युवाहरूले भाग लिए। यसमा राज्यपाल, मुख्यमन्त्री, माई भारत र राष्ट्रिय सेवा योजनाका स्वयंसेवक र स्कूल, कलेज, विश्वविद्यालय, युवा क्लब, गैर सरकारी संगठन र आध्यात्मिक संगठनका सहभागीहरू सामेल थिए। पंजाबका 7 शिक्षा संस्थानका हजारौं छात्र छात्राहरूले आज नशामुक्त युवा विकसित भारत संकल्प अभियानमा भाग लिए। उनीहरूले नशामुक्त भारत निर्माणको संकल्पलाई समाजको सामूहिक जिम्मेदारी बताए। मोहाली स्थित चण्डीगढ विश्वविद्यालयमा छात्र छात्राहरूलाई नशा नगर्ने अनि अरूलाई पनि नशाको लतबाट बाहिर निकल्नमा सहयोग गर्ने शपथ दिलाइयो। राज्यपाल गुलाबचन्द कटारियाले चण्डीगढमा आयोजित कार्यक्रममा भाग लिनुभयो। केरलममा मुसलधारे वर्षाबाट भएको विनाशको बीचमा मौसम विभागले राज्यका 12 जिल्लाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। राज्यमा वर्षासित सम्बन्धित घटनाहरूमा हालसम्म 8 जनाको मृत्यु भएको छ भने 8 जना बेपत्ता छन्। प्रभाखरात, बानसकाठा, पाटन, मेहसाना, मोरबी, सुरेन्द्रनगर र साबरकाठामा आज भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। ओडिसामा बाढीको स्थिति सामान्य हुँदै गइरहेको छ। हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, कोंकण, गोवा अनि पूर्वोत्तर भारतमा पनि भोलिसम्म भारी वर्षा हुने सम्भावना छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य हमला तत्कालका लागि स्थगित गर्ने निर्णय गर्नुभएको छ। राष्ट्रपति ट्रम्प अनुसार इरान अनि पश्चिम एसियाका केही देशहरूको अनुरोधमा यो निर्णय गरिएको हो। सोसियल मिडिया पोस्टमा श्री ट्रम्पले भन्नुभयो, अमेरिका सैन्य कार्यवाहीका लागि पूर्ण रूपमा तयार छ, तर सम्भावित सम्झौताको मार्ग प्रशस्त भएको कारण हमला हालैका लागि स्थगित गरिएको छ। उहाँले दावी गर्नुभयो, प्रस्तावित सम्झौतामा होर्मुज जलडमरू मध्यलाई तत्काल पूर्ण रूपले खोल्ने अनि इरानको परमाणु कार्यक्रममाथि रोक लगाउने जस्ता मुद्दा सामेल छन्। इरानले हालसम्म

ट्रम्पका यी दाबीहरूको आधिकारिक पुष्टि गरेको छैन। अमेरिकाका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भन्नुभएको छ, यदि पाकिस्तानले आपसी मुद्दाहरूमा भारतको सहयोग चाहन्छ भने पहिले उसले आफ्नो आतंकवादी पूर्वाधार ध्वस्त पार्नुपर्नेछ। सिन्धु जल सन्धि स्थगित गर्ने भारतको निर्णयको विरोधमा पाकिस्तानले हालै इस्लामाबादमा एक सम्मेलनको आयोजना गरेको थियो। एउटा लेखमा श्री क्वात्राले सिन्धु जल सन्धिलाई लिएर भारत विरूद्ध युद्धको धम्की दिएकोमा पाकिस्तान का पूर्व विदेश मन्त्रीको कडा आलोचना गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज पिङ्गली वेंकैयाको जयन्तीमा उहाँलाई श्रद्धाञ्जली अर्पित गर्नुभयो। सोशल मिडिया सन्देशमा श्री राधाकृष्णनले भन्नुभयो, पिङ्गली वेंकैया महान स्वतन्त्रता सेनानी, साँचो गान्धीवादी अनि भारतको राष्ट्रध्वजका शिल्पकार हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, पिङ्गली वेंकैयाले देशको इतिहासमा अमिट छाप छोड्नु भएको छ। स्कटल्याण्डमा जारी ग्लास्को राष्ट्रमण्डल खेलको अन्तिम दिन आज जुडोमा तीन भारतीय खेलाड़ीहरूले चुनौती पेश गर्नेछन्। पुरूषहरूको 100 किलोग्राम वर्गमा अवतार सिंह, 100 भन्दा अधिक किलोग्राम भार वर्गमा यस घंगास अनि महिलाहरूको 78 किलोग्राम भार वर्गमा ईश्रूप नारंग खेल्नेछन्। ट्र्याक साइक्लिङमा पुरूषहरूको 1000 मिटर टाइम ट्रायल स्पर्धामा रोनाल्डो लेन्तोजामले भाग लिनेछन्। आज नै प्यारा ट्र्याक साइक्लिङ स्पर्धा पनि हुनेछ। पदक तालिकामा भारत 13 स्वर्ण, 17 रजत अनि 9 काँस्यका साथ कुल 39 पदकहरूका साथ चौथो स्थानमा रहेको छ। खेलहरूको समापन समारोह अवधि आज अबेर राति अहमदाबादलाई आधिकारिक रूपमा राष्ट्रमण्डल खेल ध्वज र आयोजक होस्ट ब्याटन सुम्पिनेछ। यस अवसरमा अहमदाबादले 2030 राष्ट्रमण्डल खेलहरूको आयोजना गर्ने जिम्मेवारी लिनेछ। अहमदाबादमा 2030 हुने राष्ट्रमण्डल खेल यस बहुखेल प्रतियोगिताको शताब्दी वर्षको प्रतीक हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित भारतको लक्ष्य हासिल गर्नका लागि देशका युवाहरूसित शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा मजबूत र आत्मविश्वासले भरिपूर्ण रहने आग्रह गर्नुभएको छ। नशामुक्त युवा विकसित भारत संकल्प अभियानको शुरूआत गर्दै श्री मोदीले भन्नुभयो, युवाहरूले लागू औषध देखि टाढा बसेर स्वस्थ जीवनशैली अप्नाउनुपर्छ। केरलममा भारी वर्षाले ज्यानमालको क्षति, 8 जनाको मृत्यु, हजारौंलाई राहत शिविरमा सारिएको छ र ग्लास्को राष्ट्रमण्डल खेलहरूको आज अन्तिम दिन हो। भारत 13 स्वर्णसहित 39 पदकहरूका साथ चौथो स्थानमा रहेको छ। यसका साथै समाचार पूरा भयो।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो समूह गान अनि पाठको कार्यक्रम, त्यसपछि समूह गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। समय 4:30 भइरहेछ। अब प्रस्तुत छ कार्यक्रम बाल बगैचा।

0: नमस्ते नानी हो।
1: नमस्ते दिदी।
0: तिमीहरू सबै आइपुग्यौ?
1: हजुर दिदी।
0: लौ त मेरो वरिपरि मिलेर बस। आज आइतबार, सधैँको आइतबार 4:30 जाँदा हाम्रो कार्यक्रम बाल बगैँचा प्रसारण हुने गर्छ। अब समय पनि भइसकेको छ कार्यक्रम प्रसारण गर्ने। सर्वप्रथम तिमीहरू साथै हाम्रो कार्यक्रम कुरेर बस्नुहुने सम्पूर्ण श्रोतालाई स्वागत एवं न्यानो अभिवादन। नानी हो, आज एक विशेष दिन हो, त्यो त तिमीहरू सबैलाई थाहा नै छ, होइन?
1: हजुर दिदी।
0: के हो आज?
1: दिदी, फ्रेन्डशिप डे।
0: हो, तिमीहरूले ठिकै भन्यौ। आज फ्रेन्डशिप डे अथवा मित्रता दिवस। यो मित्रता दिवसको तिमीहरू साथै सम्पूर्ण श्रोतामा आकाशवाणी परिवारको तर्फबाट धेरै धेरै शुभकामना। तिमीहरूले पनि तिमीहरूको मित्रहरूलाई साथै घरका सम्पूर्ण सदस्यहरूलाई यो दिवसको शुभकामना टक्रायो होला, होइन?
1: हजुर दिदी, हामीले त साथीहरूलाई फ्रेन्डसिप ब्यान्ड पनि दियो दिदी।
0: हो र नानी हो, यो दिवस सम्पूर्ण भारतभरि नै मनाइन्छ। तिमीहरूको निम्ति त यो दिवस धेरै राम्रो हुन्छ, साथीहरूसित भेटघाट हुन्छ, मिलेर खुसी मनाउँछौ, होइन?
1: हजुर दिदी।
0: र नानी हो, आज यसै मित्रता दिवसको उपलक्ष्यमा आजको कार्यक्रमको थालनी पनि मित्रता माथि नै कविता पाठबाट नै गर्नेछौ। यसको निम्ति हामीसित छन् नानी अङ्किता सुन्दास। अङ्किता, अघि आएर तिम्रो कविता श्रोता समक्ष राखिदेऊ।
2: नमस्ते, मेरो नाम अङ्किता सुन्दास हो। मेरो कविताको शीर्षक छ साथी। कवि हुन् सुमन रावत। साथी, तिमी त्यो जुन जस्तै बनिदिनु जसले अँध्यारोको रातलाई सजाउँछ, रातको सन्नाटालाई सपना बनाउँछ। साथी, तिमी त्यो फुल जस्तै बनिदिनु जसले वसन्त रङ्गीन बनाउँछ, शीतल हावाको झोका सँगै मिठास फैलाउँछ। साथी, तिमी त्यो नदी जस्तै बनिदिनु जसले जीवनलाई सजीव बनाउँछ, हरेक मोडमा हरेक घुम्तीमा आशा जगाउँछ। साथी, तिमी त्यो डायरी जस्तै बनिदिनु जसले मेरा हरेक शब्दलाई पाना पानामा सजाएर राखिदिएको छ। अनुभवका अक्षरहरूले मेरा कथाहरू बनिदिन्छ। धन्यवाद।
0: अङ्किता सुन्दासले पनि मित्रतामाथि धेरै राम्रो कविता सुनायो। अङ्कितालाई धेरै धेरै धन्यवाद। अङ्किताको कविता पश्चात नानी हो, हामी मित्रता दिवस मात्र भनेर हुँदैन, यसले पनि धेरै महत्व बोकेको छ। ऐतिहासिक महत्व, धार्मिक महत्व, सामाजिक महत्व। आज चाहिँ हामी मित्रताको सामाजिक महत्व बारे जान्नेछौ। यसबारे अझ धेरै जानकारी गराउन आउनु भएको छ दिदी विष्णु शर्मा। दिदी पनि आइसक्नु भएको छ। दिदीलाई कार्यक्रममा स्वागत गरौं अनि दिदीबाट ध्यान लगाएर सुन्ने अनि दिदीलाई नबुझेका साथै तिमीहरूको मनमा उठेका प्रश्नहरू दिदीलाई सोध्न सक्छौ है।
1: हुन्छ दिदी। नमस्ते दिदी।
3: नमस्ते, मेरा प्यारा भाइ बहिनीहरू हो, नमस्ते। आज यहाँ स्टुडियोमा भेला भएका साथै आजको यस बाल बगैँचा कार्यक्रम सुन्न हेतु प्रतीक्षा साँचेर रेडियो अघि बसिरहेका तमाम भाइ बहिनीहरूमा मेरो अशेष प्यार। त भाइ बहिनीहरू हो, आज पनि हाम्रो पुनः भेट भयो, होइन?
1: हजुर दिदी।
3: हाम्रो भेटघाटमा हामी विभिन्न विषयमा कुराकानी गर्ने गरेका छौँ अघि।
1: हजुर दिदी।
3: योभन्दा अघि अघिका कार्यक्रमहरूमा हामीले कहिले रोचक कथा, कहिले महान व्यक्तिहरूका जीवन कथा, धार्मिक, सामाजिक, वैज्ञानिक र ऐतिहासिक कुराहरू, प्रसिद्ध स्थानहरूका बारेमा पनि कुराकानी गर्दै आइरहेका छौँ, होइन?
1: हजुर दिदी।
3: र आज पनि हामी यस्तै अति महत्त्वपूर्ण विषयमा कुराकानी गर्नेछौँ।
1: हुन्छ दिदी।
3: नानी, तिमीहरूले अघि नै भनिहाल्यौ आज मित्रता दिवस, होइन?
1: हजुर दिदी।
3: आजको यस दिनले हामीलाई बहुतै ठुलो शिक्षा दिन्छ नानी हो। यस दिनले हामीलाई सदा सर्वदा हातेमालो गरेर जिउन सिकाउँछ।
2: दिदी, मित्रता भनेको के हो अनि कस्तो हुन्छ?
3: नानी, उत्तम प्रश्न गर्यो। नानी, मानव जीवनमा मित्रताको स्थान कस्तो छ यस विषयमा संस्कृतमा यस्तो भनाइ छ, उत्सवे व्यसने चैव दुर्भिक्षे राष्ट्र विप्लवे राजद्वारे समसाने च यस्ती स्थिति सबान्धव।
2: दिदी, यो भनेको चाहिँ के हो?
3: नानी, यसको अर्थ उत्सवमा अथवा कुनै पनि खुसीको कार्यक्रममा, संकटमा भनेको दुःख परेको बेलामा, अनि कालमा अकाल महामारी चलेको बेलामा, राष्ट्रिय विपत्तिमा, देशमा विपत्तिको कालो बादल छाएको बेलामा, राजदरबारमा राज्य चलाउनलाई अनि मृत्यु भएर मसान घाटमा जाँदा पनि यो साथमा जान्छ, साथमै रहन्छ अनि साथमै उभिन्छ। ऊ नै वास्तविक मित्र वा बन्धु हो, यही भनिएको हो नानी। नानी हो, हामी मानिस एक सामाजिक प्राणी हौ, यसैले समाजको निर्माण र सञ्चालन आपसी सम्बन्धहरूको जगमा उभिएको हुन्छ। नानी हो, ती विविध सम्बन्धहरूमध्ये मित्रता यस्तो विशिष्ट र पवित्र सम्बन्ध हो जुन कुनै जाति धर्म रगतको नाता र कानुनी बन्धनबाट बाँधिएको हुँदैन। बरु यो त दुई हृदयको निस्वार्थ मिलन र आपसी विश्वासको जगमा खडा भएको हुन्छ। नानी हो, संसारका हरेक सम्बन्धहरू जस्तै माता पिता दाजु भाइ दिदी बहिनी काका मामा फुपू आदि अनेक नाता सम्बन्धहरू जन्मजात प्राप्त हुन्छन्। कति सम्बन्धहरू सामाजिक दायित्वका कारण बाँधिन्छन्, तर मित्र त एउटा यस्तो सम्बन्ध हो जुन मानिसले आफ्नो इच्छा रुचि र भावना अनुकूल भएको अनुभव गर्दछ। नानी हो, मानिस सामाजिक प्राणी हो, समाजमा विभिन्न जाति र धर्मका मानिसहरू बसेका हुन्छन्, यसैले समाजमा विचारको भिन्नता हुनु स्वाभाविक हो। तर कहिलेकाहीँ यही भिन्नता द्वन्द्वमा परिणत हुन सक्छ, विचार नमिल्न सक्छ। तर त्यो द्वन्द्वलाई मित्रताको भावनाले मानिसहरूमा सहनशीलता र सहानुभूतिको विकास गराउँछ।
2: यस्तो कसरी हुन्छ दिदी?
3: नानी, जब दुई पक्ष बीच मित्रताको सम्बन्ध स्थापित हुन्छ तब उनीहरूको असमझदारीलाई संवादको माध्यमबाट हल गर्न तयार गराउन सकिन्छ। तर यहाँ तेस्रो व्यक्तिको मध्यस्थताको खाँचो पर्छ।
2: दिदी, के मित्रता

0: दिवसले हामीलाई यही सिकाउँछ?
1: हो नानी, मित्रता दिवसले समुदाय स्तरमा रहेका मन मुटाउहरूलाई बिर्सेर नयाँ सम्बन्धको सुरुवात गर्ने वातावरण बनाउँछ, जसले दिगो शान्तिको स्थापनाको लागि योगदान पुर्याउँछ।
0: दिदी, उसो भए मित्रताको भावनाले समाजमा धेरै राम्रा राम्रा कामहरू गर्न सकिन्छ होला नि?
1: हो नानी, असल मित्रताले सहकार्य र सामूहिक विकास गर्न सक्छ। समाजशास्त्रको भनाइ अनुसार सामाजिक पुँजी सोसियल क्यापिटललाई समाजको विकासको मुख्य आधार मानिन्छ।
0: दिदी, यो सामाजिक पुँजी भनेको चाहिँ के हो?
1: नानी, यो भनेको आपसी विश्वास, एक अर्काकोमा विश्वास है, सञ्चालन र सहयोगको भावना समाजमा जगाउनु हो नानी। हो, मित्रताले यस सामाजिक पुँजीलाई दह्रिलो बनाउँछ। मित्रताहरू बीचको सामूहिक कार्यले समाजमा आइपरेका ठुला ठुला कार्यहरू सफल बनाउँछ। यसैले नानी हो, एक दह्रिलो समाजको आधार नै मित्रता हो। नानी हो, मित्रता मानव समाजको निम्ति सभ्यताको सबैभन्दा सुन्दर वरदान हो। यो यस्तो सामाजिक ऐना हो जसमा हामी आफ्नो वास्तविक प्रतिबिम्ब अथवा छाया देख्न सक्छौँ, किनकि एउटा असल मित्रले हामीलाई हामीले गरेका गल्तीलाई सच्याउन सिकाउँछ, सही बाटो देखाउँछ अनि हाम्रो सफलतामा खुसी हुँदै ताली बजाउँछ र ऊ साँचो मित्रको परिचय दिन्छ।
0: दिदी, म एउटा प्रश्न गर्छु नि, हामीले कसरी मित्रता कायम राख्न सकिन्छ?
1: नानी, तिमीले अति नै उत्तम प्रश्न गर्यौ, तिम्रो जिज्ञासा सराहनीय छ। ल त सुन है त ल नानी, आज मित्रता दिवस अघि हामीले अघि नै भनिसक्यौँ, आज मित्रता दिवस हो, यो सबैलाई थाहा भएको कुरो हो होइन। मित्रता दिवस वर्षमा केवल एक दिन शुभकामनाको कार्ड बाँडेर औ शुभकामना दिवसको उपलक्ष्यमा केक काटेर उत्सव मनाउने औपचारिकतामा मात्र सीमित हुनु हुँदैन नानी। यसको वास्तविक महत्व समाजसित आधारित छ। जब हामीले आफ्नो दैनिक व्यवहारमा मित्रताको भावनालाई हृदयबाट नै आत्मसात गर्छौँ, तब यसको वास्तविक सामाजिक महत्व चरितार्थ हुन्छ।
0: यस्तो कसरी गर्न सकिन्छ दिदी?
1: नानी, हामीले समाजमा रहेका गरिब, असहाय र पछाडि परेका वर्गलाई पनि मित्रवत व्यवहार गरेर उनीहरूसित हातेमालो गर्न सक्नुपर्छ। ती असहायहरूलाई आफूले सक्दो सहयोग गर्नुपर्छ नानी। हो, मित्रता दिवसले हामीलाई बहुतै ठुलो पाठ सिकाउँछ, त्यो हो वसुधैव कुटुम्बकम, अर्थात् यो सम्पूर्ण पृथ्वी नै मेरो परिवार हो, हाम्रो परिवार हो भन्ने भावनालाई जागृत गराउँछ नानी। हो, जब हामी यो संसारका हरेक प्राणीलाई मित्रको रूपमा हेर्न थाल्छौँ, तब समाजबाट घृणा, युद्ध र हिंसाको अन्त हुन्छ र न्याय, समानता एवं आत्मीयताले भरिएको एक सुन्दर र समृद्ध समाजको निर्माण हुनेछ। त्यसैले यो मित्रताको ज्योतिलाई निप्न नदिऊँ र संसारका हरेक प्राणीहरूमा मित्रताको साथमा जिउने कोसिस गरौँ।

0: नानी हो, हामी साना छँदा कोही बेला खेल खेलमा साथी साथी झगडा पर्थ्यौँ र एकाअर्कासँग बोल्दैनथ्यौँ र एकाअर्का साथीले तिमीहरू दुईजना मित भनिदिन्थे र एकाअर्काको नामले नबोलेर मिज्जु मिज्जु भनेर बोल्ने गर्थ्यौँ। तर त्यस बेला हामीलाई मिज्जु भनेको के हो थाहै थिएन। तर समय बित्दै जाँदा हामी ठुला भयौँ, हामीलाई एकाअर्का शब्द र मित्यारी गाँस्ने परम्पराबारे जान्न खोज्दा यो प्रथा युग युगान्तरदेखि चलेर आएको रहेछ। सत्य, त्रेता, द्वापर, कली यी चारै युगमा यो प्रथा प्रचलित भएर आएको औ मित्यारी प्रथामा मित्रताको साङ्लोले दरिलो भरिलो अङ्कमाल गरी धेरै सुकार्यहरू गर्दै आएको हामी पाउँछौँ। नानी हो, यसै मित्रताका बारेमा म तिमीहरूलाई धार्मिक कथाका केही उदाहरणहरू सुनाउँछु, राम्ररी सुन ल। सत्य युगमा दक्ष प्रजापतिकी छोरी सती देवीलाई माग्न भगवान शिव जानुभएछ। तर दक्षले शिव जस्ता बाघको छाला ओढ्ने, सर्पको माला लगाउने, शरीरमा खरानी दस्ने यस्तालाई म छोरी दिदिनँ भनेर अस्वीकार गरेछन्। तब भगवान शिव विष्णु भगवान कहाँ गएर यो कुरा सुनाएछन्। भगवान विष्णु र शिवमा प्रगाढ मित्रता थियो। भगवान विष्णुले सबै कुरा बुझेर आफ्नो मित्रताको परिचय दिँदै भने, तपाईँ सुर्ता नगर्नुहोस्, म जे भन्छु त्यो गर्नुहोस् भनेर तत्कालै भगवान विष्णु दक्षका घरमा गएर सती देवीलाई मागेछन्। दक्ष प्रजापति पनि भगवान विष्णुलाई छोरी दिन पाए भनी खुसी भए।
1: दिदी, त्यसपछि के भयो?
0: त्यसपछि नि नानी, भगवान विष्णु र सती देवीको विवाहको दिन तय भयो। यता भगवान विष्णुले भगवान शिवलाई विवाहको दिनमा तपाईँ एक सन्यासीको रूप धारण गरेर विवाह मण्डपमा समयमै आउनु भनेर बोलाए। नानी हो, विवाह तय भएको दिन भगवान विष्णु बेहुला बनेर दक्षका घर गए। उता सती देवी पनि बेहुली बनेर मण्डपमा आइन्। कन्यादानको समय भयो। सन्यासीको रूप धारण गरेर भगवान शिव पनि पुगे। तब भगवान विष्णुले इशारा गरी आफ्नो छेउमा बोलाए। अब कन्यादानको तयारी भयो। दक्ष प्रजापतिले आफ्नी छोरीको हात समाते। उनकी श्रीमतीले कलशबाट जल झार्न लागिन्। भगवान विष्णुले आफ्नो हात थापिरहेका थिए। सन्यासी रूप शिवजीले भगवान विष्णुको हातको मुनि आफ्नो हात थापे। भगवान विष्णुले आफ्नो हात तत्काल हटाए। सती देवीको हात सिधै शिवजीको हातमा पर्यो र उनीहरूको विवाह भयो। यसरी सत्ययुगमा भगवान विष्णुले भगवान शिवसँगको आफ्नो मित्रताको भूमिका निभाएका थिए। नानी हो, त्रेतायुगमा भगवान रामचन्द्र र सुग्रीवले मित लगाए। सुग्रीवका दाजु बालीले सुग्रीवको पत्नीसहित सम्पूर्ण राजपाट हरण गरेको थियो। रावणले रामकी पत्नी सीता माताको हरण गरेर लङ्कामा लगेको थियो। दुवै मित्रहरू रामचन्द्र र सुग्रीव असहाय र दुखित चिन्तित थिए। यसरी मित्रताको कारण हनुमान र वानर सैन्यहरूको सहयोगमा बालीसँग युद्ध गरेर सुग्रीवकी पत्नी सहित राज्य धन रामचन्द्रले दिलाइदिए। उता रावणसँग युद्ध गरेर रावणलाई मृत्युदण्ड दिएर सीता माताको उद्धार गरे। यो सत्य कथा हो नानी हो। द्वापर युगमा भगवान कृष्ण र ग्वालबालहरूको प्रगाढ मित्रता थियो। यिनै ग्वालबालहरूसित मिलेर भगवान कृष्णले अनेक लीलाहरू गरे। यसै द्वापर युगमा भगवान कृष्ण र उनका अभिन्न मित्र सुदामाका कथाले हाम्रो आँखा रसाउँछ। साथै यस कथाले मित्रता कस्तो हुनुपर्छ भन्ने कुरो ऐना हेरे जस्तै छर्लङ्ग पारिदिन्छ। यसै सन्दर्भमा मित्रताको भावनालाई सम्मान गर्दै यसको महत्त्वलाई कायम राख्न हेतु विश्वभर भाइचारा, बन्धुत्व एवं शान्ति स्थापना गर्न हरेक वर्ष 2 तारिक अगस्तमा मित्रता दिवस अथवा फ्रेन्डसिप डे मनाइन्छ। तर यो दिवस केवल एउटा पर्व वा औपचारिकता मात्र होइन नानी हो। यो त समाजलाई एकताको सूत्रमा बाँध्ने, एक अर्काप्रतिको रिस रागको भावनालाई मेटाएर आपसी सद्भाव बढाउने एक सामाजिक अभियान हो नानी हो। मित्रता दिवसको पृष्ठभूमि र यसको सामाजिक विशिष्टता र वर्तमान डिजिटल युगमा बहुतै महत्त्वपूर्ण पनि छ। कारण मित्रता दिवसको भावनाहरू आधुनिक देखिए तापनि मित्रताको सांस्कृतिक दार्शनिक महत्त्व प्राचीन कालदेखि नै

0: रही आएको छ। यसमा विश्वकै इतिहास न्यानो हो भने पनि संयुक्त राष्ट्र संघको भूमिका खुबै महत्वपूर्ण छ। यी कुराहरू पढ्दै जाँदा तिमीहरूले बुझ्दै जानेछौ।
1: दिदी, मित्रता दिवस कहिले दिन मनाउन थालिएको हो?
2: दिदी, यो दिवस मनाउन कसले सुरु गरेको थिए?
0: नानी हो, तिमीहरू दुवैजनाको प्रश्नको उत्तर म एकैसाथ दिने ल। यो मित्रता दिवस मनाउने परम्पराको सुरुवात 2 अगस्त 1930 हलमा कार्डसका संस्थापक जोएस हलले गरेका थिए। उनले कसरी सुरु गरे भन्दा नि नानीहरू, उक्त दिन उनले मानिसहरूलाई शुभकामना दिएर कार्डहरू पठाएका थिए। नानी हो, यो मित्रता दिवसले हामीलाई भौतिक सम्पत्ति जात धर्मलाई पर राखेर हातेमालो गरी जीवनमा अघि बढ्ने सत्य सन्देश दिन्छ। किनभने नानी हो, मित्रताले एकाअर्काप्रति समर्पणको भावना दर्शाउँछ। यसले व्यक्तिगत तहमा मात्र सीमित नभएर बृहत समाजमा निकै ठुलो प्रभाव पार्दछ। मित्रता दिवस मनाउनुको सामाजिक महत्वलाई हेर्दा यसको विस्तृत रूपमा विश्लेषण गर्न सकिन्छ। जस्तै सामाजिक एकता, सौहार्दता र भाइचाराको विकास हाम्रो यो विविधताले भरिएको मानव समाजमा विभिन्न जात, जाति, धर्म, लिङ्ग, वर्ग र विभिन्न विचारका मानिसहरू बसोबास गर्दै आएका छन्। यसमा मित्रता यस्तो माध्यम हो जसले सबै कृत्रिम पर्खालहरू भत्काइदिन्छ। यस दिनको अवसरमा मानिसहरूले एकाअर्कामा फ्रेन्डसिप ब्यान्ड र शुभकामना आदान प्रदान गर्दा उनीहरू बीचको सामाजिक दूरी कम हुन्छ। यसले समाजमा आपसी वैरभाव रिस रागलाई कम गरी सामाजिक र सौहार्दताको वातावरण सृजना गर्दछ। आऊ नानीहरू, आजको महत्त्वपूर्ण दिनमा हामी पनि यो प्रण गरौँ कि हामी सदा एकाअर्कामा हातेमालो गरी रिस द्वेष घृणा अहङ्कारलाई पर राखी सदा सर्वदा सबैसित अङ्कमाल गरी हाम्रो जीवन पथमा अघि बढ्नेछौँ भन्ने। ल त नानी हो, हाम्रो निर्धारित समय सकिएछ। यसर्थ म तिमीहरूबाट बिदा लिन्छु। भविष्यमा फेरि भेटौँला। धन्यवाद।
2: हुन्छ दिदी। नमस्ते दिदी। धन्यवाद दिदी।
3: नानी हो, दिदी विष्णु शर्माबाट मित्रता दिवसको सामाजिक महत्त्वबारे धेरै जानकारी पायौँ, राम्ररी बुझ्यौँ पनि होला, होइन?
2: हजुर दिदी।
3: अब दिदीलाई पनि बिदा दिइहाल्यौँ। अब हामी सबै मिलेर तिम्रो जस्तो ससाना साथीहरूको समूह आवाजमा सुनौ बाल गीत।

0: बालगीत सुनेर मनोरञ्जन त गरिहाल्यौँ, कस्तो लाग्यो त बालगीत?
1: राम्रो लाग्यो दिदी।
0: ल ल, अब हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। अब कार्यक्रमको अन्तमा अर्का साथी समृद्धि सुब्बाबाट पनि सुन्नेछौँ कविता। कविताको शीर्षक के छ समृद्धि?
2: पर्ख है साथी दिदी।
0: पर्ख है साथी, ठिक छ। अघि आएर तिम्रो पनि कविता सबैलाई सुनाइदेऊ।
2: नमस्ते, मेरो नाम समृद्धि सुब्बा हो। मेरो कविताको शीर्षक छ पर्ख हे साथी। कवि हुन् माधव प्रसाद घिमिरे। पर्ख हे साथी, म पनि आए सँगसँगै जौला। पोल्टोको खाजा छायामा बसेर बाँडेर खौला। डाङ्गकोटको बाटो चढौला चन्द्रगिरीको उकाली। हिमाचली चिलौलिन निला पर्दा उचाली। देउरालीमाथि सुसेली भाका मिलाई गौला। पर्ख हे साथी, म पनि आए।

0: सम्पत्ति होइन मिलेर बन्धु बसौला सारा बाँडेर खौला पर्खाए साथी म पनि आए सँगसँगै जौला दुःखको आँसु भिजेको हुन्छ सुखको मजामा मान्छेको बलि चढेको हुन्छ मान्छेकै पूजामा छि यस्तो दरिद्र चाला कुल्चे र जौला पर्खाए साथी म पनि आए सँगसँगै जौला धन्यवाद
1: समृद्धि सुब्बाबाट पनि मित्रता दिवसकै उपलक्ष्यमा सुन्यौं पर्खै साथी शीर्षकमाथि कविता समृद्धिलाई पनि धेरै धेरै धन्यवाद नानी हो अब हाम्रो कार्यक्रमको समय पनि सकिन लागेको छ फेरि पनि जाँदा जाँदै तिमीहरू साथै हाम्रो कार्यक्रमलाई अन्तसम्म सुनिदिनु हुने हाम्रा सम्पूर्ण श्रोतालाई पनि आकाशवाणी परिवारको तर्फबाट मित्रता दिवसको हार्दिक शुभकामना टक्राउँदै बाल बगैँचा कार्यक्रमबाट हामी पनि बिदा चाहन्छौँ नमस्कार

अब सुनाइरहेछौँ फिल्म गुरुबाट यो गीत, एहरम मेहनको सङ्गीत अनि श्रेया घोषालको स्वर।

यसैको साथ आजको जय जवान कार्यक्रम अन्त गरिरहेछौ। संगीतको क्रमलाई जारी राख्दै अब प्रस्तुत गरिरहेछौ पाश्चात्य संगीतको कार्यक्रम इभनिङ मेलोडिज। आनन्द लिनुहोस् सुप्रियाको साथमा।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज पिङ्गली वेंकैयालाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा एक सन्देशमा श्री राधाकृष्णनले पिङ्गली वेंकैया एक महान स्वतन्त्रता सेनानी, एक सच्चा गान्धीवादी र भारतको राष्ट्रिय ध्वजका शिल्पकार भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, लागू पदार्थको लतले मानिसहरूलाई उनीहरूको लक्ष्यबाट विचलित गर्छ र उनीहरूलाई आफ्नो सपना पूरा गर्नबाट रोक्छ। यसले देशको शक्तिलाई पनि कमजोर बनाउँदछ। विश्व स्वास्थ्य संगठनले कंगो गणराज्यमा इबोलाको प्रकोप खतरनाक रूपमा बढ्दै गएको र यो देशको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रकोप बनेको चेतावनी दिएको छ। यसले छिमेकी देशहरूमा संक्रमण फैलिने जोखिम बढाएको छ। इन्डोनेसियाको मदुरा द्वीप नजिकै समुद्रमा आज 271 यात्री र चालक दलका सदस्यहरू सवार डुङ्गामा आग लागि भएपछि 5 जनाको मृत्यु भएको छ भने 41 जना बेपत्ता छन्। बलियो आर्थिक सूचकहरू, औद्योगिक गतिविधिहरूमा सुधार र निर्यातमा भएको वृद्धिका कारण चालू वित्त वर्षको पहिलो त्रिमासीमा भारतको अर्थतन्त्र लगभग 7% बढ्ने सम्भावना छ। वस्त्र मन्त्रालयले बुधबार नयाँ दिल्लीमा जीआई एण्ड बिहाइन्ड 2.0 शिखर सम्मेलन आयोजना गर्नेछ। यो कार्यक्रमको उद्देश्य भारतको जीआई ट्याग गरिएको ह्यान्डलुम र हस्तकला उत्पादनहरू प्रदर्शन गर्नु रहेको छ। नेशनल क्याडेट कोर एनसीसीले 79 स्वतन्त्रता दिवसको अवसरमा आज नयाँ दिल्लीमा साइक्लोथनको आयोजना गर्यो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

0: नमस्ते आदरणीय श्रोता, आकाशवाणी खरसाङबाट प्रसारित साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा सर्वप्रथम म च्याङ्वाको नमस्ते। त श्रोता, सधैँ नै हामीले विभिन्न जग्गाबाट विभिन्न विषयहरूमा अतिथिलाई निम्ताउने गरेको छ भने आज हामीले नागरी फार्म निवासी श्री मिलन राईलाई हामीले हाम्रो सभामा निम्तसिएका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्कार।
0: त यहाँले चाहिँ आज हामीलाई विशेष चियाबारीमा युवावर्गलाई रोजगार कसरी गर्न सकिन्छ यस विषयमा बताउनुहुन्छ र मिलनज्यू बताइदिनुहोस्।
1: हुन्छ, आजको यो मेरो विषय छ चियाबारीमा युवावर्गलाई कसरी रोजगार गराउनु पर्ने होइन। यो हामी तपाईँलाई थाहा भएकै कुरा हो, यो हाम्रो विशाल देश भारत एउटा कृषि प्रधान देश भनेर विश्वमा प्रसिद्ध छ। हाम्रो देशको मुख्य आय स्रोत भनेको खेतीपाती नै हो। अन्न बाली, साग सब्जी, विभिन्न प्रजातिको फलफुल, धान, चामल, गहुँ, मकै, दाल इत्यादि हाम्रो देशको मुख्य खेती हो भन्न सकिन्छ। हो पनि हाम्रो माथि उल्लेखित खेतीहरू जस्तै धान, गहुँ, मकै, दाल इत्यादिको खेती त प्राय देशको विभिन्न भागहरूमा गरेको पाइन्छ, विभिन्न भागहरूमा गरेको पाइन्छ होइन। तर हाम्रो देशमा चियाको खेती पनि गरिन्छ, त्यो चाहिँ देशको सबै भागमा गरिँदैन, त्यो हो चिया खेती, जहिले गर्दैन होइन। यो चिया खेती भन्ने हाम्रो देशको सबै भागमा गरिँदैन, चिया खेतीको एउटा विशेषता हो भन्दा दुई मत नहोला। चिया खेतीको कुरा गर्दा यसको इतिहास सिधै ब्रिटिसहरूसँग त ठोक्किन्छै ठोक्किन्छ। चियाको खेती हाम्रो देशको उत्तर पूर्वी राज्य आसाम बाहेक यता हाम्रो पश्चिम बङ्गालको जलपाइगुडी र दार्जिलिङ जिल्लामा भने व्यापक रूपमा गरिँदै आएको देखिन्छ, आइरहेको पनि छ। भनौँ भने झन्डै झन्डै 70% मानिसहरू चियाबारीहरूमा परोक्ष अपरोक्ष रूपमा भर परेको देखिन्छ। यो चिया खेतीले विशेष हाम्रो दार्जिलिङ जिल्लालाई त झन् विश्वमा नै प्रसिद्ध पारिदिएको नकार्न सकिँदैन। चियाले गर्दा त हाम्रो दार्जिलिङ धेरै नाम अगाडि आयो होइन। विशेष यो हाम्रो पहाडी भेकको शुद्ध जलवायु हेरेर चिया खेती गरेको भन्ने इतिहास हामी पाउँछौँ, या थियोरी त है भन्ने एउटा इतिहास छ, हो पनि हो सायद सायद होला पनि। यसको खेती यहाँ गरेको 150 वर्ष नागिसकेको छ, झन्डै झन्डै 200 पुगिसक्यो। यो 150 वर्ष नागिसकेको यो चिया खेती हाम्रो सबैभन्दा ज्येष्ठ खेती भन्न सकिन्छ, एकदम जेठो खेती हो यो। समय परिवर्तन भए, समयअनुसार मान्छेको विचार पनि परिवर्तन भए, बदलिए, चियाबारीमा खेती गर्ने तरिका पनि बदलियो। अहिले चिया खेतीदेखि लिएर सबै खेती वैज्ञानिक पद्धतिद्वारा गरेको देखिन्छ। अब चिया पनि वैज्ञानिकद्वारा गरेर अप्नाउनु पर्यो। अब बाँच्नलाई पनि चियाबारीको युवावर्गले चिया खेतीसँगै अन्य व्यवसायहरू अप्नाउन अति आवश्यक देखिन्छ। हुन त हाम्रो पिता पुर्खाहरूले पनि चिया खेतीसँगै अन्य अतिरिक्त आयको निम्ति गाई पालन है कुखुरा बाख्रा सुँगुर आदि नपालेको चाहिँ होइन, पालेकै नै थियो, तर यसलाई व्यावसायिक रूपमा नभएर उनीहरूले गरेको व्यावसायिक रूपमा गरेको थाहा पाइँदैन। उनीहरूले केवल आफूलाई यसो इङ्गेज गराउनुलाई मात्रै पालेको थियो, एउटा पछि झुन्डा है भन्थे नि होइन। हजुर, त्यतिकै
0: मिलनज्यू, अब चियाबारीको युवावर्गले जुन रोजगार छ नि है,
1: हजुर,
0: त्यो रोजगारको निम्ति चाहिँ के कस्तो व्यवसाय अप्नाए चाहिँ राम्रो हुन्छ होला?
1: हजुर, एकदम राम्रो कुरा गर्नुभयो। अब अघि भने जस्तो वैज्ञानिक पद्धति

0: अप्नाएर त्यही बाजे बराजुहरूले गरेको अतिरिक्त व्यवसाय अप्नाए राम्रो हुन्छ। जस्तो कि हाम्रो पुर्खाहरूले पनि गाई पाल्थे, सुँगुर, कुखुरा सबै पाल्थे पशुहरू, तर त्यसलाई व्यावसायिक रूपमा नपालेर केवल आफूलाई व्यस्त बनाउने हिसाबले मात्र पाल्थे। जस्तै एउटा सुँगुर भइहाल्यो त्यति भए, एक माउ गाई, तिन चारवटा बाख्रा कुखुरा इत्यादि, त्यो त व्यवसायिक हुनु सकेन, तर टाइम त त्यति नै हाम्रो लाग्दैछ। तर त्यही व्यवसायलाई अलिक बृहत् रूपमा, जस्तै अब तिन चारवटा सुँगुर, पाँच छवटा, दसवटा है राख्नु सक्यो भने चाहिँ गाई पनि त्यसरी नै अलिक बेसी मात्रामा पाल्न सक्यो भने चाहिँ व्यावसायिक रूपमा हुन सक्छ। अहिले सरकारले यस्तो पशुपालनको निम्ति तालिमहरू पनि बेला बेला दिने गर्छ है, कहिलेकाहीँ अब तालिमहरू दिने गर्छ यसो ब्लक स्तरतिर है, पञ्चायत स्तरीय। जस्तै सुँगुर पाल्दैछ भने यसको ज्ञान हुनु अति आवश्यक छ, यसरी नै बाख्रा पालेको पाल्नको निम्ति पनि ज्ञान हुनु अति जरुरी छ नि होइन, किनभने तालिम लिएर गरेको र तालिम बिना गरेकोमा धेरै अन्तर देखिन्छ। हाम्रै बाजे बराजु त्यति तालिम थिएन, त्यति बेला समय पनि त्यस्तो थिएन, त्यो भएर उनीहरू त्यति अब सक्सेस भएन, अनुभवले नै गर्यो भनौँ न है। एउटा उदाहरण लिउँ, एउटा विद्यालयमा पढाउने शिक्षकले पहिले आफूले तालिम लिएको हुनु पर्यो नि, त्यो तालिम पाउनलाई त्यो व्यक्तिले आफ्नै शैक्षिक प्रमाणपत्रहरू ठिक ठाउँबाट प्राप्त गरेको हुनु पर्यो, त्यो व्यक्ति योग्यको छ छैन, अन्तर्वर्तम पास हुनु पर्यो, नत्र अक्षर चिनिहाल्छ भनेर त भएन, अक्षर चिनिहाल्छ, अब गाई पाल्ने अनुभव छ सँग त्यति, त्यो त भएन, अब यो जमाना बदलियो नि त होइन। यसरी पढाउँछ, पढाउँदा हुन्छ भनेको जस्तो भयो, उहिले उहिले हुन्थे यस्तो नि, तल्लो घरमा गाई, माथिल्लो घरमा गाई, वल्लो घरमा गाई, पल्लो घरमा गाई, अन्त दुध एकअर्कामा कसले कसलाई बेच्ने हो, यसो गर्नाले बजारीकरणमा त समस्या आउँछै आउँछ, सबै जग्गा त पाउँछ हो, कसले कसलाई बेच्ने, अन्त त्यो त व्यावसायिक हुनै सक्दैन। अन्तमा घरमा नै भक्कु खायो, केही न केही कुनै अतिरिक्त आय पनि हुन सकेन, मान्छे चाहिँ तर के भयो एकदम इङ्गेज चाहिँ भइरह्यो। यस्ता थिए उहिलेका व्यवस्था। अब त्यही कुरालाई वैज्ञानिक तरिकाले अप्नायो भने एउटा गाउँमा सुँगुर पाल्नेले सुँगुर मात्रै पाल्नु पर्यो, अरूले पाल्नु भएन, ताकि कुनै पनि व्यापारी आयो भने मालिकले तोकेकै दाम दिन बाध्य भन्छ नि, बाध्य बनाउनु पर्यो नि उनीहरूलाई, कि अरू जग्गा एभाइलेबल छैन, त्यसो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मेरो आफ्नै विचार। अब सुँगुर पनि प्रत्येक दुई दुई महिना वा तिन तिन महिनै पछि बेच्ने हिसाबले पालेको हुनु पर्यो, ताकि महिनामा दुईवटा तिनवटा चलाउन सक्यो राम्रो, एउटै चलाउन सक्यो राम्रो। अब यो सम्भव छ त भन्ने एउटा प्रश्न आउँछ, सम्भव छ, आउँछ अवश्य, तर त्यो पाल्ने मान्छे एउटा तालिम प्राप्त हुनु पर्यो, जागरण तालिम प्राप्त हुनु पर्यो, ज्ञान हुनु पर्यो, तालिम पाएको छ भने अवश्य सम्भव छ, किनभने तालिम प्राप्त मान्छेलाई थाहा हुन्छ यो सुँगुर यति महिनामा यत्रो हुन्छ, यसलाई यस्तो दबाई दिनुपर्छ, यति बेला यसलाई यस्तो चारो राम्रो, गरम महिनामा कस्तो ठाउँ, ठन्डा महिनामा कस्तो ठाउँ, त्यो व्यवस्था चाहिँ अब उसले गर्नु सक्नु पर्यो, तालिम प्राप्तले गर्नु पनि सक्छ है, यो ठाउँ बनाइदिनुपर्छ इत्यादि। अब त्यो चाहिँ तालिम प्राप्त मानिसलाई चाहिँ एकदम सम्भव छ, त्यो चाहिँ सक्छ जस्तो लाग्छ मेरो। त्यसरी नै अब गाई पालन अप्नायो भने त्यस्तै वैज्ञानिक पद्धति अप्नाउनु पर्यो, त्यसरी नै बाख्रा कुखुरा इत्यादि पाल्दा चाहिँ कुनै रोग लागिहाले उसको नजरमा त्यो रोग चाहिँ नयाँ नहोस् न, ताकि यसलाई पहिला पनि लाग्थ्यो, यो पनि लाग्यो, मैले यसो गर्नुपर्छ, भेटनेरीले यसरी भेट्नुपर्छ, यो कुराहरू चियाबारीमा किन सम्भव छ भने चियाबारीको युवाहरू प्रायः सबै शिक्षित छन् नि, अहिले धेरै शिक्षित छ हाम्रो है, एकदम लिटरेसी रेट राम्रो बढेको छ, अलिअलि जग्गा जमिन पनि छ, अलिअलि जग्गा पनि छ त्यसमा अब है, अलिअलि जग्गा पनि छ त्यसमा त्यसलाई प्रयोग गरेर गर्न सकिन्छ। अब फेरि भएन, अहिले त बाटोघाटो पनि राम्रै छ नि हाम्रो गाउँ है चियाबारीतिर। यो अहिलेसम्मको मैले भनेका कुराहरू छ, एउटा पारम्परिक स्वरोजगार नै हो जो हाम्रो पूर्वजहरूले चियाबारीमा कार्य काम गर्दैकै थप आर्थिक सहायताको निम्ति गर्दथे, पुरा गाई पाल्थे, बाख्रा पाल्थे। यो प्रथा अहिले पनि कम्ती मात्रामा भए पनि छँदैछ, अहिले पनि एउटा दुईवटा सुँगुर पाल्ने प्रथा छ, तर अब समय धेरै परिवर्तन भयो, मानिसहरू समस्या परिवर्तन हुँदै गए, हुन आवश्यक पनि छ। अब म चियाबारीमा बसेर यो गाई बाख्रा सुँगुर बाख्रा नपालेर अरू नै व्यवसाय रोजगारको निम्ति अप्नाउँछु भन्दा पनि सम्भव छ, हिजो आज त धेरै मार्गहरू देखा परेको देखिन्छ। हजुर
1: हजुर हजुर, र हामीलाई चाहिँ यहाँले भन्नुभयो कि त्यो पुरानो पारम्परिक रोजगार छ नि जुन,
0: हजुर हजुर,
1: जस्तै सुँगुर पालन, कुखुरा पालन, गाई पालन है नगरेर चियाबारी क्षेत्रमा नै बसेर आफ्नो रोजगार अप्नाउनु भन्दा वर्तमानमा हाम्रो अहिलेको कस्तो स्वरोजगार अप्नाए राम्रो होला तपाईँको विचारमा?
0: एकदम राम्रो कुरा गर्नुभयो है, अब गाई पालन बाख्रा पालनहरू पुरानो पद्धति हो, पारम्परिक भयो है, कतिले त अहिले सक्दैन पनि जान्दैन पनि है, तर अब नयाँ गर्छु भन्दा एक दुईवटा बाटोहरू छ, देख्छौँ है हामी चियाबारीमा।

0: एउटा पुरानो भनाइ छ नि, मैले जस्तो दुःख मेरो छोराछोरीले नगरोस्, यस्तो छ नि है, हामीले भन्दैछौँ, यस्तै भनेका सुनेको छौँ हामीले, जसले जे गर्छ आफ्नो छोराछोरीले नगरोस् भन्ने भावना प्रायः आमा बाबाहरूलाई हुन्छ। वास्तवमा दुःख सबै एउटै हो, भ्रममा मात्रै छन् सबै, एउटा दुःख हामीलाई लाग्छ कि उनीहरूको काम राम्रो हाम्रो भन्दा राम्रो, त्यस्तो लागेको मात्रै, हामी भ्रममा मात्रै परेको हो, वास्तवमा काम सबै एउटै हो, तर नदेखेका नभएका व्यथाहरू आफ्नै हुन्छ, त्यो काम त आफूलाई मात्रै थाहा हुन्छ नि त होइन। अघि भने जस्तो समय अनुसार मान्छेको सोच बदलिन्छ, काम पनि त्यस्तै हो। चियाबारीमा पहिले पहिले फडाइ वा सिक्लिङ मान्छेले गर्थ्यो भने अहिले मसिनले गर्छ होइन, हामी देख्छौँ। तर उद्देश्य एउटै हो, झाड फाडेर चियाबारीलाई सफा राख्नु। यसमा हेरौँ न भिन्नता, वैज्ञानिक कटाई र पारम्परिक कटाई, तर अब यो देखि अलग्गै अर्कै युवावर्गले रोजगार हेरौँ भने हाम्रो अहिले मौरी पालन, फुल खेती, होमस्टे व्यवसाय, घरैमा बसी बसे हुने अनलाइन व्यवसाय आदि आदिलाई लिन सकिन्छ। अब अहिले त अनलाइनको जमाना, अनलाइनको व्यवसाय पनि धेरै फस्टाएर गएको छ। उदाहरणको निम्ति लिउँ, एकजना युवाले फुल खेतीलाई व्यावसायिक रूपमा खेती गर्छु भनेर सोच बनायो भने पहिला ऊ बसेको ठाउँको उच्चता, अल्टिट्युड, समुद्रदेखि कतिको उचाइमा छ, यहाँको जलवायुको निम्ति कस्तो प्रकारको फुललाई व्यावसायिक रूपमा अप्नाउन सकिन्छ त्यो ज्ञान हुनु पर्यो। बजारमा के कस्तो प्रकारको फुलहरूको माग हुँदैछ भनेर पनि थाहा राख्नु पर्यो। स्थानीय वासीले आफ्नो चाडपर्वमा कस्तो प्रकारको फुलहरू प्रशस्त मात्रामा प्रयोग गर्छन् त्यो पनि थाहा हुनु पर्यो। यो कुराहरूको राम्रो ज्ञान हुनु जरुरी छ। चियाबारीको कतिपय युवावर्गले त यो व्यवसायलाई अप्नाएर सफल पनि भइसकेको हामी देखिरहेका छौँ। म त देख्दैछु है, कति चियाबारीमा फुल खेती नै युवावर्ग धेरै सफल भएको छ। अहिले हाम्रोमा भएको फोनद्वारा पनि स्थानीय तहमा विज्ञापन गरिहाल्छ होइन। फेरि अचेल मान्छेको जुन बचाइ बसाई त्यो पहिलेको भन्दा धेरै फरक छ, किनभने अहिले चियाबारीमा बसोबासो गर्ने श्रमिकहरूको छोराछोरी एकदमै शिक्षित छन्। श्रमिकहरूले पुगी नपुगी भए पनि आफ्नो छोराछोरीहरूलाई असल शिक्षा दिएका छन्, दिइरहेका छन् पनि। यही उचित शिक्षा कारणले नै हाम्रो चियाबारीवासी पनि अहिले हामी देख्छौँ सरकारी कामको राम्रो राम्रो एउटा पदहरूमा, ओहदामा पनि पुग्न सफल भएको छ है च्याङ्बा होइन। फेरि भएन, अहिले सरकारले पनि एउटा लोकल फर भोकल भन्ने पनि एउटा नारा छ नि है, त्यो नारालाई अघि एकदम लोकल प्रोडक्टहरूलाई धेरै नै है ऊ दिएको छ, मान्यता दिएको छ। विभिन्न ठाउँबाट गोर्खे हाट छ, अब अहिले गोर्खे हाट लगाइरहेछ, अब त्यहाँनिर हामी सबै कुराहरू बेच्न जहाँ स्थानीय रूपमा है उत्पादित वस्तुहरूको किनमेल गरेका देख्छौँ। यस्ता हाटहरूमा हामी यो पहाडमा पाउने साग सब्जी, फलफुल, घिउ, दुध, मौरीको मह इत्यादिको राम्रो बिक्री भएको पाइन्छ। मेरो भन्नुको अर्थ अथवा मतलब, हिजो आज बजारीकरणमा अथवा मार्केटिङमा प्रशस्त मार्गहरू खोलिएको छ जस्तो लाग्छ मलाई चाहिँ।
1: हजुर हजुर, अहिलेको जमाना जुन छ यो अनलाइनको जमाना हो भनेर मान्न सकिन्छ नि र चियाबारीको यो वर्गले के कस्ता अनलाइनहरूको काम गर्न चाहिँ राम्रो हुन्छ अथवा के कस्ता कामहरू गरे राम्रो भएर जान्छ होला त?
0: अच्छा, एकदम राम्रो प्रश्न हो यो। अब अहिले भनेको बेलामा गाडी पाइँदैन, बजार जाने घरिको जाम हुन्छ, घरिको के समस्याहरूले हामी थकित छौँ, त्यसले गर्दा अब यसको लागि एउटा बेकारी अब यो रोजगारको निम्ति चियाबारीको युवाहरूले एउटा अप्नाउनु पर्ने चाहिँ काम के छ भन्दा चाहिँ एउटा राम्रो प्रश्न गर्नुभयो नि मैले। एउटा के थियो भन्दा अब हिजो आज हाम्रो बाजे बराजुहरूले भनेको उखानको याद आउँछ, घर बसी नेपाल देख्ने हुन्थ्यो नि, अहिले अहिले नेपाल होइन, हामी त संसारै पो देख्दैछौँ, हातमै छ है अहिले संसार, घरैमा अब बसी बसी आय व्यय गर्छन्। अब यो व्यवसायलाई अप्नाउँछु भन्यो भने गाउँमै अलिक पाइक परेको ठाउँमा साइबर खोल्दा पनि भयो, साइबर मजाले खोल्यो जहाँबाट विभिन्न कामहरू एकदम गर्न सकिन्छ। अहिले त कुनै पनि फर्म भर्नु भन्यो भने पछि त अनलाइनै फर्म मात्र सरकारले पनि मानिलिन्छ। अब यस्तो व्यवसाय पनि चियाबारीको युवावर्गले अप्नाउन सक्छ, अनलाइन काम एउटा, ताकि त्यो ठाउँको निम्ति बजारतिर जाइरहनु नपरोस् मान्छेहरू। सरकारले पनि वर्क फ्रम होमलाई धेरै मान्यता दिएको हामी देख्दैछौँ, हुन पनि हो। उहिले उहिले सरकारी विज्ञापन जानकारीको निम्ति पेपरहरूमा पाउँथे, कतिले चाल पाउँथे, कतिले पाउँथेन पनि, कतिले इन्टरभ्यूको कागज ढिलो पाएर भागै नलिएको इतिहास पनि छ नि हामीसँग होइन। तर अहिले त्यस्तो पटक्कै छैन, मतलब प्रशस्तै मार्गहरू छन्। अहिले यो फेसबुकले गर्दा झन् हाम्रो गाउँ ठाउँहरू धेरै चर्चा परिचर्चामा त छ, तर यस्तो कामहरू गर्दा धेरै सतर्कता अप्नाउनु पर्छ है, यो अनलाइनमा चाहिँ त्यस्तो हो यो अहिलेको नेटको जमानामा।
1: त मिलनजी, अब हामी जति पनि बेकारी
0: हजुर
1: भाइ दाजुभाइहरू छन् है, यिनीहरूलाई यो फुल खेती ले पनि त एउटा आर्थिक लाभ पुर्याइरहेको हामी
0: हजुर सक्छौँ
1: हजुर। यस विषयमा तपाईँको सुझाव के छ
0: अहिले हाम्रो विशेष पहाडी

0: मा है लोकललाई निकै चलेको चाहिँ अब फुलखेती हो। फुलखेती चाहिँ अब एकदम युवावर्गले अपनाए चाहिँ एकदम राम्रो हुन्छ। अब त्यो प्रत्येक सिजनको फुलहरू लगायो भने अब अहिले हामी यसो यो जुन जुलाईमा हेऱ्यौँ भने अब अहिले पहाडमा हाम्रो अलिकति हाई अल्टिट्युडतिर एकदम राम्रो राम्रो बेगुनिया भयो, एकदम राम्रो मार्केटिङ छ। अब लेक्सोनिया भयो, यो एकदम सिजनल फुल एकदमै राम्रो छ,
1: यसको डिमान्ड पनि
0: एकदम डिमान्ड राम्रो छ, हेर्नु पनि त्यो एकदमै राम्रो हुन्छ, एकदमै एट्र्याक्टिभ हुन्छ त्यो फुलहरू भयो। त्यसको पनि त्यो फेरि अब त्यति ऊ पनि छैन, त्यति मेहनत पनि छैन, मेहनत पनि कमै छ त्यो त्यसमा, किनभने दाना हुन्छ, त्यो दाना एकपल्ट रोपेपछि तिन चार वर्ष त्यसले काम गरिहाल्छ।
1: तर त्यसको चाहिँ रोप्नुको लागि जलवायु
0: अलिकति त्यो चाहिँ याद हुनु पऱ्यो, अलिकति ठन्डा मौसम चाहिँ त्यसको राम्रो हुन्छ। अब यो हाम्रो मौसमहरू छ नि घुमसुख्याहरूतिर एकदम राम्रो हुन्छ, यो खरसाङको माथि भए त्यो सिपाही धुराहरूतिर पनि हुनसक्छ किन त्यहाँ राम्रो छ मौसम, त्यो चाहिँ त्यहाँको लागि भयो।
1: र अर्को
0: सिजन अब हाम्रो चाडबाड नजिक आउँदैछ, चाडबाड एकदम नजिक आउँदा त्यसको लागि अब दसैँ तिहारलाई अहिले ठिक मौसम हेरेर अब यहाँको अब अहिले टाइम हेरेर कति महिना छ त्यो हेरेर हामीले अब गदावरीहरू रोप्न सकिन्छ। एकदम मार्केटिङ राम्रो भनेको गदावरी भयो,
1: अहिले त कटिङ सुरु
0: कटिङ सुरु भएर अब रोप्नु पनि थाल्यो, मान्छेकोमा एक इन्च दुई इन्च हुनु पनि थाल्यो अहिले कति अब व्यावसायिक रूपमा गर्नेले त है। अन्त अर्को कुरा छ अब सयपत्री पनि छ, एकदम सयपत्री पनि अब अहिले के छ भन्दा उनीहरूले अब अहिले सिडलिङ गर्ने अलिकति समय गइसक्यो, अलिक अगाडि गर्नेले चाहिँ अब लिएर एकदम मार्केटिङमा एकदमै राम्रो बिक्री हुने, डिमान्ड राम्रो छ, एकदम राम्रो छ, त्यो त्यति दुःख नहुने फुलहरू, त्यति अब दुःख नहुने, अलिक छिटै सरिहाल्ने त्यस्तो फुलहरू चाहिँ एकदम राम्रो चल्छ हाम्रो पहाडमा क्या।
1: हजुर, यस्तो गर्नाले हाम्रो युवावर्गलाई
0: रोजगार एकदमै राम्रो भएर गयो, ऊ आफू नराम्रो आदतमा लाग्दैन, ऊ बिजी भइरहन्छ नि होइन, आफ्नो व्यस्तता हुन्छ, ऊ त्यो खेतीमा लागिबस्छ, त्यो पनि एउटा राम्रो लाग्छ है। हाम्रो पहाडमा चाहिँ बाटोहरू छ एकदमै राम्रो।
1: र मिलनजी, अन्त चियाबारीको यो वर्गलाई हजुरको सुझाउ के कस्तो छ?
0: हजुर, अब मेरो यो युवावर्गलाई विशेष अब चियाबारीमा बस्नेहरू होइन, जो चाहिँ अब त्यसै अब बेकारी भएर बस्नुभन्दा चाहिँ होइन, अब अहिलेको यो एकदम यो अत्याधुनिक युग हो नि त, यो अहिले धेरै सुविधाहरू हामीलाई विज्ञानले दिएको छ, थुप्रै सुविधाहरू दिएको छ, धेरै सुविधा छ, धेरै असुविस्ता पनि हुन्छ यस्तोमा, तर यसको प्रयोग हामीले वैज्ञानिक तरिकाले गर्नुपर्छ। अब यो सुविधालाई चाहिँ एकदम वैज्ञानिक तरिकाले गर्नुपर्छ। हामीलाई थाहा भएकै कुरा हो, धेरै शिक्षित युवावर्ग पनि साइबर क्राइमको घटनाहरू
1: शिकार
0: भइरहेको छ, यो कुराहरूमा एकदम हामीले ध्यान दिनुपर्छ। यो साइबर किन हामीले यो साइबर निकै नै अहिले फेमस भएर गएको छ, एकदम ध्यान दिनुपर्ने कुराहरू छ। सरकारको दिशानिर्देश जुन गरेको हुन्छ, यो सरकारको यो अनलाइनपट्टि एकदमै राम्रो पालन गरेको हुनुपर्छ, सरकारी नियम जतासुकै गर्नु भएन, चलाएर भएन हो, त्यो चाहिँ अप्ठ्यारो पर्न सक्छ। सधैँ देश हितमा काम गरेको हुनु पर्यो, देशको लागि काम गर्छु मनमा केही भावना सोचिलिनु पर्यो, सधैँ मनमा एउटा युवा भए चाहिँ त्यस्तो हुनु पर्यो नि होइन, देशको लागि म गर्छु भन्ने एउटा सोच सधैँ मनमा एउटा पोजिटिभ भावना हुनु पर्यो, अझ यो देशको निम्ति म केही गर्छु भन्ने चाहिँ एकदम सधैँ भावना हुनु पर्यो, र सधैँ एउटा पोजिटिभ एउटा होइन भावना लिएर चाहिँ अघि बढ्नु पर्यो जस्तो लाग्छ मलाई।
1: र हामीले यो सोच पनि राख्नु हुँदैन कि
0: इजी मनी हजुर, एकदमै खतरा कुरा, हजुर हजुर,
1: इजी मनी अब के पनि छैन, म
0: कता हुन्छ सजिलो
1: समयमा
0: बेसी कमाउँछु, त्यसको पछि लाग्यो
1: हजुर
0: भने चाहिँ
1: यस्तो भयो भने चाहिँ अब शिकार पनि
0: हुन सकिन्छ, साइबर क्राइमको एकदमै शिकार भइहाल्छ। मेक्सिमम त त्यसकै कारणले नै भएको हामी देख्दैछौँ नि,
1: हजुर
0: होइन च्याङबा,
1: हजुर। त सो त आज हाम्रो सभामा यहाँ मिलन राईज्यू आउनुभयो, र चियाबारीमा युवावर्गलाई रोजगार के कसरी गर्न सकिन्छ यस विषयमा यहाँ मिलन राईज्यूले बताइदिनु भयो, र यसरी बताउँदै समय पनि भइगएकोले यहाँ राईज्यूलाई बिदा दिइरहेछौँ। अवस्था, नमस्ते
0: नमस्ते।

त श्रोता अहिले हामीले यस गीत सुनाए पश्चात अब हामी चिया बगानमा स्वस्थ शिक्षाको महत्व कस्तो हुनुपर्ने जीवनमा स्वास्थ्यको महत्व सर्वोपरि छ। स्वास्थ्य ठिक छैन भने समयको राम्रो उपयोग पनि हुँदैन अनि जीवनको आनन्द रहँदैन र कुनै पनि काम पूर्ण योग्यता र क्षमता लिएर गर्न सकिँदैन। यसो हुँदा नि मनको साविक प्रसन्नता पनि लोप भएर जान्छ अनि आफूले रुचाएको खेलकुदको क्षेत्रमा होस् या लेखाइ पढाइमा या कुनै पनि शारीरिक श्रम गर्ने ठाउँमा होस् स्वास्थ्य ठिक छैन भने नि आशातीत सन्तुष्टि प्राप्त भने हुन सक्दैन। र आजको झै प्रतियोगितात्मक औ प्रतिस्पर्धाको समयमा आफ्नो शारीरिक स्वास्थ्यले धोका दिँदा मनमा पनि हीन भावनाले पनि ठाउँ पाउँछ। स्वास्थ्य शरीरको अभावमा खेलाडीहरूले आफ्नो खेलमा पनि राम्रो प्रदर्शन गर्न सक्दैनन्। व्यापारीले आफ्नो व्यापारको उन्नतिमा पनि पूर्ण मनोयोग्य पुर्याउन भने सकिँदैन र कर्मचारीहरूले पनि आफ्नो उत्तरदायित्व निर्वाह गर्नमा मानसिक तनाव अनुभव गरिरहेको हुन्छन् अनि विद्यार्थीहरूको पढाइमा शिथिलता र गतिरोध पनि उत्पन्न हुन्छ भने श्रमिक आफ्नो श्रमको पूर्ण उपयोग गर्नमा अस्वस्थ भएर जान्छ। यसो हुँदा जुन लक्ष्य लिएर काम गरिन्छ नि त्यो लाभप्रद र सार्थक भने हुँदैन। चिया बगानका कामहरू श्रमिक केन्द्रित हुन्छन् भने उनीहरूको श्रममाथि पनि चिया बगानका मौसम अनुसारका विभिन्न कामहरू सम्पन्न गरिन्छन् अनि कुनै पनि उद्योगमा चाहिने चार प्रमुख उत्पादनहरू मध्ये नि श्रम पनि एक हो अनि चिया बगानमा श्रमिकहरूको सामुदायिक परिश्रमको फल पनि उत्पादन हो र श्रमिकहरू आफ्नो श्रम बेचेर आफ्नो र परिवारको जीविका चलाउँछन् अनि श्रमिकहरूको स्वास्थ्यको विषय लिएर पनि श्रमिक संगठनहरूको अनवरत सङ्घर्षको परिणाम स्वरूप सरकारले कतिपय कल्याणकारी कानुनहरू पनि परिणत गरेको पाइन्छ।

0: जो बगानका मालिक पक्षले बाध्यता साथ पालन गर्न पर्दछ। अनि श्रमिक वर्गको अधिकारमा गाभिएका यस्ता अल्प सुविधाहरूलाई केवल औपचारिकता मात्र मान्न भने सकिन्छ। बगानमा काम गर्ने जनमानसको बस्ने आवास, गृह, पिउने पानी, बिमारी हुँदाको उपचार र दबाई मुलो, काम गर्ने समयको सीमा, हक छुट्टी, छुट्टीको रोजी अनि प्रसूतिकालीन भत्ता, भविष्य निधि, बोनस, ग्रेच्युटी जस्ता अधिकारहरूका सुविधाहरू छन् जो चिया बगानका मालिक वा मालिक पक्षले शर्त बमोजिम पूर्ण गर्न पर्दछ। तर यी सबले कहिले पनि जनताको स्वास्थ्य रक्षाको समस्याको समाधान भने हुँदैन। र अब यो सरकारको तर्फबाट गरिने व्यापक कार्यक्रम अन्तर्गत पल्स पोलियो, परिवार नियोजनका शिविरहरू सामाजिक रूपमा भइरहेको छ भने, तर यहाँको जनताको व्यक्तिगत औ सार्वजनिक स्वास्थ्य रक्षा बारे पनि रचनात्मक रूपले कुनै ठोस कदम भने उठाएको छैन। र यहाँका श्रमिकहरूको नि दैनिक रोजी कि त अन्य कर्मचारीहरूले पाउने मासिक वेतनको दर पनि वर्तमानमा महँगोको तुलनामा नि सन्तोषजनक भने छैन। कति कति वर्ष वा दशकको अन्तरालमा श्रमिक संगठनहरूले चाप दिए अनुसार यस्ता रोजी वा वेतनको संशोधन भने वृद्धि गरिन्छ। तर विशेष गरी नि श्रमिकहरू जो दिनभरि झरी वर्षा गर्मी ठिही आँधी बेरीमा जोतिएर खटिएर आर्जन गरेको अल्प आयले आफ्नो परिवारको भर पोषण, गृहस्थीको भार, लालन पालन, शिक्षा दीक्षा इत्यादिको भार वहन गर्न पर्दछ। र त्यो बाहेक पनि गाउँ घर समाजमा भइरहने बिहे बटुल, मरौ परौ, पूजा आजा जस्ता कार्यक्रमहरूमा पनि सहभागी वा सहयोगी बन्न पर्दछ, जसको लागि पनि पैसाकै आवश्यकता भने पर्दछ। र आफू पनि त्यही समाजकै एक अङ्ग हो र आफ्नो घर परिवारमा पनि यस्तै सुख दुःख आपद विपद आइलाग्ने नै हो भने, गाउँ घर समाजमा परेको बेला पनि हार गुहार गर्न सकिएन भने आफ्नो घरको प्रतिष्ठा पनि कहाँ रहन्छ र? त्यसैले त बगानको काम बाहेक पनि अन्य काम कुरोतिर पनि हाफ्राझाप गर्न पर्दछ, नत्र परिवारको सञ्चालन ठिक ढङ्गले भने हुँदैन। फलस्वरूप घरभित्र कलह अशान्तिले पनि बास गर्दछ, यसैले स्वास्थ्यमाथि प्रतिकूल असर पर्दछ। तर आफ्नो जुन श्रम र खटाई अनुसार आफ्नो शरीरलाई पनि निरोग राख्न भोजनको भने महत्वलाई बिसर्न भने सकिन्न। र आफ्नो शरीरलाई पनि चाहिने आवश्यकता र सन्तुलित भोजनको अभावमा पनि शारीरिक दुर्बलता बढ्दछ अनि साथै अनेक रोगहरूले पनि आक्रमण भने गर्न थाल्दछ। यसो हुँदा फेरि आर्थिक चेपरोमा परिन्छ अनि चिया बगानको डिस्पेन्सरीमा प्राथमिक उपचार र साधारण रोगका औषधि मात्र हुनाले रोगीको अवस्था चिन्ताजनक हुन थाले भने सहर बजार के अस्पताल र डाक्टरहरू कहाँ रोगीलाई पुर्याउनु पर्छ। अहिले कतिपय चिया बगानहरूको डिस्पेन्सरीमा भने प्राथमिक उपचारको औषधि मूल्य पनि उपलब्ध छैनन्। अनि मालिक पक्षले पनि श्रमिक वर्गको स्वास्थ्य रक्षा र रोग निवारण बारे पनि उदासीन देखाइरहन्छ। र चियाको उत्पादन घटेको, गुणस्तरमा कमी आएको, अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्य घटेको वा बिक्री हुन नसकेको, फलस्वरूप चिया बगानको आर्थिक स्थिति डामाडोल भएको कारणहरू देखाई श्रमिकहरूले जुन पाउन पर्ने अधिकार र सहुलियतहरूमा पनि धेरै कटौती गरिँदैछ। अनभिज्ञ श्रमिकहरूलाई के थाहा वास्तविक कारण अरू नै हुन सक्छ। र फेरि आयो हाम्रो श्रमजीवी मानिसहरू आफ्नो खानपिन, रहनसहन, सरसफाई बारे पनि बेपरवाह हुन्छन् अनि कुन कुरो खानु, कुन नखानु, कति बेला कति मात्रामा खानु पर्ने पर्वाह गर्दैनन्। बर्खाको समयमा नि पखल्ला, मासी, हिउँदमा ज्वरो, खोकीले ठुला साना सबैलाई सतर्याएको हुन्छन् अनि व्यक्तिगत स्वास्थ्य रक्षाको निम्ति नियमहरू पालन नगरेकोले नै पनि यस्ता साधारण रोगहरूले सताउने गर्दछन्। र चिया बगानका केटाकेटीहरूलाई जुकाले पनि ग्रस्त पारिरहेका हुन्छन्। अर्को कुरो गर्न पर्दाखेरि हाम्रा चिया बगानका मानिसहरूमा जुन आफ्नो रोग लुकाउने बानी पनि रहेको छ र रोग छिपिएपछि वा आफू निकै सिकिस्त भएपछि मात्र बाध्य हुन्छन् अनि आफ्नो कमजोरी बारे बताउन थाल्छन्। यसो हुँदा निकै खर्चपात, दबाई पानी र उपचार गर्दा गर्दै कतिजनाको त असामयिक मृत्यु पनि भएर जान्छ। र यसकारण चिया बगानहरूमा मानिसहरूको स्वास्थ्य रक्षा र सुस्वास्थ्यको निम्ति स्वास्थ्य शिक्षाको महत्व जनाउन र बुझाउनको निम्ति अत्यन्त जरुरी छ भनौँ। व्यक्तिगत स्वास्थ्य
1: पुलिस
2: मिस सीमा
1: जी,
2: अभी पुलिस स्टेशन आई है। रुकिए, वरना घर आ जाएंगे।
1: क्यों, लेकिन मैं
2: अकेले दूसरे कमरे में जाइए। आपका बेटा हमारे कस्टडी में है और आप डिजिटल अरेस्ट में हो।
1: डिजिटल अरेस्ट?
2: 1 लाख दो, बच जाओगे।
1: इतने पैसे?
2: अच्छा ठीक है, एक लिंक भेजिए, अभी प्रोसेसिंग के लिए 30,000 दो, वरना बेटा जेल जाएगा।
1: जेल तो तुम जाओगे, तुम्हारा चेहरा रिकॉर्ड हो चुका है। डिजिटल अरेस्ट जैसा कुछ नहीं होता, ये सब फ्रॉड है, इसीलिए पैनिक ना करें। पुलिस, बैंक, RBI इत्यादि के नाम पर आने वाले साइबर अपराधियों के फोन या वीडियो कॉल से सावधान रहें। उन्हें पैसे ना भेजें और तुरंत पुलिस में रिपोर्ट करें।
3: हेलो मम्मा।
4: RBI कहता है,
5: जानकार बनिए, सतर्क रहिए।
6: अब समय प्रसार गृह सुन रहे आकाशवाणी गांधी केंद्र को समाचार।

0: विकसित भारत संकल्प अभियानका लागि नशा मुक्त युवा कार्यक्रम लागू पदार्थ दुरुपयोग विरुद्ध देशको सबैभन्दा ठूलो युवा नेतृत्वको जनभागीदारी आन्दोलनहरूमध्ये एक बन्ने तयारीमा छ। अभियानमा देशभरिका 125 भन्दा बढी आध्यात्मिक संस्था र तिनका प्रतिनिधिहरूको अभूतपूर्व सहभागिता रहनेछ, जसले नशा मुक्त भारत निर्माण र विकसित भारत 2047 को दृष्टिकोणलाई साकार पार्नेछ। युवा मामिला तथा खेलकुद मन्त्रालय अन्तर्गतको माई भारत अर्थात् मेरो भारत नेतृत्वमा रहेको राष्ट्रव्यापी अभियानको उद्घाटन प्रधानमन्त्रीद्वारा आज बिहान 11 बजे भिडियो कन्फरेन्सिङ मार्फत गरियो। सुरुवाती कार्यक्रमले देशभरिका 25,000 भन्दा बढी स्थानहरूलाई जोडेको छ, जहाँ 1 करोडभन्दा बढी युवाले एकैसाथ नशा मुक्तिको प्रतिज्ञा लिए र लागू पदार्थ मुक्ति भारतप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। राज्यपाल ओमप्रकाश माथुर आज विकसित भारत संकल्प अभियानका लागि नशामुक्त युवा कार्यक्रमको राष्ट्रव्यापी सुरुवातमा लोकभवन सिक्किमबाट भर्चुअल रूपमा सहभागी हुनुभयो। यो अभियान लागूपदार्थ दुरुपयोग विरुद्धको निरन्तर 100 हप्ते राष्ट्रव्यापी जनभागीदारी अभियानको सुरुवात हो। कार्यक्रमको क्रममा राज्यपालले लागू पदार्थबाट टाढा रहने प्रतिज्ञा गराउनुभयो, साथै युवाहरूको स्कुल कलेज र समुदायमा लागू पदार्थ मुक्त समाजको सन्देश फैलाउने सङ्कल्प गर्नुभयो अनि आज लिएको सङ्कल्प आगामी 100 हप्तासम्म अगाडि बढिरहने जानकारी दिनुभयो। योगसम्म अगस्त 21 देखि 28 सम्म भव्य रूपमा वार्षिक पाङलासोल महोत्सव आयोजना गर्ने तयारी भइरहेको छ, जुन राज्यको समृद्ध धार्मिक सांस्कृतिक र आध्यात्मिक सम्पदाको उत्सव हो। तयारीको एक भागका रूपमा पाङलासोल उत्सव समितिले हालै तयारी बैठक र सुरुवाती कार्यक्रम आयोजना गरेको छ। त्यसपछि 8 दिने उत्सवको व्यवस्थाको समीक्षा गर्न नोर्बुगाङमा महोत्सव स्थलको संयुक्त निरीक्षण गरिएको छ। 8 दिने महोत्सवमा सिक्किमको समृद्ध परम्परा र सम्पदा प्रदर्शन गर्ने धार्मिक आध्यात्मिक र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। यस वर्षको उत्सवको एक भागका रूपमा कञ्चनजङ्घा मोटरसाइकल क्लबले अगस्त 21 पेलिङको पेमायाङ्सेदेखि योक्समसम्म वार्षिक पाङलासोल राइड आयोजना गर्नेछ। त्यस्तै योक्सम पर्यटन विकास समितिले कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज हुँदै जोङ्ग्रीसम्म तीर्थयात्रा पनि आयोजना गर्नेछ, जुन पवित्र दूध पोखरी पुगेर समाप्त हुनेछ। मुख्य पर्वको दिन अगस्त 28 पेमायाङ्से गुम्बाका भिक्षुहरू र स्थानीय भक्तहरूले जोङ्ग्रीमा विशेष प्रार्थना गर्नेछन् भने नोर्बुगाङ योक्सममा एकैसाथ धार्मिक समारोहहरू आयोजना गरिनेछन्। भारतीय निर्वाचन आयोगको दिशानिर्देश अनुसार मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआरको एक भागका रूपमा हिजो गान्तोक जिल्लाका विभिन्न विधानसभा निर्वाचन क्षेत्रहरूमा कुल 1,454 सूचना सुनवाईहरू सञ्चालन गरियो। सूचना सुनवाई एसआईआर प्रक्रियाको अभिन्न अङ्ग हो, जसले जाँच अधिकारीहरूलाई मतदाता नामावलीलाई अन्तिम रूप दिन अघि मतदाताहरूले पेश गरेका दावी र आपत्तिहरूको जाँच गर्न सक्षम बनाउँछ। यस अभ्यासद्वारा प्रत्येक आवेदनलाई भारतको निर्वाचन आयोगको दिशानिर्देशन अनुसार जाँचिएको सुनिश्चित गरिन्छ, जसले गर्दा मतदाता नामावलीको शुद्धता, समावेशिता र विश्वसनीयता बलियो हुन्छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कङ्गोमा इबोलाको प्रकोप नियन्त्रण बाहिर गएको र संक्रमितहरूको संख्या र भौगोलिक फैलावट बढ्दै गएको अनि सीमापार छिमेकी देशहरूमा फैलिने जोखिम बढ्दै गएको चेतावनी दिएको छ। डब्ल्युएचओले यो प्रकोप अहिले सबैभन्दा ठूलो भएको बताएको छ। बिहिबारसम्म 3,605 मामिला पुष्टि भएका छन् र 1,587 जनाको मृत्यु भएको छ, जसमा मृत्युदर 44% रहेको छ। भवन आवास तथा विभागका मन्त्री भीमहाङ सुब्बाले आज गेजिङ जिल्लाको केङसा खेल मैदानमा 80 स्वतन्त्रता दिवस खुल्ला फुटबल खेल प्रतियोगिताको उद्घाटन गर्नुभयो। कार्यक्रम याङथाङ युनाइटेड र स्वतन्त्र दिवस समारोह समितिको संयुक्त आयोजनमा सम्पन्न भएको थियो। आयोजक समितिले दिएको जानकारी अनुसार यस खुल्ला फुटबल प्रतियोगितामा कुल 16 दलले भाग लिएका छन्। आजको पहिलो खेल एएससी बेङ्गलोर बनाम रेड पाण्डा फुटबल क्लबबीच सम्पन्न भयो, जसमा शून्यको विरुद्ध 1 गोल गरी रेड पाण्डा अघिल्लो चरणमा प्रवेश गरेको छ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अब आजका रहलनी भोलि प्रसारण हुने कार्यक्रमको विवरण सुनाइरहेछौँ। कथा सारथी 7 बजे राति 8 बजे युवावाणी 9:15 कार्यक्रम स्पटलाइट 9:30 कार्यक्रम रूपक संगीतको अखिल भारतीय कार्यक्रम सुन्नुहुनेछ 10 बजे यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्र कोलकाता केन्द्र गान्तोक केन्द्र साथै यस केन्द्रका समाचार सुनाउनेछौँ भोलि बिहान अधिवेशनको थालनी गर्नेछौँ 6:30 कार्यक्रम अर्चनाको साथमा 7:05 कार्यक्रम शुभ प्रभात कार्यक्रम स्पन्दन 7:35 8:30 कार्यक्रम कथा सफलताको कार्यक्रम सन्दर्भ 8:45 कार्यक्रम हाम्रो संस्कार संस्कृति 9:30 10:02 कार्यक्रम हेलो खरसाङ 10:30 स्वतन्त्रताको 80 सालको उपलक्ष्यमा आधारित कार्यक्रम फ्रिडम फाइटर फ्रम द आर्काइभ्स अफ आकाशवाणी कस्यौं लेखक विनोद कुमार छेत्री 11:05 मुटुरोग विशेषज्ञ डाक्टर शशी जन्जिरालाको अन्तर्वार्ता सुन्नुहुनेछ 11:30 ब्युटी थेरापी शीर्षकबारे अन्तर्वार्ता सुन्नुहुनेछ पियाली रोयको 12:05 कार्यक्रम तपाईँको अनुरोधमा 12:30 मेलोडी टाइम 1:02 तिब्बती कार्यक्रम अपराह्न 3 बजे फिल्मी सङ्गीत सुनाउनेछौँ कार्यक्रम विश्वमा भाइ 3:20 4 बजे कार्यक्रम विज्ञान दर्पण विषय कुपोषण अनि रक्तल्पता साथै नेत्रदान वार्ताकार सुलोचना थापा 4:30 शिक्षा ज्योति विषय ज्योग्राफिकल नलेज अर्थक्वेक एन्ड इट्स कज एन्ड इफेक्ट्स वार्ताकार स्नेहा प्रधान कार्यक्रम जय जवान 5:05 5:30 इभिनिङ मेलोडिज 6:10 कार्यक्रम गाउँले सभा राति 7 बजे लोकलहरी कार्यक्रम सुरसङ्गम 7:15 राति 8 बजे कार्यक्रम युवा वाणी 8:15 पार्लियामेन्ट रिभ्यू 8:30 चर्चा चौतारी 9:15 कार्यक्रम स्पटलाइट 10 बजे संसदको प्रश्न 17 समुपसार गरी सुनाउनेछौँ यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्र कोलकाता केन्द्र गान्तोक केन्द्र साथै यस केन्द्रका समाचार सुनाउनेछौँ अब मौसमको साधारण विज्ञप्ति प्रस्तुत गरिरहेछौँ पश्चिम बङ्गाल उप हिमालय क्षेत्रका जिल्लाहरूमा धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित वर्षा हुने सम्भावना मौसम विभागले जनाएको छ

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्य तम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतको लागि नशामुक्त युवा संकल्प अभियानको नयाँ दिल्लीमा सुरुवात गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राष्ट्रमण्डल खेल 2026 जुडो स्पर्धामा स्वर्ण पदक जित्ने त्रिपुराकी खेलाडी अस्मिता देलाई बधाई दिनुभएको छ। उत्तर बङ्गाल भ्रमणमा रहेकी राज्यकी नगर विकास एवं नगर निकाय मन्त्री अग्निमित्र पलले सिलगढीलाई स्मार्ट सिटी बनाउने योजना भइरहेको बताउनुभयो। गोर्खा जनमुक्ति युवा मोर्चाको आह्वानमा आज पहाडका क्षेत्रीय दलका प्रतिनिधिहरूको उपस्थितिमा सर्वदलीय बैठक दार्जिलिङको मारवाडी भवनमा सम्पन्न भयो अनि मौसम विभागले उत्तर बङ्गालको धेरै जिल्लाहरूमा भारी वर्षाको सम्भावना जताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतको लागि नशा मुक्त युवा संकल्प अभियानको नयाँ दिल्लीमा सुरुवात गर्नुभयो। भर्चुअल माध्यमबाट उहाँले भन्नुभयो, विकसित भारतको लागि युवाहरू शारीरिक रूपमा स्वास्थ्य, मानसिक रूपमा बलियो अनि आत्मविश्वासले भरिपूर्ण हुनु महत्त्वपूर्ण छ। श्री मोदीले युवाहरूले लागु पदार्थबाट टाढा रहनुपर्ने र स्वास्थ्य जीवनशैली अपनाउनुपर्ने बताउनुभयो।
2: आज हम सभी जिस अभियान के साक्षी बन रहे हैं, वो अभियान व्यक्ति के लिए है, परिवार के लिए है, समाज के लिए भी है और सबसे बड़ी बात है ये राष्ट्र के लिए है। आज जब देश ने विकसित भारत का लक्ष्य तय किया है तो इसके लिए आवश्यक है देश का युवा तन से स्वस्थ हो, मन से स्वस्थ हो, आत्मविश्वास से भरपूर हो और ड्रग्स जैसी घातक आदत से हमेशा हमेशा दूर हो।
1: प्रधानमन्त्रीले भन्नुभयो, नशा मुक्तिका लागि 100 हप्ताको जनभागीदारी अभियान सुरु गरिनेछ, जसमा देशभरि हरेक आइतबार साप्ताहिक कार्यक्रमहरू हुनेछन्। श्री मोदीले भन्नुभयो, लागु पदार्थको लतले मानिसहरूलाई उनीहरूको लक्ष्यबाट विचलित गर्छ र उनीहरूलाई आफ्नो सपना पूरा गर्नबाट रोक्छ। यसले राष्ट्रको शक्तिलाई पनि कमजोर बनाउँछ।
2: नशा केवल शरीरको नुकसान नहीं पहुंचाता, नशा एक माँ की मुस्कान छीन लेता है, नशा एक पिता के सपनों को चूर चूर कर देता है और जब परिवार में समाज में ऐसा होता है और कहीं ना कहीं राष्ट्र की शक्ति भी कमजोर पड़ जाती है और इसलिए हमें हर एक युवा को नशे के चुंगल में फंसने से बचाना है।
1: प्रधानमन्त्रीले युवाहरूले लागु पदार्थको लतको गम्भीर परिणाम बुझ्नुपर्ने बताउनुभयो। उहाँले लागु पदार्थले करियर, पारिवारिक जीवन र मानिसहरूको भविष्य बर्बाद हुने बताउनुभयो। प्रधानमन्त्रीले मानिसहरूसित सामाजिक कलङ्कको डरले लागु पदार्थ सेवनको मामिला नलुकाउन आग्रह गर्नुभयो। कार्यक्रममा 28,000 स्थानहरूबाट 1 करोडभन्दा बढी युवाहरूले भाग लिए। यसमा राज्यपाल, मुख्यमन्त्री, माई भारत र राष्ट्रिय सेवा योजनाका स्वयंसेवक अनि स्कुल, कलेज, विश्वविद्यालय, युवा क्लब, गैर सरकारी संगठन र आध्यात्मिक संगठनका सहभागीहरू सामेल थिए। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राष्ट्रमण्डल खेल 2026 जुडो स्पर्धामा स्वर्ण पदक जित्ने त्रिपुराकी खेलाडी अस्मिता देलाई बधाई दिनुभएको छ। उहाँले भन्नुभयो, अस्मिता देले पहिलो भारतीय महिला जुडो खेलाडीको रूपमा स्वर्ण पदक जितेर इतिहास रचिन् अनि सम्पूर्ण देशलाई गौरवान्वित बनाइन्। श्री अधिकारीले आफ्नो सन्देशमा भन्नुभयो, अस्मिता देको यो उपलब्धि केवल भारतीय खेल जगतको होइन तर सम्पूर्ण बङ्गाली समाजका लागि पनि गर्वको विषय हो। उहाँले भन्नुभयो, राष्ट्रमण्डल खेलसित सम्बन्धित स्पर्धामा भारतका लागि पहिलो स्वर्ण पदक जितेर अस्मिताले

0: नयाँ इतिहास बनाएकी छन्। मुख्यमन्त्रीले भन्नुभयो, अस्मिता देले देशप्रति आफ्नो अटुट निष्ठा, मानसिक दृढता अनि समर्पणको परिचय दिइन्। उहाँले भन्नुभयो, उनको यो साहस अनि सङ्घर्ष देशका युवाहरू विशेष गरी छोरीहरूका लागि प्रेरणाको स्रोत हो। उत्तर बङ्गाल भ्रमणमा रहेकी राज्यकी नगर विकास एवं नगर निकाय मन्त्री अग्निमित्र पलले सिलगढीमा धेरै ऐतिहासिक विकास कार्यहरूको घोषणा गर्नुभयो। सिलगढीलाई हिमालयन सिटीको रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। मन्त्रीले भन्नुभयो, यस परियोजनाको कार्यान्वयनसँगै सिलगढीलाई आधुनिक स्मार्ट सिटीको रूपमा विकास गरिनेछ, जसले यसलाई उत्तर पूर्वी भारतको प्रमुख व्यापार, पर्यटन र आधुनिक केन्द्र बनाउनेछ। मन्त्रीले सेप्टेम्बर 1 तारिकदेखि राज्यभरि प्रतिबन्धित प्लास्टिक र प्लास्टिकको क्यारी ब्यागको विरुद्ध विशेष अभियान चलाइने जानकारी दिनुभयो। बजारमा झोला भेन्डिङ मेसिन जडान गरिनेछ। दार्जिलिङमा लामो समयदेखि रहेको पिउने पानीको समस्या समाधान गर्न पनि द्रुत गतिमा काम भइरहेको मन्त्रीले बताउनुभयो।
1: सिलगढी नगर निगम लगायत दार्जिलिङ, कालेबुङ, अलिपुरद्वार, जलपाइगुडी र कुचबिहार जिल्लाका विभिन्न नगरपालिकाहरूको प्रशासनिक बैठक र समीक्षा बैठक गर्न मन्त्री महोदय श्रीमती अग्निमित्र पाल आज कोलकातादेखि बागडोगरा हवाई अड्डा बिहान आइपुग्नुभयो। उहाँ त्यहाँबाट सोझै सिलगढी नगर निगम आउनुभयो, जहाँ उहाँको स्वागत नगर निगमका आयुक्त वीर विक्रम राय अनि प्रशासक आर बिमलाले गरिन्। सिलगढी नगर निगममा आयोजित जनसम्पर्क कार्यक्रम अवधि मन्त्री महोदयले नागरिकहरूसित गुनासोहरू सुन्नुभयो। नगर सेवाहरू, ड्रेनेज, पेयजल अनि अन्य समस्याहरूको समाधान चाँडै गर्ने अधिकारीहरूलाई निर्देश दिनुभयो। उहाँले भन्नुभयो, नागरिकहरूको समस्यालाई चाँडोभन्दा चाँडो समाधान गरियोस् अनि नागरिक सेवाहरूलाई सर्वोच्च प्राथमिकता दिइयोस्। त्यसपछि उत्तर बङ्गालका विभिन्न नगर निकायका अधिकारीहरूसँग उहाँले एउटा उच्च स्तरीय समीक्षा बैठक गर्नुभयो, जसमा क्षेत्रका विकास कार्यहरूको बारेमा विस्तृत छलफल गरियो। बैठकपछि पत्रकारहरूलाई सम्बोधित गर्दै अग्निमित्र पालले डाबग्राम फुलबारीलाई छुट्टै नगरपालिकाको रूपमा विकसित गरिने बताउनुभयो। लामो समयदेखिको यो मागलाई ध्यानमा राख्दै राज्य सरकारले यस दिशामा सकारात्मक कदम चालेको भनी उहाँले बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गोर्खा जनमुक्ति युवा मोर्चाको आह्वानमा आज पहाडका क्षेत्रीय दलका प्रतिनिधिहरूको उपस्थितिमा सर्वदलीय बैठक दार्जिलिङको मारवाडी भवनमा सम्पन्न भयो। बैठकमा गोर्खाल्यान्डको मुद्दा सहित पहाडको वर्तमान राजनैतिक परिप्रेक्ष्य सम्बन्धमा व्यापक चर्चा भयो। सभामा उपस्थिति दिएका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले आफ्नो विचार पोखे। राजनैतिक दल बाहेक पनि नागरिक समाजका व्यक्ति विशेष तथा जेएनजी प्रतिनिधिहरू ले बैठकमा आफ्नो विचार पोखे। बैठकपछि गोजमुमो अध्यक्ष विमल गुरुङले सबै दलका एउटै एजेन्डा गोर्खाल्यान्ड रहेको दावी गर्नुभयो। गुरुङले देशका गृहमन्त्रीको परामर्श अनुसार नै सर्वदलीय बैठकको आयोजन गरिएको जानकारी दिए। श्री गुरुङले बैठक अवधि गोर्खाल्यान्ड साथै अन्य समसामयिक विषयवस्तुमा चर्चा भएको बताउनुभयो। उहाँले केही दिनको अन्तरालमा सबै प्रतिनिधिहरूको उपस्थितिमा अबको रणनीति ड्राफ्ट गरिने भन्दै अबको बैठकमा नै राज्य विधानसभाका 5 गोर्खा विधायक तथा संसद को उपस्थिति रहनुपर्ने आह्वान गर्नुभयो। भाजपाको अनुपस्थितिबारे सोधिएको प्रश्नको जवाबमा श्री गुरुङले भन्नुभयो, भाजपा दिने स्थितिमा रहेको पार्टी हो, सोही कारण भाजपालाई निम्तो नगरिएको हो। स्मरण गराइन्छ, नयाँ पार्टी निर्माण समितिले गुरुङको नैतिकतामाथि प्रश्न उठाउँदै बैठकमा सहभागी नहुने घोषणा गरेको थियो। मिरिक पुलिसले लागू औषध विरुद्धको अभियानमा उल्लेखनीय सफलता हासिल गर्दै हिजो अबेर राति आले ग्राउन्ड नजिकबाट 2 स्थानीय युवकलाई पक्राउ गरेको छ। उनीहरूबाट लगभग 27 ग्राम शंकास्पद लागू औषध बरामद गरिएको पुलिसले जनाएको छ। पश्चिम बंगाल सरकारको नो ड्रग्स अभियान अन्तर्गत मिरिक पुलिस निरीक्षक आइसी नयन चक्रवर्तीको नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियानमा गोप्य सूचनाको आधारमा सिलगढीबाट मिरिकतर्फ आउँदै गरेको सेतो व्यागनार गाडीलाई रोकिएको थियो। सवारी साधनको खानतलासीका क्रममा कारमा सवार व्यक्तिहरूबाट लगभग 27 ग्राम शंकास्पद लागू औषध बरामद भएपछि उनीहरूलाई घटनास्थलमै पक्राउ गरिएको हो। दुवैलाई मिरिक पुलिसले नियन्त्रणमा लिई एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ। दुधे स्थित बेली ब्रिजको मालवाहक सवारी साधनहरू चलाउन अनुमति नदिएकोले धेरै

0: मौसम विभाग अनुसार दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार अनि कुचबिहार जिल्लाका धेरै स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सक्ने अनुमान पनि व्यक्त गरिएको छ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतको लागि नशामुक्त युवा संकल्प अभियानको नयाँ दिल्लीमा सुरुवात गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले राष्ट्रमण्डल खेल 2026 जुडो स्पर्धामा स्वर्ण पदक जित्ने त्रिपुराकी खेलाडी अस्मिता देलाई बधाई दिनुभएको छ। गोर्खा जनमुक्ति युवा मोर्चाको आह्वानमा आज पहाड़का क्षेत्रीय दलका प्रतिनिधिहरूको उपस्थितिमा सर्वदलीय बैठक दार्जीलिङको मारवाड़ी भवनमा सम्पन्न भयो अनि मौसम विभागले उत्तर बंगालका धेरै जिल्लाहरूमा भारी वर्षाको सम्भावना जताएको छ। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो।
1: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।

0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना के तहत लगभग 60 करोड़ लोग बने हैं 5 लाख रुपए के मुफ्त उपचार के हकदार। अब तक 12 करोड़ से भी ज्यादा मुफ्त उपचार किए जा चुके हैं, जिससे गरीब परिवारों के चिकित्सा खर्च में लगभग 2 लाख करोड़ रुपए की बचत हुई। आज ही आयुष्मान ऐप डाउनलोड कर आयुष्मान कार्ड बनाएं। ज्यादा जानकारी के लिए 1-4-5-5-5 पर कॉल करें।
1: अब सुनो इस कार्यक्रम कथा सारथी।
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। आजको विषयमा म हाम्रो साहित्यको महान स्रष्टा शिवकुमार राईज्यूको कथा राख्न गइरहेछु। उहाँ हाम्रो नेपाली साहित्यको महान स्रष्टा हुन् तथा नेपाली साहित्यिक आकाशमा कहिले नस्ताउने एउटा अटल ध्रुव हुन्। आउनुहोस् उहाँको सानो परिचय साटौँ। महान स्रष्टा शिवकुमार राईज्यूको जन्म 26 अप्रेल 1919 दिन सिक्किमको रिनकमा भएको थियो। बिएसम्मको शिक्षा ग्रहण गरेका शिवकुमार राईले नेपाली कथा साहित्यमा गरेको योगदान प्रशंसनीय छ। नेपाली सामाजिक जीवनलाई यथार्थवादी धरातालमा नै उभ्याएर हेर्न उनी सफल भएका छन्। गुरुप्रसाद मैनाली तथा हिन्दीका प्रेमचन्दले झैँ कथा लेखनलाई सामाजिक जीवनका अनुभूतिहरू निम्न वर्गहरूका सुख दुःखसित जोड्दै पनि उनले एउटा छुट्टै आयाम नेपाली कथामा थपिदिएका छन्, जुन आयाम हो कथामा ऐतिहासिक सन्दर्भको प्रवेश। फ्रन्टियर, नूर आलम, तिब्बतको हुलाकपत जस्ता कथाहरूद्वारा नेपाली कथामा ऐतिहासिक सन्दर्भका कथाको प्रवेश गराउनु उनको मौलिकता पनि हो। पात्र पात्र अनुसारको आचार व्यवहार र बोलीचाली, पारम्परिक सांस्कृतिक जीवनशैली, झर्रा शब्दहरूको प्रयोग सामाजिक यथार्थ उनका कथाहरूको विशेषताहरू हुन्। खहरे कथा सङ्ग्रहका लागि उनले साहित्य अकादमी पुरस्कार प्राप्त गरे। उनको छाता कथाले रत्नश्री सुवर्ण पदक प्राप्त गर्यो। उनी उपन्यासकार पनि हुन्। आकाशवाणी खरसाङसित सम्बन्धित रही शिवकुमार राईले धेरै रेडियो रूपकहरू पनि तयार गरेका छन्। साहित्यमा उनको योगदानलाई सम्मान जनाउँदै उनलाई रथयात्रा पनि गराइयो। राजनीतिको क्षेत्रमा चुनाव जितेर एमएलए भई उनी पश्चिम बङ्गालका उपमन्त्रीसम्म पनि बनेका थिए। 22 जुलाई 1995 दिन उनको निधन भयो। उनका प्रकाशित कृतिहरू हुन् फ्रन्टियर कथा सङ्ग्रह, यात्री कथा सङ्ग्रह, खहरे कथा सङ्ग्रह, शिवकुमार राईका सात कथा कथा सङ्ग्रह, डाकबङ्गला उपन्यास, बडा डिनर कथा सङ्ग्रह, डाँफेसरी खण्डकाव्य। हाम्रो जमात भनौँ या हामीभन्दा पहिलाको जमातले शिवकुमार राईज्यूको कथाहरू प्रशस्त मात्रामा पढ्न पाइएको हो। मलाई लाग्छ आजको जमातले पनि हाम्रा महान स्रष्टाहरूको कथा काव्य सृजनाहरू पढ्नपर्छ र संरक्षण गर्न जरुरी छ। आजको कथा म उहाँलाई सम्झनामा राख्दै सुरु गर्न चाहन्छु। कथा पढ्न गएको छ ज्यानमारा। कथा प्रस्तुत छ ज्यानमारा। भदौरे झरी हरर ओहिरेर टप्प थामिएको थियो। डुब्न लागेको घाम साँझमा पातलिँदै गएको बादलको जालो फोरी तिरिर देखा पर्यो। हिटीमाथिको बरबिपलको छाया लम्बिएर आँगनमा घोप्टाइराखेको ओखल सुन आइपुगेको थियो। हिटीमा निकै चलपल थियो। खेतालाहरू आखिरी रोपाइ सिद्ध्याई हिलोले लत्तरपत्त भएका हातगोडा, कुट्टे, कोदालो धारामा पखाल्न लागेका थिए। खेतालाहरू जम्मै घर फर्किसके तर उजिरमान अलैँची खेतमा पानी लाउन गएको अझ घर फिरेको थिएन।

श्रीमान प्राय 30-40 वर्षको हट्टाखट्टा जवान थियो। दोस्रो विश्वयुद्धमा कोहिमा र बर्मामा जापानीहरूसित लडेर आएको थियो। देब्रे हातको कान्छी औँला थिएन। हाताहातको लडाइँमा जापानीहरूले काटिदिए अरे। कसैले ए माइला दाई औँला के भएर चुडियो भन्यो भने ऊ बडो जोससित भन्थ्यो क्या बात, बर्माको धावामा जापानीहरूसित मुकाबिला गर्दा काटिएको, तर मैले पनि तिनजनालाई मुला कटाई गरे क्या बात, बन्दरको पुच्छर लौरोना हतियार भन्ने माफिक जापानीको 250 तलवार क्या फाइदा, कुछ कामको छैन, भुत्ते भए पनि हाम्रै खुकुरी छरितो। हाम्रो फौज एडभान्स थियो, जापानीहरूले मसिनगनले एट्याक गर्यो, बस त के छ, हामी हल्ट भइगयो र कभर लियो। म ट्रेन्समा घुसेर गोली चलाइरहेको थिएँ, पिछेबाट 3 जापानीहरूले एट्याक गर्यो, बस त के छ, मैले पनि तिनैजनालाई कत्ल गरिदिए। पिछेबाट क्याम्पमा वापस आएपछि मात्र मलाई औँला काटेको मालुम भयो क्या बात, मलाई 1 महिना अस्पताल ठहर्नु पर्यो। उजिरमान पुड्के पुड्के खद्दिलो मानिस, छेपारीमा मासु सुम्लै परेर थुप्रिएको, हातका पाखुराहरू बटारिएका थिए, अझ पनि बडो फुर्तिलो र छरितो देखिन्थ्यो। शिकारमा जाँदा उसको निशाना चाहिँ कहिले सुक्दैन भन्ने सबैलाई थाहा थियो, यसकारण धेरैजसो केटाहरू उसैको पछि लाग्थे। केटाहरू भन्थे होइन मासु खानु हो भने त माइला दाईकै पछि लाग्नुपर्छ हौ। गाउँमा प्रायः उसलाई सबैले माइला दाई भन्थे। मण्डललाई मासुको तिर्सना लागे उजिरमानलाई 1 जोडा कारतुस र बन्दुक दिएर भन्थे लाला माइला तल ढुसेनी घारीमा जाइर केही पाउँछस् कि। उजिरमान पनि जङ्गल पसेपछि कि त मृग कि कालिज नल्याए पनि 2-4 चाँचर ढुकुर भ्याकुरा त लिएरै फिर्थ्यो नि। उजिरमानको अघिल्लो विवाह कसित भएको थियो भन्न सकिन्न, न त ऊबाट कुनै जयजन्म नै भएको थियो। जवानीको छाल किनारा लाग्ने बेलामा उजिरमानलाई कान्छी ल्याउनु परेको, कि त मर्दा दागबत्ती झोस्ने कोही छैन भनेर हो, वा त बुढेसकालमा साथीको आवश्यकता देखेर हो, वा पुतलीको सौन्दर्यले खिचेर हो, ऊ आफै जानोस्। जे भए पनि उजिरमानलाई कान्छी ल्याउनु परेको थियो, उसले ल्यायो पनि, उसको घरको मामलामा दुनियाँले दखल दिने काम थिएन। साँच्चै नै कसैले पुतलीलाई झट्ट देखे उसलाई फेरि दोहोऱ्याएर हेर्ने आवश्यकता पर्थ्यो नै। पुतली चढ्दो जवानी, भर्खरकी पुग्नुपुग 16-17 कि, हिसी परेकी अग्ली छरितो डाल्की गाउँ गोरी थिए, साह्रै फर्स्याली। उसको अनुहारमा हाँसोको क्षीण रेखा प्राय सधैँ नै देखिन्थ्यो। गाउँका ठिटाहरू उसलाई भाउजू भन्थे, सायद सजिलो साइनो भनेर होला। भाउजूसित ठट्टा गर्ने गाउँका ठिटाहरूको कमी थिएन, ऊ पनि तिनीहरूलाई ओठे जवाब दिन्थे। गाउँका ठिटाहरू मेरी स्वास्नीसित खेलठट्टा गर्छन् भन्ने उजिरमानलाई पनि थाहा थियो, तर सिपाही हुनाले छाती जस्तै चौडा थियो, ऊ पर्वाह गर्दैनथ्यो, चोखो ठट्टा गर्नुहुन्छ केही हुन्न भन्ने उसको विचार थियो। ठूलो साँझ झमक्क परेको बेला उजिरमान हातमा बन्दुक लिएर सोझै ठानाभित्र पस्यो। 4 सिपाहीका मालिक बिरबहादुर हवलदार लालटिनको धमिलो उज्यालोमा नाकको डाँडीमा चस्मा झारेर के लेख्न लागेको थियो कुन्नी, फुटेको चिम कागतले टालेको, त्यहीमाथि मैला तेलको धुवाले चिम ढाकेको हुनाले लालटिनको उज्यालो टेबल वरिपरि मात्र परेको थियो। आफ्नो अघि पसिनाले लत्तर पत्त भएर स्याँस्याँ गरी उभिएको उजिरमानलाई देखि ऊ एकचोटि झस्कियो, अनि लालटिन उठाएर राम्ररी उभिने मानिसको अनुहार हेरेपछि भन्यो हन कहाँबाट यति बेला माइला दाई। उजिरमानले एकछिन अन्कनाएर भन्यो हवलदार साहब क्या बात, आज मैले ठुलो बिगार गरेँ, मैले भुल भालु सिपाहीलाई मारे। हवलदार एकछिन वाल्ल परेर हेरिरह्यो अनि भन्यो के भनेको, भालु मारे भनेको हो कि हाम्रो 78 मारे भनेको, भालु सिपाहीको नम्बर 78 थियो भन्न लाग्यो, हो भालु नै भनेर झुकिएर भालु सिपाहीमा गोली हाने, उभाएर हेर्नुहोस् न क्या बात, म डायरी लेखाउन आएको। उजिरमानको दाहिने कुम रगतले छ्याप छ्याप्ती भिजेको थियो, औ भएर भालु सिपाहीको लास लडिरहेको थियो। मनभित्रको डुकडुकीले नसा झट झट गरी खिच्ने हुनाले उसको कलम नै नसर्ने,
घरिघरि कागजको झुत्रै

खनेर निकाल्ने, घरी कलम पक्रेर मसीको छिटा चारैतिर छरिने। कुनै प्रकारले हात कमाउँदै हवलदारले उसको डायरी लेखिसिद्यायो। अघिल्लो दिन सुन्दन्ते माइला र हर्केको बाबुसित ऊ अलैँची बारीमा पानी लाउन जाँदा उसले मङ्गर भिर्ने र भालु भेटेको थियो। आज सबै रोपाइमा झरेको हुनाले उसलाई एक्लै अलैँची बारी जानु परेको थियो। बिहानै मण्डलको घरबाट उसले बन्दुक लिएर गएको थियो। आत्मरक्षाका लागि पनि अब अलैँची बारीबाट घर फिर्दा बाटामा केही सिकार फेला पर्ला कि भनेर मङ्गर भिर वारी आइपुग्दा झमक्क साँझ परिसकेको, आफ्नो बिरानो छुट्याउन नसकिने भइसकेको थियो। बाटामुनि उसले च्याटाक चुटुक सुकेको काठ भाँचिएको र पत्कर स्याराक सुरु गरेको आवाज सुन्यो। ऊ टक्क अडिएर त्यतैतिर हेर्न लाग्यो। जङ्गलभित्र निकै अँध्यारो हुनाले उसले केही देख्न सकेन। ऊ को हो भनी करायो, अनि एकछिनको लागि आवाज पनि बन्द भयो। फेरि त्यही आवाज स्याराक सुरुक अनि खनीको झ्याममा परेको बोट्नेर उसले एउटा कालो झ्याप्लुङ्गी केही चिज देख्यो। हिजोको मङ्गर भिरको भालुको उसको कल्पनाले त्यो चित्र दोहोऱ्यायो। उसले अब राम्ररी नै देख्न लाग्यो। भालु घोप्टिएर खनीको गेडा खाइरहेछ, अनि हेर्दा हेर्दै उठेर झ्याप्लुङ्ग उतिर आउन लागिरहेछ। उसले हतपत बन्दुकको नाल सोझ्याएर ड्याम्मा हान्यो। भालु आइया भनी चिच्याएर उतानो पर्यो। उसको मुटुले ठाउँ छोड्यो। त्यहाँ गएर हेरेको त रगतमा मुछिएको भालु सिपाहीको लास खन्युको बोट्नेर लडिरहेको रहेछ। सायद दौराबाट ऊ त्यही बाटो फर्केर खन्युको बोट्नेर दिशा बस्न गएको हुँदो। त्यसपछि ऊ लास लिएर सोझै ठानामा दाखिल भयो। उसले डायरी लेखाइसकेपछि आँसु झार्ला झार्ला जस्तो गरी भन्यो, हवलदार साहब मलाई बचाइदिनुहोस्, क्या बात, म भुलमा परे, केही भयो भने मेरी पुतलीले दुःख पाउँछे। हवलदार बिरबहादुर सरकारको सिन्दुर परेको मान्छे, उजिरमानमाथि उसको प्रचुर सहानुभूति हुँदाहुँदै पनि कर्तव्य सुकाउन भएन। उसलाई त्यो रात गारतमै बन्द गरिराख्यो र भोलिपल्ट बिहानै सहरको थानामा चलान गरिदियो। यो खबर गाउँभरि डढेलो सल्किएझै फैलियो। मानिसहरू वरिपरिका कुरा गर्थे। बिचरा सित्तैमा झ्याउलामा पर्यो। दिन बिग्रेपछि त्यस्तै हो, कोही भन्थे होइन स्वास्नी राम्री छ भने त्यस्तै हो, दसजनाको आँखा पर्छ। भालु सिपाही उजिरमान घर नबसेको दिन निकै धाउँथे नि, इख बोकेको थियो कि। गाउँ बुढामण्डल बाजे उसलाई राम्ररी जान्दथ्यो। ऊ भन्थ्यो, तिमीहरू वलिवलीका कुरा नगर, म उसलाई राम्ररी जान्दछु। हिजै मात्र हो बेलुकी पकाएर लौ आज त भालुले झन्डै बिगारेको भनेको थियो, बिचरा भुलमा पर्यो, दशा लागेपछि बिना सित्ती अबडी आइलाग्छ। पुलिसले धुई धुइँथी तदारुख गर्न लाग्यो। भएका नभएका कुराहरू जोरी साक्षी र प्रमाणसहित उसलाई न्यायालयको अघि हत्याराको रूपमा उभ्याइयो। मुद्दाको दिन गाउँका मानिसहरूलाई कचहरीमा देख्दा उसको मनमा आशा टुस्यायो। तर ती पुलिसतर्फको साक्षी बनेर उसलाई नै खाडलमा जाग्न आएका भनेर उसलाई के थाहा। मण्डलले उसलाई जमानीमा निकाल्ने धेरै चेष्टा गर्यो तर सफल भएन। मुद्दाको दिन पनि मण्डलकै तर्फबाट उपट्टि उकिल खडा भयो। हाकिमले तिमी दोषी छौ कि छैनौ भन्दा म दोषी छैन भन्नु, त्यसपछि म आफै अरू कुरा गर्नेछु भनी उकिलले उसलाई सिकाएको थियो। मुद्दाको दिन साँच्ची नै हाकिमले उसलाई तिमी दोषी छौ कि छैनौ भनी सोधे। त्यसपछि उसले पनि क्या बात, म दोषी छैन हजुर भन्यो। पुलिसले नुन र खोर्सानी साथ आफ्नो मुद्दा पेस गर्यो। पुलिस अफिसरले मुद्दाको मिसिल हाकिम कहाँ पेस गर्दै भन्यो, हजुर राम्री स्वास्नी पाउनु नै उजिरमानको लागि विष हुन गएको थियो। गाउँका धेरै ठिटाहरू उजिरमानको घरमा आउने जाने गर्थे। यसो हुँदा उजिरमानले आफ्नै स्वास्नीको विषयमा चियो चर्चा गर्न स्वाभाविक थियो। यसै निम्ति घरमा लोग्ने स्वास्नी बीच दिनरात झगडा भइरहन्थ्यो। उजिरमान खेत झरेको दिन भालु सिपाही उजिरमानको घरमा गएर उजिरमानकी स्वास्नी पुतलीसित धेरै बेरसम्म गफ गरिरहन्थ्यो। यसो हुँदा उजिरमानले आफ्नै स्वास्नीमाथि आँखा लगाउनु पनि स्वाभाविक थियो। पुतली पनि भालु सिपाहीसित लसिएकी थिए भन्ने मेरा अघिका प्रमाणहरूले साफ दिन्छ। पोहोर साल माघे सङ्क्रान्तिको दिन भालु सिपाही र पुतलीलाई मुसेको बाबु कान्छा बिजुवा सिकारी दमै र गाउँका धेरै मानिसहरूले माघे मेलामा सँगै भेटेको थिए। उजिरमान तिन ताक घरमा थिएन। पुलिस अफिसरले कागजको एउटा पोको खोल्दै भन्यो, हजुर यो बनियान पुतली आफैले बुनेर भालु सिपाहीलाई दिएकी थिए।

यस्तै अरू मोजा गलेबन्द पनि बुनिदिएकी थिए। पुतली भालु सिपाहीसित यो आउँदो बुधबार सुटुक्क भागेर जाने कुरो पनि उजिरमानले चाल पाउनुपर्छ। भालु सिपाहीको पहाड जाने भने एक महिनाको छुट्टीसम्म मन्जुर भएर आइसकेको छ र कुराहरू चाल पाएर नै उजिरमानले भालु सिपाहीलाई खतम गर्न उपाय निकालेर हो। एक दिन उजिरमानले मैतीको बाबुलाई सिकार जाँदा पुलिसहरू बडो धोखेबाज हुन्छन् भनेको थियो। मैतीको बाबुले किन माइला दाई भनी सोद्धा उबल्दै बोलेन। उजिरमानले मनमा त्यस समय निश्चय पनि भालु सिपाही र पुतली बीचको लसपस कुरो खेलिरहेथ्यो। भालु सिपाही मारिएको दिन बिहान पुतली र उजिरमान बीच झगडा भएको थियो। उजिरमान भनिरहेथ्यो, छाडछाड चेप्रे नपार, मलाई नरोक, आज भालु सिपाही छैन कि म छैन, नमारी छोड्दिन। अनि उजिरमानलाई बन्दुक लिएर ओह्रालो झरेको कान्छा बिजुवा र मैतेले देखेको थिए। उजिरमानको भालु सिपाहीमाथि पुरा रिस र इबी थियो भन्ने कुरा प्रमाण भइसकेको छ। त्यस दिन भालु सिपाही दौडाबाट त्यही बाटो भएर घर फिर्छ भन्ने कुरो उजिरमानलाई थाहा थियो र भालु सिपाहीलाई एक्लो पारी उसले खतम गर्यो। उजिरमान यी नयाँ कुराहरू सुनि छक्क परेर बसेको थिए। आफ्नो स्वास्नीमाथि लान्छना लगाएको देखेर ऊ मनमा नै रिसले भुतभुतिँदै थियो। उसको पुतलीमाथि माया मात्र होइन ठुलो विश्वास पनि थियो। मेरी स्वास्नी तरुणी छ, हाँसखेल गर्छे, तर यस्तो पाप कर्म कहिले गर्दिन भन्ने उसको अठोट विचार थियो। आफूमाथि यस्तो अपवाद लाउँदा समातेर निमोटिदिउँ जत्तिकै यसलाई लागिसकेको थियो। साक्षीहरूको बयान क्रमैसित सुरु भयो। सिकारी दर्प र मुसेको बाबुले इजलासमा उभिएर भने, हामीहरूले माघे सङ्क्रान्तिको दिन पुतली र भालु सिपाहीलाई भेटेको साँच्चै हो हजुर। दुवैजना हाँस्दै सँगसँगै रोटिपिङ खेलिरहेका थिए। मैतीको बाबुले सिकार जाँदाको कुरा गरेर भन्यो, ठिक हो हजुर, उजिरमानले पुलिसहरू धोकेबास हुन्छन् विश्वास हुन्न भनेको साँचो हो। त्यस बिहान उजिरमान पुतलीसित बाजेर आएको थियो। त्यसपछि कान्छा बिजुवाले साक्षी दियो, हजुर, म रातभरि मगर गाउँमा लालमानको घरमा चिन्ता बसेर त्यस बिहान मैतीसित घर आउँदै थिएँ। उजिरमानको घरको कुलेसनेर आइपुग्दा घरभित्र लोग्ने स्वास्नी बाँच्दै गरेको सुने। पुतली भनिरहेको थिए, छाडिदिनुहोस् न, हत्या गरेर के हुन्छ। उजिरमान च्याठिएर भनिरहेथ्यो, छाड छाड बेसे चेप्रे नपार, म त्यसलाई नमारी छोड्दिनँ, आज भालु छैन कि म छैन। खै हजुर, हामीले त त्यस समय साँच्चै भालु नै सम्झेको थियौँ, हामीलाई के थाहा र उसको भनी इबी भालु सिपाहीमाथि रहेछ। हाकिमले अलिक कडा गरेर भन्यो, त्यो दिन के भएको थियो त्यो कुरा गर, टिप्पणी ठप्ने तिम्रो काम छैन। ऊ झसँग भयो, अरू त म जान्दिनँ हजुर, मैले उजिरमानलाई बन्दुकसित निस्केको त देखेको हो। उजिरमान घोरिएर उभिरहेको थियो, त्यो मनमा नै मुरमुरिँदै थियो। अकस्मत पुतलीको नाम कसैले ढाकेको सुनेर त्यो त्यतैतिर हेर्न लाग्यो। पुतलीलाई एउटा सिपाहीले लगेर इजलासमा उभ्यायो। त्यसले एकचोटि चारैतिर हेरी र उजिरमानसित आँखा जुझ्न साथ टाउको निभ्राएर उभिरही। मलाई देख्न साथ त्यसको शिर किन ढल्यो भन्ने पहिले त उजिरमानलाई लाग्यो, त फेरि सोच्यो, कचहरीमा कहिले नपरेको मानिसहरू देखेर धकाएकी भन्ने उसलाई लाग्यो। मेरो पुतलीले अब आफ्ना स्वामीको आत्मसम्मानको रक्षा गर्ली र सबैलाई उठे जवाब दिली भन्ने उसलाई लागेको थियो। हाकिमका दुईपट्टि लोग्ने स्वास्नी खडा थिए, एक अपराधीको रूपमा औ अर्की अपराधीलाई हत्यारो सिद्ध गर्ने काममा, एक अभियोगको रूपमा औ अर्की अभियोगलाई पुष्टि दिने साक्षीको रूपमा। जिरह सुरु भयो। पुलिस अफिसरले निलो बनियान देखाउँदै भन्यो, के यो तिमीले बुनेको हो? यो बुनेर कसलाई दिएकी थियौ? भालु सिपाहीलाई। के भनेर दिए कि? पोहोर साल माघे सङ्क्रान्तिको दिन भालु सिपाहीसित तिमी माघे मेला हेर्न गएकी थियौ? म गए त के भयो? तिमी र भालु सिपाही बीच के सम्बन्ध थियो? तिमी र भालु सिपाही भागेर पहाड जाने कुरो तिम्रो लोग्नेले थाहा पाएको थियो कि थिएन? उजिरमान तर्फको उकिलले बिचैमा कुरा काटेर भन्यो, हजुर, मेरो आपत्ति छ, यो बेफुजुलका प्रश्न हुन्, यससित घटनाको केही सम्बन्ध छैन। पुलिस अफिसरले भन्यो, हजुर, घटनासित यसको पुरा सम्बन्ध छ, भाग्ने कुराले उजिरमानमाथि

त्यस्तो असर परेको थियो जान्न उचित छ। हाकिमले भने, आपत्ति खारिज, अघिबाट। फेरि पुलिस अफिसरले त्यही प्रश्न दोहोऱ्यायो, तिमी र भालु सिपाही भागेर पहाड जाने कुरा तिम्रो लोग्नेले थाहा पाएको थियो कि थिएन? थिएन। के तिमीले भालु सिपाहीलाई बेलुका नआउनु मेरो लोग्नेले चाल पाएको छ, तिमीलाई मार्छ भनेको हो? अन्त ऊ दिनदिन आउँथ्यो नि त। मेरो प्रश्नको सिधा उत्तर देऊ, हो कि होइन? हो। के भालु सिपाही मारिएको दिन तिम्रो र उजिरमानको बिहान झगडा हुँदा उजिरमानले छोड छोड चेप्रे नापार, आज भालु सिपाही छैन कि म छैन भनेको थियो? ठोकाबाजी भएको त हो, तर उसले भालु मार्छु भनेको थियो। पुलिस अफिसरले हाकिमपट्टि फर्केर भन्यो, हजुर, भालु मार्ने मानिस जङ्गलमा एक्लै कहिले पस्दैन, लोग्नेलाई बचाउनका लागि यसले कुरा फेरेको हो। भालु सिपाहीलाई पुतलीले तिमी बेलुका नहिँड्नु मेरो लोग्नेले चाल पाएको छ मार्छ भनेर ऊ आफैले कबुल गरिसकेकी छ। भालु सिपाहीमाथि उजिरमानको पुरा रिस इबी देखियो। भालु सिपाहीलाई शेष गर्ने उद्देश्यले नै उजिरमान कसैलाई नभनी एक्लै जङ्गल झरेको थियो। उजिरमानले जानी जानी भालु सिपाहीलाई मार्नकै लागि गोली चलाएको हो। उजिरमानले यी जम्मै कुरा सास रोकेर सुनिरह्यो। आफै अडिएको भुइँ चालै नपाई धमिराले खाएर भासिएको देखि त्यो अखमक्क पर्यो। अब लाटिएर भुइँतिर क्वार क्वार्ती हेर्न लाग्यो। हाकिमले उजिरमानतिर फर्केर भने, तिम्रो केही उजुर छ? यसपाल भने त्यसको आँखामा हिंसाको चमक थियो। त्यसको दुवै मुठी बन्द थियो। त्यो एक्कासी चिच्याइ उठ्यो, म दोषी छु हजुर, मैले जार साधेको हो, मैले क्या बात त्यो चुत्थेलाई मार्नका लागि नै गोली चलाएको हो, म फाँसी जान तयार छु। एकछिन सारा कचहरी चकमन्न भयो। उपट्टिको वकिलले हाकिमतिर फर्केर भन्यो, हजुर, म केही दिनको मियाद चाहन्छु, स्वास्नीको पीरले आसामीको मस्तिष्कमा ठूलो असर गरेको छ, उसले ठिकसित सोच्न सकेको छैन। उजिरमानले बिचैमा काटेर भन्यो, म बहुलाएको छैन हजुर, मैले खास मारेको हो, मैले क्या बात गरेको काममा मलाई पछुतो छैन। हा हा हा हा हा, ऊ जोरले हाँस्न लाग्यो। हाकिम काठको मार्तोलले डेक्स ठोकेको ठोकेको थियो, औ ऊ कसरी नै थर्काउने गरी हाँसेको हाँसेकै थियो। हवस् त श्रोतावर्ग, यति रोचक यति जीवन्त कथा, चलचित्र झैँ बग्ने कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट मैले बिदा लिने समय भइसकेको छ। फेरि पनि म अर्को बसाइहरूमा यस्तै रोचक रोचक कथाहरू, हाम्रो स्रष्टाहरूको कथाहरू लिएर आउने नै छु। आजको बसाइबाट भने मलाई यी मिठा मिठा गीतहरू सुन्दै बिदा दिनुहोस्। अर्को बसाइसम्मको लागि धन्यवाद।

0: तपाईको दृष्टि धमिलो छ,
1: यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
2: अब संसार गरी सुनिरहेछ आकाशवाणी गान्तोक केन्द्रको समाचार, त्यसको लगत्तै पछि सुनाउने छ।

0: यो आकाशवाणी हो। अभिज्ञान राईबाट राष्ट्रिय समाचार सुन्नुहोस्। सुरुमा यस बुलेटिनका प्रमुख समाचार। विकसित भारतको लक्ष्य हासिल गर्न युवाहरूलाई शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा बलियो र आत्मविश्वासले भरिपूर्ण हुन प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको अर्थतन्त्र लगभग 7% बढ्ने अपेक्षा। आसाममा जनगणना 2027 पहिलो चरण अन्तर्गत स्वगणना प्रक्रिया आजदेखि सुरु। ब्याडमिन्टनमा भारतकी तन्वी शर्माले ताइपेई ओपनमा पहिलो विश्व उपाधि जित्न सफल। अनि ग्लास्गो राष्ट्रमण्डल खेलकुदको आज अन्तिम दिन। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा विकसित भारतको लागि नशामुक्त युवा संकल्प अभियानको सुरुवात गर्नुभयो। भर्चुअल रूपमा बोल्दै उहाँले विकसित भारतको लागि युवाहरू शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा बलियो र आत्मविश्वासले भरिपूर्ण हुन आवश्यक रहेको बताउनुभयो।
1: देशका युवा आत्मविश्वासले भरपूर हो और ड्रग्स जैसी घातक आदत से हमेशा हमेशा दूर ही रहे, यही इस अभियान का उद्देश्य है। हम सबको ये संकल्प लेना है, हमारे युवा नशे और ड्रग्स के खतरों को समझे, हर तरह से जागरूक रहें और उससे दूर रहें। और इस संकल्प में अब राष्ट्रीय नशा मुक्त युवा अभियान की बड़ी भूमिका है।
0: प्रधानमन्त्रीले नशा मुक्तिको लागि 100 हप्ताको जनसहभागिता अभियान सुरु गरिने घोषणा गर्नुभयो, जसमा प्रत्येक आइतबार देशभर साप्ताहिक कार्यक्रमहरू हुनेछन्।
1: आज लिया गया यह संकल्प आने वाले 100 सप्ताह तक लगातार ऐसे ही आगे बढेगा। हर रविवार कला, संस्कृति, स्पोर्ट्स, मेडिटेशन, अध्यात्म और सेवा से जुड़ी गतिविधियां होगी। नशा मुक्ति का संदेश नए लोगों तक पहुंचेगा। आने वाले 100 रविवार नशा मुक्त भारत की दिशा में 100 मजबूत कदम हो गया।
0: प्रधानमन्त्रीले सामाजिक कलंकको डरले लागु पदार्थ दुरुपयोगका घटनाहरू लुकाउन नहुने बताउनुभयो। कार्यक्रममा 28,000 स्थानका 1 करोड़भन्दा बढी युवाहरूले भाग लिएका थिए। यसमा राज्यपालहरू, मुख्यमन्त्रीहरू, माय भारत र राष्ट्रिय सेवा योजना स्वयंसेवकहरू, विद्यालय, कलेज, विश्वविद्यालय, युवा क्लब, गैर सरकारी संस्था र आध्यात्मिक संस्थानका सहभागीहरू समावेश थिए। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको अर्थतन्त्र लगभग 7% बढ्ने अपेक्षा गरिएको छ। यो वृद्धि पहिलेको अनुमानभन्दा बढी हो। एसबीआई रिसर्चको पूर्व मौद्रिक नीति समितिले हिजो जारी गरेको प्रतिवेदन अनुसार यो वृद्धि अनुमान भारतीय रिजर्भ ब्याङ्कको पहिलेको प्रक्षेपणभन्दा राम्रो मानिएको छ। प्रतिवेदनले घरेलु यात्रुवाहक सवारी साधनको बिक्री वार्षिक रूपमा 24%भन्दा बढी, बिजुलीको माग 11% भन्दा बढी, निर्यात 15% भन्दा बढी, औद्योगिक ऋण 19% भन्दा बढी र औद्योगिक उत्पादन सूचकाङ्क 7% भन्दा बढी वृद्धि भएको देखाएको छ। आसाममा जनगणना 2027 पहिलो चरण अन्तर्गत स्वगणना प्रक्रिया आजदेखि सुरु भएको छ। नागरिकहरूले अगस्त 16 आधिकारिक पोर्टलमा गएर आफ्नो घर परिवारको जानकारी अनलाइन भर्न सक्नेछन्। वस्त्र मन्त्रालयले

बुधबार नयाँ दिल्लीमा जीआई एन्ड बियोन्ड 2.0 शिखर सम्मेलन आयोजना गर्नेछ। शिखर सम्मेलनले भारतको जीआई ट्याग गरिएका ह्यान्डलुम र हस्तकला उत्पादनहरू प्रदर्शन गर्ने लक्ष्य राखेको छ। शिखर सम्मेलनले हस्तकला उत्पादनहरूलाई प्रवर्धन गर्न र घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा उनीहरूको स्थिति बलियो बनाउन पनि मद्दत गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केरलामा वर्षाको वेग घटेसँगै मानिसहरूलाई राहत मिलेको छ। मौसम विभागले आज 12 जिल्लाका लागि उच्च सतर्कता र 2 जिल्लाका लागि सतर्कता जारी गरेको छ। भोलि पनि राज्यका 10 जिल्लाका लागि सतर्कता लागू हुनेछ। राज्यमा वर्षासँग सम्बन्धित घटनाहरूमा 8 जनाको मृत्यु भएको छ। 5,700 भन्दा बढी मानिसहरूलाई राहत शिविरहरूमा सारिएको छ। मौसममा सुधार आए पनि पहाडी र नदी किनारका क्षेत्रहरूमा बस्ने मानिसहरूलाई सतर्क रहन सल्लाह दिइएको छ। खराब मौसमका कारण केरला, कर्नाटक र लक्षद्वीपका माझीहरूलाई भोलिसम्म समुद्रमा नजान परामर्श दिइएको छ। यसै गरी ओडिसामा बाढीको अवस्था सामान्य बन्दै गइरहेको छ। मौसम विभागले आज कर्नाटक, केरला, माहे, राजस्थान र पश्चिम बङ्गालको हिमालय क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरेको छ। हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, कोंकण, गोवा र पूर्वोत्तरमा भोलिसम्म भारी वर्षा हुने अनुमान गरिएको छ। दिल्लीमा पनि आज राति केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कङ्गो गणतन्त्रमा इबोलाको प्रकोप चिन्ताजनक रूपमा बढिरहेको छ। यसले छिमेकी देशहरूमा संक्रमण फैलिने जोखिम बढाएको छ। संगठनले जनाएअनुसार जुलाई 30 सम्ममा 3,605 इबोलाका मामिलाहरू पुष्टि भएको अनि 1,587 जनाको मृत्यु भएको छ। भारत भ्रमण गर्ने चिनिया नागरिकहरूको लागि भिसा प्रक्रिया अर्को हप्ताबाट सरलीकृत गरिनेछ। चीनका लागि भारतका राजदूत विक्रम दोराईस्वामीले चीनको बेजिङमा भएको बैठकमा यस्तो घोषणा गर्नुभएको हो। ब्रिक्स देशका राष्ट्रिय तथ्याङ्क कार्यालय एनएसओ प्रमुखहरूको 2 दिने बैठक भोलिदेखि उत्तर प्रदेशको लखनऊमा सुरु हुँदैछ। ब्राजिल, रुस, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र युएईका प्रतिनिधिहरू बैठकमा उपस्थित हुने अपेक्षा गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज पिङ्गाली वेङ्कैयालाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालको एक सन्देशमा श्री राधाकृष्णनले पिङ्गाली वेङ्कैया एक महान स्वतन्त्रता सेनानी, एक सच्चा गान्धीवादी र भारतको राष्ट्रिय झण्डाका शिल्पकार रहेको बताउनुभयो। अब खेल प्रसङ्ग। ब्याडमिन्टनमा तन्वी शर्माले ताइपेई ओपन सुपर महिला एकल उपाधि जितेकी छिन्। फाइनलमा तन्वीले 6 वरियता प्राप्त भियतनामकी नुएन थुई लीलाई पराजित गरेकी थिइन्। 17 वर्षीय तन्वी ताइवानकी ताई जू इङलाई पछि पार्दै सबैभन्दा कान्छी ताइपेई ओपन च्याम्पियन बन्न सफल भएकी छिन्। उनी साइना नेहवालपछि उपाधि जित्ने पहिलो भारतीय महिला पनि हुन्। स्कटल्यान्डको ग्लास्गोमा जारी राष्ट्रमण्डल खेलकुदको अन्तिम दिन आज 3 भारतीय खेलाडीहरूले जुडोमा प्रतिस्पर्धा गर्दैछन्। भारत हाल 13 स्वर्ण, 17 रजत र 9 काँस्य पदकसहित कुल 39 पदकका साथ पदक तालिकामा 4 स्थानमा छ। आज राति खेलकुदको समापन समारोहमा राष्ट्रमण्डल खेलकुदको झण्डा आधिकारिक रूपमा अहमदाबादलाई हस्तान्तरण गरिनेछ। उल्लेख्य, अहमदाबादले 2030 राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने जिम्मेवारी लिनेछ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डाभियाले आज नयाँ दिल्लीमा सन्डे अनसाइकलको 84 संस्करणमा भाग लिनुभयो। जवाहरलाल नेहरू रङ्गशालामा आयोजित यस कार्यक्रममा विद्यार्थीहरू, फिटनेस उत्साहीहरू, साइकल चालकहरू र युवा एनसिसी क्याडेटहरूको उपस्थिति रहेको थियो। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। विकसित भारतको लक्ष्य हासिल गर्न युवाहरूलाई शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा बलियो र आत्मविश्वासले भरिपूर्ण हुन प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको अर्थतन्त्र लगभग 7% बढ्ने अपेक्षा। आसाममा जनगणना 2027 पहिलो चरण अन्तर्गत स्वगणना प्रक्रिया आजदेखि सुरु। ब्याडमिन्टन

भारतकी तन्वी शर्माले ताइपेई ओपनमा पहिलो विश्व उपाधि जित्न सफल अनि ग्लास्गो राष्ट्रमण्डल खेलकुदको आज अन्तिम दिन। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: প্রতিটি বাড়ি যুক্ত হোক এবং দেশ এগিয়ে যাক। সেন্সাস 2027 আমাদের জন্য।
1: আবার শুনো সমাচার।
2: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतको लागि नशा मुक्त युवा संकल्प अभियानको नयाँ दिल्लीमा सुरुवात गर्नुभयो। असममा जनगणना 2027 को पहिलो चरण अन्तर्गत स्वगणनाको प्रक्रिया आजदेखि सुरु भएको छ। आन्ध्र प्रदेश अनि अस्ट्रेलियाको सरकारले आज अमरावतीमा 4 सम्झौता ज्ञापनहरूमा हस्ताक्षर गरेको छ। भारतको अर्थव्यवस्थामा मजबुत आर्थिक संकेतकहरू, औद्योगिक गतिविधिहरूमा सुधार अनि निर्यातमा तीव्रताका कारण चालु वित्त वर्षको पहिलो तिमाहीमा लगभग 7% वृद्धि हुने सम्भावना छ। अनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिए अनुसार काङ्गो गणराज्यमा इबोलाको प्रकोप खतरनाक रूपले बढिरहेको छ। सुनोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतको लागि नशा मुक्त युवा संकल्प अभियानको नयाँ दिल्लीमा सुरुवात गर्नुभयो। भर्चुअल माध्यमबाट उहाँले भन्नुभयो, विकसित भारतको लागि युवाहरू शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा बलियो र आत्मविश्वासले भरिपूर्ण हुनु महत्त्वपूर्ण छ। श्री मोदीले युवाहरूले लागू पदार्थबाट टाढा रहनुपर्ने र स्वस्थ जीवनशैली अप्न्याउनु पर्ने बताउनुभयो।
3: देशका युवा आत्मविश्वास से भरपूर हो और ड्रग्स जैसी घातक आदत से हमेशा हमेशा दूर ही रहे, यही इस अभियान का उद्देश्य है। हम सबको ये संकल्प लेना है, हमारे युवा नशे और ड्रग्स के खतरों को समझे, हर तरह से जागरूक रहे और उससे दूर रहे। और इस संकल्प में अब राष्ट्रिय नशा मुक्त युवा अभियान की बड़ी भूमिका है।
2: प्रधानमन्त्रीले भन्नुभयो, नशा मुक्तिका लागि 100 हप्ताको जनभागीदारी अभियान सुरु गरिनेछ, जसमा देशभरि हरेक आइतबार साप्ताहिक कार्यक्रमहरू हुनेछन्। श्री मोदीले भन्नुभयो, लागू पदार्थको लतले मानिसहरूलाई उनीहरूको लक्ष्यबाट विचलित गर्छ र उनीहरूलाई आफ्नो सपना पूरा गर्नबाट रोक्छ। यसले राष्ट्रको शक्तिलाई पनि कमजोर बनाउँछ। असममा जनगणना 2027 को पहिलो चरण अन्तर्गत स्वगणनाको प्रक्रिया आजदेखि सुरु भएको छ। नागरिक 16 अगस्तसम्म आधिकारिक पोर्टल sec.census.gov.in गएर आफ्नो परिवारको जानकारी अनलाइन दर्ता गर्न सक्नेछन्। स्वगणना अवधि समाप्त भएपछि प्रशिक्षित जनगणनाकर्मी 17 अगस्तदेखि 15 सितम्बरसम्म गृह सूचीकरण अभियान अनि आवास जनगणनाको सञ्चालन गर्नेछ। यस अवधि पोर्टलमा दिएको जानकारीको सत्यापन अनि पुष्टि गरिनेछ। अनलाइन प्लेटफर्ममा पञ्जीकरण, घरेलु डेटालाई सुरक्षित रूपमा जम्मा गर्ने अनि भविष्यमा सत्यापनका लागि एक अद्वितीय सन्दर्भ सङ्ख्या उत्पन्न गर्ने व्यवस्था सामेल छ। आज सन्डे अन साइकलको 84 संस्करण नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा आयोजित गरियो। कार्यक्रममा विद्यार्थीहरू, फिटनेस प्रेमीहरू, साइकल चालकहरू अनि एनसिसीका युवा क्याडेटहरूले नशा मुक्त भारत अभियानको समर्थनमा भाग लिए।
4: प्रधानमंत्री जी, आपके प्रत्येक जन आंदोलन ने यह सिद्ध किया है कि जब नेतृत्व स्पष्ट हो तब संकल्प सिद्धि में परिवर्तित हो जाता है। आप ही के नेतृत्व में इस देश ने स्वच्छता अभियान को जन आंदोलन में बदलते हुए देखा, ओपन डिफिकेशन फ्री भारत का सपना साकार होते हुए देखा, भारत को नक्सलवाद मुक्त होते हुए भी देखा और फिट इंडिया मूवमेंट से युवाओं को खेल के मैदान में भी देखा है। हमें पूरा विश्वास है कि आपके नेतृत्व में ही हम नशा मुक्त भारत का लक्ष्य भी अवश्य प्राप्त करेंगे।
2: बिहार, गुजरात अनि मध्य प्रदेशको 3 विधानसभा सिटहरूमा भोलि हुन गइरहेको उपचुनावहरूका लागि मतगणनाको पूरा व्यवस्था भइसकेको छ। बिहारको बाङ्कीपुर, गुजरातको मञ्जलपुर अनि मध्य प्रदेशको दतिया विधानसभा क्षेत्रमा मतदान गत महिनाको 30 तारिक सम्पन्न भएको थियो। मतगणना बिहानीको 8 बजे सुरु हुनेछ। प्रथममा डाक मतपत्रहरूको गन्ती गरिनेछ। त्यसपछि बिहानीको 8:30 बजेदेखि इलेक्ट्रोनिक भोटिङ मसिनहरूमा भएको भोटहरूको गन्ती सुरु हुनेछ। चुनाव आयोगले तीनै राज्यहरूमा सुचारू मतगणना सुनिश्चित गर्नका निम्ति कडा सुरक्षा व्यवस्थाको तारतम्य मिलाएको छ।

0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। आन्ध्र प्रदेश अनि अस्ट्रेलियाको सरकारले आज अमरावतीमा 4 सम्झौता ज्ञापनहरूमा हस्ताक्षर गरेको छ। यसको उद्देश्य स्वच्छ ऊर्जा, उन्नत विनिर्माण, समावेशी शिक्षा, छात्र मानसिक स्वास्थ्य अनि कौशल विकासको क्षेत्रमा सहयोग बढाउनु हो। यस सम्झौता मध्ये एक अन्तर्गत चयनित उच्च शिक्षण संस्थानहरूमा छात्र मानसिक स्वास्थ्यमा एक प्राद्योगिकी आधारित पाइलट परियोजना सुरु गरिनेछ। यो परियोजना आन्ध्र प्रदेश राज्य उच्च शिक्षा परिषद अनि अस्ट्रेलियाका रिबाउन्ड संस्थाको सहयोगले लागू गरिनेछ। वस्त्र मन्त्रालयले यस महिनाको 5 तारिक नयाँ दिल्लीको वस्त्र लोक बुनाईको नयाँ तरिका नामक प्रदर्शनीको उद्घाटन गर्नेछ। यो प्रदर्शनी 7 अगस्त मनाइने 12 राष्ट्रिय हतकर्धा दिवसको उपलक्ष्यमा आयोजित गरिँदैछ। प्रदर्शनी 6 देखि 19 अगस्तसम्म बिहान 11 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ।
1: यह सम्मेलन हस्तशिल्प उत्पादों को बढ़ावा देने और घरेलू तथा अंतर्राष्ट्रीय बाजारों में उनकी स्थिति को मजबूत करने में भी सहायक होगा। वस्त्र राज्य मंत्री पवित्रा मार्गरिटा इस कार्यक्रम का उद्घाटन करेंगे। सम्मेलन में लगभग 10 देशों के खरीदार, निर्यातक और देश भर की बहुराष्ट्रीय कंपनियों के प्रतिनिधि शामिल होंगे। इस दौरान देश भर से 100 से अधिक GI पंजीकृत हथकरघा और हस्तशिल्प उत्पादों का प्रदर्शन किया जाएगा। इस कार्यक्रम में भारत की विविध बुनाई परंपराओं को प्रदर्शित करने वाली विषयगत प्रदर्शनियां और हथकरघा बुनाई और हस्तशिल्प के लाइव प्रदर्शन भी शामिल होंगे। अमन की रिपोर्ट के साथ समाचार कक्ष से मैं विशेष शुक्ला।
0: भारतको अर्थव्यवस्थामा मजबुत आर्थिक संकेतकहरू, औद्योगिक गतिविधिहरूमा सुधार अनि निर्यातमा तीव्रताका कारण चालु वित्त वर्षको पहिलो तिमाहीमा लगभग 7% वृद्धि हुने सम्भावना छ। यो वृद्धि पहिलेको अनुमानहरूभन्दा अधिक हो। हिजो जारी SBI रिसर्चको पूर्व मौद्रिक नीति समिति MPC रिपोर्ट अनुसार वृद्धिको यो अनुमान भारतीय रिजर्भ ब्याङ्कको पहिलेको अनुमानहरूभन्दा अधिक हो, जसलाई भू राजनीतिक अनिश्चितताहरूका कारण कम गरिएको थियो। विश्व स्वास्थ्य संगठनले चेतावनी दिए अनुसार काङ्गो गणराज्यमा इबालोको प्रकोप खतरनाक रूपले बढिरहेको छ अनि यो देशको इतिहासमा सबैभन्दा ठूलो इबोला प्रकोप बनेको छ। यसले गर्दा छिमेकी देशहरूमा संक्रमण फैलिने खतरा बढ्दै गइरहेको छ। विश्व स्वास्थ्य संगठन अनुसार 30 जुलाईसम्म इबोलाको 3605 मामिला अनि 1587 मृत्यु दर्ता गरिएको छ तथा मृत्यु दर 44% रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रस्तावित सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। राष्ट्रपति ट्रम्प अनुसार इरान अनि पश्चिम एसियाको केही देशहरूको अनुरोधमा यो निर्णय गरिएको हो। सोसल मिडियामा जारी पोस्टमा श्री ट्रम्पले भन्नुभयो, अमेरिका सैन्य कारवाहीका लागि पूर्ण तयार छ तर सम्भावित सम्झौताको मार्ग खोलेको कारण हमला हालका लागि स्थगित गरिएको छ। उहाँले दावी गर्नुभयो, प्रस्तावित सम्झौतामा हर्मुज जलडमरू मध्यलाई तत्काल पूर्ण रूपले खोल्ने अनि इरानको परमाणु कार्यक्रममाथि रोक लगाउने जस्ता मुद्दा सामेल छ। भारत आउने चिनी नागरिकहरूका लागि आगामी सप्ताहदेखि भिजा प्रक्रियालाई सरल बनाइनेछ। चीनमा भारतका राजदूत विक्रम दुराई स्वामीले चीनको राजधानी पेचिङमा पहिलो ओपन हाउस वार्तामा यस्तो बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय दूतावासले सांस्कृतिक आयोजना बढाउनेछ। काम गर्ने भारतीयहरूका लागि कानुनी सहायता उपलब्ध गरिनेछ अनि काउन्सिलर सेवाहरूमा सुधारका लागि ओपन हाउस वार्ता नियमित रूपले आयोजित गर्ने योजना रहेको छ। सोसल मिडियामा भारत विरोधी सूचनाको प्रचारमा श्री दुराई स्वामीले भन्नुभयो, चीन सरकार पनि यसबारे चिन्तित छ अनि आवश्यक कदम उठाइरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विकसित भारतको लागि नशामुक्त युवा सङ्कल्प अभियानको नयाँ दिल्लीमा सुरुवात गर्नुभयो। असममा जनगणना 2027 को पहिलो चरण अन्तर्गत स्वगणनाको प्रक्रिया आजदेखि सुरु भएको छ। आन्ध्र प्रदेश अनि अस्ट्रेलियाको सरकारले आज अमरावतीमा 4 सम्झौता ज्ञापनहरूमा हस्ताक्षर गरेको छ। भारतको अर्थव्यवस्थामा मजबुत आर्थिक संकेतकहरू, औद्योगिक गतिविधिहरूमा सुधार अनि निर्यातमा तीव्रताको कारण चालु वित्त वर्षको पहिलो तिमाहीमा लगभग 7% वृद्धि हुने सम्भावना छ अनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएअनुसार काङ्गो गणराज्यमा इबोलाको प्रकोप

सङ्गीत मानव जीवनको अभिन्न अङ्ग हो। यसले मानिसको मन, मस्तिष्क र आत्मामा गहिरो प्रभाव पार्दछ। सङ्गीतले भावनाहरू व्यक्त गर्न सहयोग पुर्याउँछ र मानिसलाई आनन्द, शान्ति र प्रेरणा दिन्छ। नमस्कार सम्पूर्णमा, युवाबानीमा म मौसम नेवालको न्यानो अभिवादन। र आजको युवाबानीको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू। र पहिलो गीत रहेको छ बटुवा 2 एल्बमबाट मगमग बास्न छरी, जसमा स्वर रहेको छ राजेश पाल राईको र शब्द सङ्गीत रहेको छ शरण चिनमको।

आमाको माया निस्वार्थ र अपार हुन्छ। र अर्को गीत रहेको छ आवाज एल्बमबाट मेरी आमा, जसमा स्वर रहेको छ रोहित दर्नालको, शब्द संगीत सुनिल तमुको।

अर्को गीत रहेको छ लेखान्तमा के छ, जसमा स्वर रहेको छ वैशाली लामाको, शब्द जस्यन्जन प्यासी, अनि सङ्गीत रहेको छ पेमा लामाको।

जीवनमा बाँच्न साथको खाँचो पर्छ, त्यो साथ जो निस्वार्थ होस्। वासुदेव पुलामीको शब्दमा अनिल फागुको आवाजमा रचना एल्बमबाट सुन्दै गर्नुहोस् 103.5 मेगाहर्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणी म मौसमको साथमा।

सुनिरहनु भएको छ लोकगीत विविध कलाकारहरूको स्वरमा. अब सुनाइरहेछौ सुचिता सिंहको स्वरमा लोकगीत. आनन्द लिनुहोस्.